ब्रह्मन् भय जे बनायो ब्रह्मा

0: भाई सानी छ बुहारी भनेर सासुले धन्दा बढाउँछिन् ठुलो ठुलाई कसम प्रभु तेरो जेठो छोरो मेरो त्यावरमा जाली सुनर भाग्ने चाहिँ मतलब नगरिस बुहारी अर्थी सुनिले मेरा तेरा माइती पनि देखेको छु मैले खान्छन् भुटेको मकै त्यही गुन्द्री ओढुछन् त्यही गुन्द्री ओछ्याउँछन् सुचन निर्लामा भोकाई छन् यस्तै ससुरा मेरा माई तिनी पुग्दैन हजुरको जोडा हजुरको छोरी त विवाह गरिदिँदा बाँधेनुस हाती रत घोडा राजाको कुलमा जन्म हुन गयो विवाह नहुने भयो यो वृन्दावनमा फुल फुल्यो मधुमालातीको फुल झै जोवन गयो कुन चाहिँ मरतले गरिदिन्छ निसापा कुन दैव दिन्छन् पति संकोचन सङ्गिनी सबै चलि गए मन रुन्छ मेरै अति
1: हजुर यस्तै वैरागी
0: नाकी पुतली जसुती गरे कि सुन्दरी मेरी छोरी दिउँ बा कसलाई माइले मेरी माया कि डोरी नदिँदा पनि दिउँ कसलाई भनी मन पोली लाग्दैन निन्द्रै राति भोलिको दिन मनमाउनु पर्छ माइले बर्जा जै पिटी छाती कन्यादान दिवल सानु भयो धर्म प्रहात्रै रह्यो सोगा सुर्त नमानी पठाई बक्सेवस छोरीलाई बाली बितेरै गयो फुल फुल्यो नजरी सबै बनाभरी घाम लाग्यो सैरी खोला एक बारको जुनीमा कठै मेरो बुबा माया नमार्नु होला बुबाको घरमाथि ठुलो नेवलपाती त्यो भन्दा ठुलो टुनी छोरी

0: जसई गर्छु म यज्ञ भनेर राजाले ठिटाली गरे तसई ए वर्मा पुत्र बेदार बेसारी यो यज्ञ खमा महा लागे बालक थरा थरा कामना अतन्त डले
1: मेरो नाम तुलसा थापा कालीपोखरी वडा नम्बर 8 कान्छो गाविस हो नमस्कार सबैलाई
2: नमस्कार मेरो नाम अमिका खरेल वडा नम्बर 8 कान्छो गाउँपालिका आउनु

0: म हरिप्रसाद मैनाली पत्नी सिलौती र पुत्र गुमला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख नारायण
1: हरि हर
0: भजन।

0: पत्नी शीलवती र पुत्र गुनिला मालिक हाँसी मुख प्रेमी मित्र र दाजु भाइ सजिला माता पिता सन्मुख आमदानी धनमा र चाहिँ मनमा कण्ठस्थ विद्या सदा यस्तो रूप जान मेला जुलाको पाइन्छ भाग्य छँदा नारायण
1: हरे हरे।

0: आउना कृष्ण बसे देव मेरो मनैमा
1: अल्छेई नलिनु रामुगे नरानु निन्द्रा नधेराइलिनु कोही देखि नडराउनु रे सख तै कहिल्यै नबिर्से हुनु धन्दा झरपट छिन्नु फ्रोते रहनु जुन सपना छोडु दिनु विद्यामा धनमा पुराउनु परे यो बानी हरदम लिनु बाजु बन्द किरेट कुण्डल मणि औठे चुरा हारले भोटो कोट कमेज टोपी पगाडी अस्कोट सुरुवालले माछो कुम्भ बँदेल बाघ बनी दै कहिले मगन ते हुँदै कुर्दी जङ्गल चोरा झैर कहिले योगी खुनी जाइ हुँदै विद्या सुन्न भनेर कान बनिए के गर्नु ती कुण्डल दानै गर्नु भनेर हात भनिए बाला भिरे के फल जिब्रो पन्न र मन्त्र जपन जिब्रो पन्न र मन्त्र जप्न भनियो न स्वादकै खातिर यो चोला उपकार गर्न भनियो सिङ्गारमा के छ र मुमाको अति सागो रोयो निमा गयो जीव गई खेलिनु विष्टमित्र खकारमा गोडो लिँदै सालना लली झेलिनु हरदम पेछिनु पेटा कागो खुमले किरातीले तोकिनु हरदम पेछिनु पेटा कागो खुमले किरातीले तोकिनु नौ महिना तक घोर कष्ट सह तैतै गर्भमा रोकिनु
2: हरि मेरो घर बोच बारकुचे बस्ने तेजबहादुर बस्नेत हो। मेरो उमेर 91 वर्ष लागे। म अहिले 91 वर्ष भए। अब म एउटा श्लोक भन्छु, सुनिदिनु होला सबैले। हे स्वामी तरुणी भए कि मगरै छोरी दुराई गएसम्मा पाल्नु भयो यो जवान कसो मगरुला खाना त दर्शन कहाँ कहिले देख्छु शशी बदन कि मुढा दिन बित नलाग्यो यसै जोवन कि धनिन्छु खसम कि कमी छु बिरामा पालु कस नेत्रै खोली कट चले मकन जाऊ डे ईश्वर गरी जान्थे म घरका धान सब चली हेर्दै म यस गरे परे देख्थे सूर्य र चन्द्रमा सरी बहु सुन्दर मुडा पनि यो जीव डगमग गर्दथ्यो मदन काई जसले भरी सन्सनी वृन्दावन मधुमालती कि फुल चाहिँ जोवन्त मेरो गयो राजैका कुलमा जन्म हुन गई विवाह नहुने भयो साथैका सँगिनी सबै चलि गए मन रुन्छ मेरो अति कौनै मर्दनले निसाब गरिदेला कुन्दै बजेला पति।
3: नमस्कार, म घनश्याम ओली दिगु गाउँपालिका वडा नम्बर 4 गाउँघरमा चाहिँ केदारनाथ ओली भन्छन्। मैले चाहिँ श्लोक लिएर आएको छु। पत्नी पुत्र र पुत्र र कुटुम्ब सम्पत्तिमा चिन्ता छ रात दिन कसो

हो त्यसमा काम दिने कृत नगर उनै श्री रामको पर्थ्यो बस्नु त ब्रह्मचार्य व्रतमा सेवा गुरुको गरी विद्या वेद पढी विवेक गरदात्म मिल्थे परमात्मा हरे त्यो कामै नगरी बितेछ अब ता बेला पनि गई गयो

0: मता पर्थ्यो गर्नु सेवा अतिथिको सेवा म गृहस्थ हुँदा तु यादै गरिएन मोह बसले अहिले पछुतो भयो अहिले बल घट्यो हात गोडा रह्यो अब पो बिहाल भयो पर्थ्यो ज्ञान खोजी गरनु सत्सँग वेदान्तले बाँदर झै कुदिरहन्छ मन यो बाँधेर त्यही ज्ञानले पर्थ्यो लानु परमात्मा चिन्तनमा त्यो बेला हाँस्दै गयो बुढो भई सबै कुरा बस्यो मलाई साथ कसले दियो अब यो सारा व्यवहार छाडी बनमा बस्ने गरी जाउँ भने अन्नमै प्राण रहन्छ कलीमा छोटला भन्ने डर हुने त्यसैले घरमै बसेर पनि म आत्मा सुधार्छु भने रातो दिन हरिनाम जपे होला कि भन्ने आशा भने यो चिन्तामणि हो मनोरथ दिने वैकुण्ठको साँगु हो नौका हो अब भवसिन्धु अमृत हो सम्पूर्ण ब्रह्माण्डको
1: नन्दलाल गिरी सन्यासी हुँ यो भजन राख्न मन छ भजनारायण भजनारायण

दिन को छिना पाला गारी दिन रात दियाना दारी दारी नाम देश बिराना काल जमाऊ छ खेल तमाशा आयु घटे तर घटे नासा भज नारायण भज नारायण भज हरि राम दिया छ नाङ्गो कपडा छैन अञ्जुली बाहेक बर्तन छैन रुखमुनि बस्छन् भिका मागी खान्छन् तर पनि आशातिर मन लान्छन् भज नारायण भज नारायण भज हरि राम जब तक तनमा प्राण रहन्छ तब तक घरमा शोधनी गर्छन् प्राण गएपछि पत्नी डर्छे थर थर कान्दै पर पर सर्छे भज नारायण भज नारायण भज हरि राम कति मुडिँदैछन् कति रङ्गिँदैछन् कति लट्टाका प्रेमी हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा बुढीमा ठिक छ सबैको धन्दा भज नारायण भज नारायण भज हरि राम गीता अलिकति जो पढिलिन्छन् अलिकति गङ्गा जल निलिदिन्छन् प्रभुको पूजन जो जन गर्लान् किन तिमका वशमा पर्लान् भज नारायण भज नारायण भज हरि राम देह विचार गली गयो सार

0: छु मातर म पनि परी तिम्रा शरणमा त्रिलोको रोग जस्तो असुर महिषासुर हुन गयो दया तिन लोकमाथि धरिकन त मारिदिनुभयो उसै माथि कि मेरा उपर पनि दुर्गे धरि दया सहजमा दुख छुटलान यदि मकन मंगल दिनुभया जया भन्छन् सबले विजय पनि नाम हो हजुरको भगतका खातिरमा छ्या गरिदिने सब असुरको
1: नमस्ते डाक्टर सर
2: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
2: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
2: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: फ्यासो फ्याबुल्ला टासिदेले नमस्कार
6: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ
6: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट प्र्याक्टिकल लोपेन गुरूबाट
5: वाङ होबमेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ एक घण्टा बजाउने र तोर्मा एक घण्टा बनाउने त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा सोना घोसुमको पूजा शिष्याको पूजा थुनसुमको पूजा धुनसुरको पूजा लोकको पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेम्के हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेन छिटो सङडुप सङायाङसा छेडुप नामजे छेबामे छिटो लासो खबामे मानिकाब्या ताबैसे नर्बु तुझे छेम्बो नामखै ग्याल्बो छातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
6: खोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका नौ चिसा पानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका नौ टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: लासो फ्याफुल्ला टहिले नमस्कार।
7: कतै बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
6: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
7: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
6: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
7: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
8: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
6: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
9: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
10: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
9: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
10: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
9: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
10: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
9: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
10: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
9: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्। बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन। कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्। तपाईँका बाल बालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन। यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
10: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
11: दुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
12: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
13: हाम्रा सेवाहरू
11: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
13: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
12: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
13: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
11: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
13: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
11: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस दुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा।
14: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
15: हो पनि किन दुखेको पक्ष हुँ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
14: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
15: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल SPL का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
14: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
15: भनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कस

0: 42 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 98510 68590।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको पर्खाइमा बस्नुहुने तमाम आदरणीय श्रोतामित्रमा धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यका लागि हामीले परिचय दिन सिकौं। सुन्दर बिहानीमा नित्य कर्म गरिरहनुभएका आदरणीय श्रोतामित्र, कार्यक्रम सुनौलो बिहानीमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रममा उपस्थित छौं कार्यक्रम प्रस्तुता म विनिता, पण्डित बद्रीप्रसाद सापकोटा अनि लामा गुरु डुक्पा लामा, साथमा हुनुहुन्छ प्राविधिक मित्र सुजन पनि। यो कार्यक्रम रेडियो सैलुङ 92.7 मेगाहर्जबाट प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ भने हाम्रो वेबसाइट रेडियो सैलुङ .org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ। तपाईँ हाम्रो बिहानीलाई थप सुनौलो बनाउन निकै मिठा र रोचक सामग्रीका साथ प्रत्येक बिहान तपाईँको संघारमा आउने गर्छौं। कार्यक्रममा राशि फलांश, कार्यक्रमका झलक, मीठा मीठा शास्त्रीय भजनहरू तपाईँ सामु लिएर आउने गर्छौं। बिहान उदाए जस्तै मनभरि उत्साह र पाखुरीभरि जागर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्र, आखिर सबैको बिहान उस्तै उस्तै गरी बित्ने गर्छ। नित्य कर्मको निरन्तरता, बिहानको व्यायाम, चियापान, खोर अनि गोठ, खेतबारी, समाचार श्रवण, पठन, पूजापाठ यस्तै यस्तैमा हराउँदै रमाउँदै बरालिँदै हाम्रो बिहान गुज्रने गर्छ। हामी हाम्रो अवस्था अनुसार बिहानहरू बिताइरहेका छौं। यो हामी सबैको दैनन्दिन र कर्तव्य पनि हो अनि जीवन जिउने बहाना पनि हो। यही विविधपनको बीचमा तपाईँलाई एकाग्र बनाउन, हामी सँगै रमाउन, ताजापनको महसुस गराउन र आशावादी गराउन विभिन्न सन्देशमूलक सामग्री लिएर कार्यक्रम सुनौलो बिहानीमा आउने गरेका छौं। कार्यक्रमको शुरूआत गरौं नियमित कार्यक्रम राशिफल अंशबाट। राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्रीप्रसाद सापकोटा।
1: मान राखुन सबले दुर्योधन समान, कर्णै समान दानमा, तगत श्री बलरामकै जति हो सबातकै काममा, राजा धर्म कुमारकै जति होस् श्री ब्रह्म ज्ञानै अनि विदुर कैसरी ज्ञान हवस सुजनले मानुन बडाले पनि।
2: नमस्कार, रेडियो सैलौ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट म बद्रीप्रसाद सापकोटा। आज विक्रम सम्बत 2083 साल श्रावण कृष्ण पक्ष सन् 2026 अगस्त 1 तारिक श्रावण 16 गते शनिबार तृतीय तिथि दक्षिणायण वर्षा ऋतौ रौद्र नाम सम्बत सर शत विशा नक्षत्र आनन्द जोग कुम्भ राशिका पश्चिममा काला चन्द्रमा छन्। सायद गर्दा कष्ट हुने। आजका जोगिनी आग्नेयमा छन्। सायद गर्दा पछाडि र बायाँ जोगिनी बाढी। आजका दिन 33:30 बलका छन्। उदय 5:27, अस्तय 18:51 हुन्छ। अब कार्यक्रम सुरु गरौं राशिफलबाट।
1: मेष राशि हुने मित्रहरू, आज तपाईँको समय राम्रो छ। आज बोलीमा राम्रो कुराहरू आउन सक्नेछ, खर्च हुन सक्छ। तपाईँको मनमा अघि गइसकेको बेलाको सम्झना आउन पनि सक्छ अनि त्यसमा आफूले अलिकति धेर तर्क नलिकन अनि बडा समझ पुर्याएर काम गर्दै लैजानुहोस्, बडा राम्रो हुन्छ। वृष राशि हुने मित्रहरूको, आज तपाईँको समय सामान्य छ। सानोतिनो कुराहरूमा केही ठासो ठुसो पनि कतै पर्न सक्ने सम्भावना छ। अतिथिहरूलाई साथ र सहयोग गर्नुपर्ने पनि छ र अतिथिहरूको स्वागत सम्मानहरू राम्रोसँगले गर्नुपर्छ अनि आफूले गर्ने कामहरू सोच विचार पर्याएर गर्नु।

0: लैजानुस् राम हुन्छ। मिथुन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको बोलीको प्रभाव पर्नेछ, व्यापार व्यवसायबाट राम्रो प्रगति हुन सक्ने सम्भावना देखिएको छ, सामाजिक काम थपिन सक्ने सम्भावना छ। कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, आर्थिक खर्च हुने समय आएको छ र सानातिना काममा पनि ठूलो नै लगानी गर्नुपर्ने अवस्थाहरू आउन सक्ने सम्भावना देखिएको छ। सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ, तपाईँको मनमा अलिकति केही डर आउँछ कि जस्तो त्यस्तो पनि छ, मनमा चिन्ता हुन पनि सक्छ, तपाईँका शत्रुहरूदेखि अलिकति केही पोल्टो पोल्टो नै हुनुहोला, बोल्दाखेरिमा पनि अलिक होस राखेर बोल्नुहोला, सबै कुरा विचार पुर्याएर काम गर्दै लैजानुहोस् राम्रो हुन्छ। कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई भोग्य पदार्थ प्राप्ति हुन्छ, खाने चिजहरू पाउन सकिने त्यस्तो छ, आर्थिकमा खलबलहरू नगर्नुहोला, बडो सावधानी अपनाउनुहोला, यातायातको साधन प्राप्त हुन सक्ने सम्भावना देखिएको छ। तुला राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई केही काम मिल्न सक्ने सम्भावना छ, सानो प्रयासले महत्वपूर्ण काम सम्पन्न हुनेछ, विदेशी कारोबार अलिकति फस्टाएर जाने सम्भावना देखिएको छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, पढाइ लेखाइको काममा समय निकै जान सक्छ, विदेश यात्राको सम्भावना पनि छ, विदेश यात्रा सम्बन्धी कारोबारबाट राम्रो प्रगति हुने देखिएको छ। धनु राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, आफूले गरेको काममा पदोन्नति बढ्नेछ, आफ्ना ठाउँबाट केही अलिकति पर जानुपर्ने सम्भावना देखिएको छ, थोरै प्रयासले धेरै फलदायक लाभ हुने देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँका साना ठूला केही अप्ठ्यारा काम कुराहरू केही आउन सक्छ, यातायातको साधनहरू पनि सुविधा हुने जोग परेको छ, कृषि तर्फको व्यापारबाट केही फाइदा हुने देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले आफ्नो स्वास्थ्यतर्फ होस गर्नुहोस्, धार्मिक काम हुने समय पनि छ, तपाईँको परोपकारको काममा समय अलिकति जान्छ, त्यसमा बडो होस पुर्याएर परोपकार गर्नुपर्छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको राम्रै ठाउँको यात्रा हुनेछ, तपाईँका साथी या परिवार आफन्तबाट सहयोग हुने सम्भावना देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौं। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैनौ सामुदायिक एफएम 92.7 MHz चरीकोट चली ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशि हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापकोटा बिदा हुन्छु। नमस्कार, शुभ दिन।
1: भर्खर तपाईँले पण्डित पति प्रसाद सापकोटाको मुखार बिन्दुबाट राशिफल अंश सुनिसक्नु भएको छ। अब हामी लामा गुरु डुक्पा लामाबाट लामा राशिफल सुन्दैछ।
2: जम्बल सर।

0: Sadalo.
1: La sua favola ta si deve nomascar se va dole dole lo passe udai udis patron sa lo borga zocco sat ma upastit bai sake kuchu monirat lama pakrin.
0: आजादी ग्राम संवाद 2083 साउन 16 गते शनिबार अगस्त 1 तारीख बुद्धिस्ट पात्र अनुसार आज धावा डोबा चुगे 18 गते बाग्नीमा आजको जोक कस्तो छ भने आज मृतकलाई दाह संस्कार गर्नु नहुने आज मरेको लासहरू दाह संस्कार गर्दा उले बाटो नपाउने र घर परिवार आफन्तले पनि केही धोकाहरू पाउने शास्त्रमा उल्लेखित छ सेवर गरी केस गर्ने दिन राम्रो छ र आजको योग फल पनि राम्रो छ सा अनि छ्यु सा भनेको माटो र छ्यु भनेको जल यो दुईटाको भेटघाट छ राम्रो छ आजको भूमतोङ अग्नय परेको छ यसलाई सायद गत पछाडि गर्नुहोस् र आज नाकको तिथि परेको छ नाक 11 बजेसम्म बुझाउन सकिन्छ प्रार्थनाहरू गर्न सकिन्छ र आज फप चेरिसी आर्य अवलोकित स्वर्गको चाहिँ तिथि परेकोले मानीहरू गर्नुहोस् चेरिसीको पाठ पूजा अथवा चेरिसीलाई प्रार्थना गर्यो भने धेरै शान्त र पापबाट मुक्त भई धर्मको बाटो लाग्ने पनि शास्त्रले बताएको छ लोबर्गा
1: जिल्लालो मुसाफरको मृत्युलाई जस्ती देखिएको छ घर घर सीमा ठाका टुका हुन सक्छ चोट पटक लाग्न सक्छ होसियार गर्नुहोस् राम्रो हुनेछ लाङ्लो गाई बरुको मिटरलाई लासा देखिएको छ सय कुरा सफल हुनेछ काठको बाघहरूको मिटरलाई सुरक्षा देखिएको छ धर्मको टिठी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ हेलो बिरालो कर्कको मिटरलाई सुरक्षा देखिएको छ धर्मको टिठी धर्म गर्नुहोस् पुण्य गर्नुहोस् राम्रो हुनेछ ढुक्लो अडल वर्गको मिटर आज राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ धुल्लो नागबरुको मिटर आज राम्रो देखिएको छ आज राम्रै हुनेछ
0: पालो घोडा वर्गको मिटर आज राम्रो यहाँले गरेको गर्न खोजेको काम सफल भएर जाने तपाईँको जोगले बताएको छ लुग्लो भेडा वर्गको मिटरलाई आज राम्रो कुनै प्रकारको अप्ठ्यारो विघ्न बाधा नभएको देखिन्छ चेलो बाँदर वर्गको मित्रलाई आज राम्रै छ यहाँले गरेको गर्न खोजेको काम सम्पूर्ण सफल भएर जाने जोगले बताएको छ झ्यालो चरा वर्गको मित्रलाई आज राम्रो यहाँले पनि गरिराख्नु भएको कामहरू कुनै त्यस्तो अप्ठ्यारो बाधा नभएको देखिन्छ खिलो कुकुर वर्गको मित्रलाई आज राम्रो तपाईँले पनि गरेको गर्न खोजेको काम एकदम सहज तरिकाबाट सम्पन्न हुनेछ फाक्लो बँदेल वर्गको मित्रलाई आज सिसा सामान्य दिन चोटपटक लाग्ने गरेको कामहरू अधुरो रहने कुनै त्यस्तो सहज तरिकाबाट तपाईँको काम सम्पन्न हुँदैन केही अप्ठ्यारो पर्ने अनावश्यकको के आइलाग्ने के भोग्नुपर्ने हरेक पनि तपाईँको जोकले बताएको छ ओ सेयर गर्नुहोस् राम्रो हुनेछ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पढाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहाय घेरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ
2: सुनौलो बिहानी सुन्दै हुनुहुन्छ सुनौलो बिहानीमा भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट लामा राशिफल श्रवण गरिसक्नु भएको छ श्रोताबिन धैर्य र साहसका साथ समयको परिवर्तनसँगै नयाँ बिहानीले ल्याउने सुनौलो भविष्यको लागि हामीले आफूलाई परिचय दिन सकौं हाम्रो कर्म र व्यवहारमा परिष्कृत गरौं छाडा प्रवृत्ति वर्तमानको लागि चुनौती भइरहेको छ। यस कुराको हेक्का राखौं। सुनौलो बिहानीले हामी सबैलाई सत्प्रेरणा भरौं। राशिफल अंश पछाडि अब भने तपाईलाई रेडियो सैलुङबाट आज दिनभर प्रसारण हुने कार्यक्रम झलक तपाईलाई सुनाउनेछौ। श्रोता, आज शनिबार शनिबार पनि सदा झैं रेडियो शुभारम्भ बिहान 5 बजेबाट भइसकेको छ। 5 देखि 5:15 सम्म रेडियो शुभारम्भ सुनिसक्नुभयो। 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो। 5:30 देखि 6 बजेसम्म भजनहरू, 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ। 6:30 देखि 7 बजेसम्म सुनौलो बिहानी कार्यक्रम सुन्दै हुनुहुन्छ। 7 बजेदेखि 7:30सम्म सैलुङ फेरोफेरो समाचार सुन्न सक्नुहुनेछ। 7:30देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। 8:00 देखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ। 8:15देखि 9 बजेसम्म चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ। 9:00 देखि 9:15सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 9:15देखि 10 बजेसम्म सैलुङ देउराली सुन्न सक्नुहुनेछ। 10:00 देखि 10:05सम्म थामी भाषाको समाचार, 10:05 देखि 11 बजेसम्म पप गीतहरू, 11:00 देखि 12 सम्म हिन्दी गीतहरू, 12:00 देखि 1 बजेसम्म लोक दोहोरी गीतहरू, 1:00 देखि 2 बजेसम्म चलचित्रका गीत, 2:00 देखि 2:15सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 2:15देखि 3 बजेसम्म आधुनिक गीत सुन्न सक्नुहुनेछ। 3:00 देखि 3:15सम्म उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ। 3:15देखि 4 बजेसम्म लोक दोहोरी गीतहरू, 4:00देखि 4:15सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 4:15देखि 5 बजेसम्म लोक पप गीतहरू सुन्न सक्नुहुनेछ। 5:00देखि 6 बजेसम्म बाल गीत सुन्न सक्नुहुनेछ। 6:00देखि 6:30सम्म सैलुङ समाचार सुन्न सक्नुहुनेछ। 6:30देखि 7:30सम्म इसाई डबली रेडियो कार्यक्रम सुन्न सक्नुहुनेछ। 7:30देखि 8 बजेसम्म सीआईएनबाट साझा खबर सुन्न सक्नुहुनेछ। 8:00देखि 8:45सम्म गीतहरू सुन्न सक्नुहुनेछ। 8:45देखि 9:15सम्म आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 9:15देखि 10 बजेसम्म फेरि पनि पुराना निकै मिठा आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 10 बजे रेडियोका आजका सम्पूर्ण सेवा बन्द रहनेछन्। श्रोताबिन्द, भर्खरै तपाईँले रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमका झलक सुनिसक्नु भएको छ। अब हामी साथमा मौलिक लोक संस्कार र संस्कृतिले भरेका भजन श्लोकहरू तपाईँलाई सुनाउनेछौ। कार्यक्रमको शुरूमा दोलखा कालीजो गाउँपालिका जमार्सीका ज्येष्ठजन खड्गबहादुर राउतले नेतृत्व गर्नुभएको यो निकै मिठो लोकधुन शास्त्रीय लोक भजन तपाईँलाई छोड्दैछौं।

0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा हामीले शास्त्रीय लोक भजन तपाईलाई सुनाइसकेका छौं। यो भजनलाई नेतृत्व गर्नुभएको थियो दोलखा कालीचो गाउँपालिका वडा नम्बर 7 वरिष्ठ नागरिक खड्ग बहादुर रावले र साथमा हुनुहुन्थ्यो भजन पारखीहरू पनि। वर्तमान अवस्थामा लोपोन्मुख रहेका लोक परम्पराहरूको अनुसन्धान, संरक्षण, सम्वर्धन, जगेर्ना अनि लिपिबद्ध गर्न ढिला भइसकेको छ। यो काल जय स्वर दोलखा कालिचो गाउँपालिका वडा नम्बर 9 ज्येष्ठजन सूर्य प्रसाद ओलीको हो। यस्ता आवाजहरू, यस्ता कला अनुभव बिस्तारै बिस्तारै लोप हुन लागेका छन्। तसर्थ संरक्षण स्वरूप हामीले कार्यक्रम मार्फत प्रस्तुत गरेका छौं। गाउँको आफ्नै लोक संस्कृति हुन्छ, संस्कृतिको सुच्चै पहिचान, महत्व र कार्य हुन्छ। आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ। कार्यक्रम सुनौलो बिहानीमा अब भने लोक संस्कृतिका अर्का संरक्षक भीमेश्वर नगरपालिका जिलो फसुदै निवासी ज्येष्ठजन जो उमेरमा 96 वसन्त पार गरिसके।
1: यो रेडियो सैलुङको समय सूचक हो।
2: यति बेला बिहानको 7 बजेको छ।

0: नमस्कार, बिहान 7 बजे सैलुङ बजारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईं यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सुनसरीको देवानगंज घटनापछि तराई मधेसका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्दै सरकार र लघुवित्त पीड़ित संघर्ष समितिबीच 5 बुधे सहमति। पाकिस्तानको ब्रन्ड पीक हिमालमा गएको हिम पहिरोमा परेका नेपाली आरोही निर्मल पूजा सहित 10 जना बेपत्ता मध्ये 3 जनाको शव हेलिकप्टर मार्फत उद्धार, 7 जना अझै सम्पर्कविहीन, खोजी कार्य जारी। र दोलखाको गौरशंकर गाउँपालिका वडा नम्बर 9 का चस्मान तमाङ 11 दिनदेखि बेपत्ता, खोजी कार्य जारी।
1: The Rising Star. Rising Star? Rising Star?
2: Yes, the Rising Star School.
1: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
2: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
1: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
2: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरिकोट, दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। सुनसरीको देवानगंजमा घटनापछि तराई मधेसका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरिरहेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ़ दल र अन्य दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूले तनाव कम गर्नको लागि संवाद बढ़ाएका छन्। नेपाली सेना सहित 3 वटा सुरक्षा निकायको समन्वय र सहकारीमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। नेपाली सेनाको पूर्वी पितानापति गौरव कुमार केसीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यकरणतर्फ उन्मुख भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको बताउनु भएको छ। गृहमन्त्री सुदन गुरूङले घटनास्थलमा पुगेर पीड़ित परिवारसँग सहमति र घाइतेसँग भेटघाट गरेपछि अवस्था सामान्य बनाउन सहज भएको सुरक्षा अधिकारीहरूले बताउनु भएको छ। विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल केवल 6 महिनादेखि 14 हिमाल केवल 6 महिनादेखि 6 महिना 6 दिनमै आरोहण गरेर ख्याति कमाउनु भएका नेपाली आरोही निर्मल पूजा निम्स दाई सहित 10 आरोही पाकिस्तानको ब्रक पीकको हिम पहिरोमा परेर सम्पर्कविहीन भएपछि बिहिबार साँझदेखि नै अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायले सर्वाधिक चासो व्यक्त गरिरहेको छ। पाकिस्तानको काराकोरमा हिम श्रृंखला स्थित 8,051 मिटर उच्चको विश्व 12 अग्लो शिखर ब्रक पीक आरोहणका क्रममा बिहिबार बिहान 9 बजे आसपास गएको हिम पहिरोमा उनीहरू पुरिनु भएको थियो। आरोहीको खोजी अभियान बिहिबार साँझदेखि चले पनि जीवितै उद्धार कसैको पनि हुन सकेको छैन। उनीहरू सबैको अवस्था यथार्थ जानकारी न पाकिस्तान र न नेपाल सरकारमा नै नेपाल सरकारले नै सार्वजनिक गर्न सकेको छ। निर्मल पूजा निम्स दाई सहित पूर्ण बहादुर गुरूङ युक्त किलिस पेम्बा शेर्पा निमा शेर्पा नवाङ थिङ्गु शेर्पा र ग्यालु शेर्पा गरेर 6 नेपाली आरोही पहिरोमा परेको बताइएको छ। ओमान के नादिरा अहमद अब्दुल्लाह अल हाथी पाकिस्तानका सुहेल साखी चीनका वाङ झोङ र अमेरिकाका म्यालोरी गाइड्स पनि दुर्घटनामा पर्नु भएको छ। त्यहाँबाट नेपाली शेर्पाले दिएको जानकारी अनुसार हालसम्म पूर्णबहादुर ओमान के नादिरा र अमेरिकाका म्यालोरीको शव फेला परेको छ। हिम पहिरोमा परेका पूजाले 8,000 मिटर अग्ला हिमाल 57 पटक आरोहण गरिसक्नु भएको छ जुन विश्व कीर्तिमान हो। केही साता अघिसम्म पाकिस्तानमै रहनुभएका र यस घटनाको लगभग शुरूदेखि नै नियाली रहनुभएका अनुभवी नेपाली एक्सपिडिसन लिडर छाङ दावा शेर्पाले खोजी अभियानको प्रत्येक चरणबारे कान्तिपुरलाई जानकारी दिनुभएको छ। वहाँको अनुसार आरोहीको खोजीमा पाकिस्तानले शुक्रबार बिहानैदेखि सेना हेलिकप्टर ड्रोन र स्थल मार्ग उद्धार परिचालन गरेको छ। सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच पाँच बुँदे सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहित सिफारिश पेश गरिएको छ। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन तथा अनशन कार्य स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहित प्रतिवेदन पेश गर्न गठित कार्यदल 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थात मन्त्रालयमा सिफारिश पेश गर्ने सहमति भएको छ। यस्तै समस्यामा परेका लघुवित्त ऋणीहरूको पुनर्रोकथानका लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र दिइतो लिलामी सम्बन्धी विद्यमान व्यवस्थाको पुनर्लोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिश गर्ने दुवै पक्षबीच सहमति भएको हो। प्रेस काउन्सिलले धार्मिक तथा सामाजिक सद्भाव भड़काउने, त्रास फैलाउने र भ्रामक सामग्री सम्प्रेषण गर्ने सामाजिक सञ्जाल र डिजिटल सञ्जाल माध्यममाथि कार्यवाही थालेको छ। अफवाह फैलाएर समाजलाई थप उत्तेजित बनाउने अनलाइन प्रोटोकल र सामाजिक सञ्जालको पेजहरूमाथि निगरानी बढ़ाउँदै काउन्सिलले अनुसन्धान र कार्यवाहीको लागि नेपाल प्रहरीको साइबर ब्यूरोलाई पत्रचार गरेको छ। कृषिमा रासायनिक मल र विषादीको प्रयोगले मानवको अस्तित्वमाथि नै संकट आउने अवस्था सिर्जना हुन लागेको नेपाल तथा भारतका पर्यावरणीय कृषि अभियन्ताहरूले बताउनु भएको छ। उहाँहरूले रासायनिक मल र विषादीको प्रयोगले मानवको अस्तित्वमाथि नै संकट आउने अवस्थाको सिर्जना हुन लागेको दावी गर्नुभएको हो। यसै सन्दर्भमा हामीले दुलखाका केही व्यक्तिहरूलाई तपाई आफ्नो खेतबारीमा रासायनिक मल र विषादी कतिको प्रयोग गर्नुहुन्छ भनेर सोधेका छौं।
4: मेरो नाम दुर्गाबहादुर भुजेल। विशेष गरी किराहरूलाई मार्नका निमित्त कृषकहरूले विषादी प्रयोग गरेको भेटिन्छ र मलको रूपमा चाहिँ कृषकहरूले रासायनिक मलहरू प्रयोग गरेको पनि पाइन्छ। किनकि व्यावसायिक रूपमा कृषि खेती गर्दाखेरि कृषकलाई बढी आमदानी कताबाट हुन्छ भने उहाँहरूको बुझाइ भएको हुनाले धेरथोर विषादी प्रयोग गरेको पाइन्छ। व्यावसायिक बाहेकका कृषकहरूले आफूलाई घर परिवारको लागि प्रयोग गर्ने तरकारीहरूमा विषादी प्रयोग नगर्ने भन्ने कुरो भन्दा पनि सबैले गरेको देख्दाखेरि उत्पादनमा हरियोपना बढी देखाउने, उत्पादनको क्षमताको वृद्धि गर्नको लागि मान्छेहरूले विषादी प्रयोग नगरे उत्पादन कमी नै देखिन्छ। त्यसले गर्दा पनि प्रतिस्पर्धाकै रूपमा चाहिँ अहिले खेती गरिन्छ। त्यसो भएको हुनाले विषादी हल्का प्रयोग गरेको पाइन्छ आफ्नो खानाको लागि।
5: मेरो नाम कालीथानी भिनापा दुई, त्यही विषादी औषधि हाल्छौँ। अब अलिअलि हाल्नै पर्छ भनेर हाल्छौँ, पहिला पहिला हाल्छौँ नि। अहिले त जेमा पनि त्यही देसी मल नै चाहिन्छ, विषादी नै चाहिन्छ, भएन भने किरा लाग्छ, राम्रै हुँदैन।
6: तरकारी हामी कुनै पनि हाल्दैनौँ। मेरो घरमा चाहिँ हाल्दिन, अरूको घरमा चाहिँ हाल्छन्। बकुलोमा काँक्रो उम्रिन्छ, काँक्रो उम्रेपछि काँक्रो पहेँलो भयो, पहेँलो भएपछि त्यसै वरिपरि मल हाल्दिनँ, मकैको फेदमा हाले जस्तो हाल्दिनँ।
7: मेरो सीता श्रेष्ठ, बिउ गाउँपालिका। पहिला अर्ग्यानिक पुरा हुन्थ्यो भने अहिले चाहिँ अब विषादीहरू अलिकति धेरै नै भइराखेको हुन्छ, नफलाएको कारणले, रोग बेसी लागेको कारणले हो। पहिला रायोको सागलाई पनि रोग लाग्दैन भने अहिले रायोसम्म रोगहरू धेरै फैलिरहेको कारणले हाल्नै पर्छ। जेमा पनि विषादी हुन्छ अनि त्यो कारणले बजारको मूल्य पनि नभएको कारणले गर्दा पनि धेर फलाउनु लागि त्यो गरिन्छ।
8: बाह्रको वस्तु हालिदिएछ विषादी मल हालेछ नि मैले।
9: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
10: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
9: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर सधैँ छ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
10: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
9: हजुर, यहाँ लेडिज का नया नया डिजाइन का पीस तथा थान का कपड़ा पाउनु का साथ ही आकर्षण डिजाइन में कुर्ता सरवाल ब्लाउज लहंगा चोली लगायत का कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
10: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426 9860293426।
9: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। पाकिस्तान स्थित 8047 मिटर अग्लो ब्रक पीक हिमालमा गएको हिमपहिरोमा परि दोलखाको गौरीशंकर गाउँपालिका 9 बेडिङका अनुभवी अन्तर्राष्ट्रिय पर्वतरोहण गाइड किली पेम्बा शेर्पा किलुको निधन भएको छ। किलुले विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल सफलतापूर्वक आरोहण गर्नुको साथै सगरमाथाको 15 पटक आरोहण गर्नुभएको थियो। उहाँ नेपालको पर्वतारोहण क्षेत्रमा अनुभवी र चर्चित गाइडको रूपमा परिचित हुनुहुन्छ। प्रारम्भिक जानकारी अनुसार ब्रड पीकमा गएको हिम पहिरोमा परि 4 शव फेला परेको छ। पहिचान भएका मृतक मध्ये किलु शेर्पा गोर्खाका पूर्ण बहादुर गुरूङ तथा एक ओमनको नागरिक रहनु भएको छ। किलु शेर्पाको निधनले नेपालको पर्वतारोहण क्षेत्रले एक अनुभवी साहसी र अन्तर्राष्ट्रिय स्तरको गाइड गुमाएको छ। दोलखाका बिगु गाउँपालिका वडा नम्बर 2 देउलाङका पति तमाङको हार्से खोलाले बगाएर बेपत्ता हुनुभएको छ। अस्ति वडा कार्यालयको काम सकेर करिब 3:30 घरतर्फ फर्किनु भएको तामाङलाई करिब 4 हार्से खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार वडा कार्यालयबाट काम सकेर घरतर्फ फर्कने क्रममा तामाङलाई खोलाले बगाएको हो। स्थानीय प्रहरी लगायतले खोजी गर्ने क्रममा खोलाले बगाएको ठाउँभन्दा करिब 150 मिटर तल खोलामा तमाङले ओडेको पछ्यौरी भेटिएको भए पनि उहाँको अवस्था हालसम्म अज्ञात रहेको छ। चरीकोट दोलखा बजार सड़क खण्डमा वातावरण संरक्षण तथा पर्यटन प्रवर्तन गर्ने उद्देश्यले चेरीका बिरुवा रोप्न शुरू गरिएको छ। डिभिजन वन कार्यालय चरीकोटको पहल तथा भीमेश्वर नगरपालिका र ठूल विकास समूहको सहकारीमा उक्त सड़क खण्डमा चेरीका बिरुवा रोप्ने अभियान शुरू गरिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रिग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार चरीकोट र दोलखाको हावापानी चेरी खेतीको लागि उपयुक्त भएकाले सड़क किनारमा चेरीका बिरुवा रोपिएको हो। उक्त सड़क खण्डमा 165 बिरुवा रोपिने डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 चस्मान तमाङ करिब 10 बेपत्ता हुनु भएको छ। यही साउन 5 राति जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 सिप्रिङ खोलामा आएको बाढ़ीले बगाएर बेपत्ता हुनु भएको तमाङको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीले जसमानलाई बगाएको थियो। बाढ़ीले बगाएको तमाङको खोजीमा स्थानीयवासी प्रहरी नेपाली सेना लगायतको टोलीले खोजी कार्य जारी राखेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष 2082-83 को समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा रामेछाप जिल्लामा 179 विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन्। सिन्धुलीको मरिन गाउँपालिका वडा नम्बर 2 धर्मथलीमा बाख्रा धान खेतमा पसेको विषयमा उत्पन्न विवाद खुकुरी प्रहारसम्म पुगेको छ। घटनामा स्थानीय 29 सुरेश थिङ घाइते हुनु भएको छ। खुकुरी प्रहार गरेको आरोप लाग्नुभएका सोही ठाउँका 35 गडाबहादुर थिङ भने घटनापछि फरार रहनु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले घाइते सुरेशलाई उद्धार गरी उपचारको लागि कपिलाकोट स्वास्थ्य चौकी पुर्याएको थियो। आरोपित गणबहादुरको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। अब आजको मौसम सम्बन्धी जानकारी। देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिण र पूर्वी नेपालमा सरदर स्थानको आसपासमा रहेकाले आज देशभर विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्व अनुमान महाशाखाको अनुसार हाल लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल भएको बदली भएको छ भने बाँकी भूभागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। बागमती प्रदेशको केही तथा कोशी गण्डकी र कर्णाली प्रदेशको सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यो खबरसँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सुनसरीको देवानगंज घटनापछि तराई मधेशका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्दै सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच 5 मोदे सहमति। पाकिस्तानको ब्रड पीक हिमालमा गएको हिम पहिरोमा परेका नेपाली आरोही निर्मल पूजा सहित 10 जना बेपत्ता मध्ये 3 जनाको शव हेलिकप्टर मार्फत उद्धार। 7 जना अझै सम्पर्कविहीन। खोजी कार्य जारी। र दोलखाको गौरीशंकर गाउँपालिका नम्बर 9 का चस्मान तमाङ 11 दिनदेखि बेपत्ता। खोजी कार्य जारी। अवस्थ सैलुङ समाचार अहिलेलाई यति नै। हाम्रो अर्को समाचार बुलेटिन अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आसपास सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: sofort nur nehmen, obwohl er da gar auf Sonne.
1: Mir ist ja meine, geht das nicht durch? Du da Tapa Baje ko Barsam Purano Pasal Hoinara Bani.
0: Ehe, wo da, Tei Purano Bishasilo, Tapa Baje ko Gita Sri Ishtor. Na, Mada Bebasaya Garna Kar Lagi Chayne, Sampurna Samagri Aru, Company Kai Mulli Ma Pahin Chake. Ah, Ani Arko Kura, Pahila Tapa Baje Le Chalamde Aay Ko Chyo Pasal. Aile Tei, Unkai Chara Le Chalamde Aay Ko Chane. जोता दोल खाको लागी एक मात्रा डीलर होके तेसो गारे कश होला
2: हम्रा सेवा तथा सुविधा हरू तामा, पीतल, जरेस, स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला हरू कालो ड्रम, कड़ा, देक्ची तथा माटा का भांडा हरू कंपनी के मूल्य मा पाइन छ
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीवी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहका लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0494214542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाणपत्र सम्मानपत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804027066
3: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा. सम्पर्कको लागि 9841 57 69.
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
7: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
8: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 9844 39 92 92.
9: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ.
10: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर. हाम्रा सेवा तथा सुविधाहरू:
11: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा. साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
8: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
11: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861 055 780 र 9841 57 69. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
8: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.
12: अविनाश तिमी किन निराश छौ त
13: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
12: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
14: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282
15: यो रेडियो सैलुङको समय सूचक हो
16: यति बेला बिहानको 8 बजेको छ

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजको राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासको समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल साउन महिनाको 16 गते शनिबार आज प्रकाशित पत्र पत्रिकाले सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै सामान्य बन्दै सरकार लघुवित्त पीड़ित बीच पाँच बुधे सहमति, ब्रान्डिङको बलले 3 महिनामै डीजीसीको व्यापारमा 35% छलाङ, पहिरो र बाढ़ीका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध, गृहमन्त्री सुदन गुरूङ र मृतक गणेश यादवको परिवार बीच 8 बुधे सहमति लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। गृहमन्त्री गुरूङ र मृतक गणेश यादवको परिवार बीच 8 बुधे सहमति। सुनसरीको घटनालाई लिएर सिराहाको गोल बजारमा भएको आन्दोलनको क्रममा गोली लागेर मृत्यु भएका औराही गाउँपालिका 2 तुलसियाहीका 15 वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरूङ बीच 8 बुधे सहमति भएको छ। परिवारले अघि सारेका 5 बुधे मागमा सरकारका तर्फबाट थप 3 बुधा समावेश गर्दै 8 बुधे सहमति भएको गृहमन्त्री गुरूङले परिवारसँग भेट गरेपछि संचारकर्मीहरूसँग बताउनु भएको हो। गृहमन्त्री गुरूङको अनुसार सहमति अनुसार घटनाको सत्य तथ्य छानबिन गरिने, गणेशलाई राज्यका तर्फबाट सहयोग घोषणा गर्ने प्रक्रिया अघि बढ़ाइने, परिवारलाई 10 लाख रूपियाँ आर्थिक सहयोग उपलब्ध गराइने, मृतकका दाई र बहिनीलाई निशुल्क स्वास्थ्य सेवा तथा निशुल्क शिक्षा प्रदान गरिने, गणेशको नाममा पार्क निर्माण गरिने, वहाँका बाबुआमालाई समेत निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने र सब बुझेर भोलि नै दाह संस्कार गरिने सहमति भएको छ। दाह संस्कारको लागि आवश्यक खर्च समेत सरकारले उपलब्ध गराउने बताइएको छ। शवको अवस्थाबारे परिवारलाई जानकारी नभएको भन्ने प्रश्नमा गृहमन्त्री गुरूङले पोस्टमार्टमको लागि शव धरान स्थित विवेक कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जानकारी दिनुभयो। गृह अनुसन्धानमा सहस्त होस् भन्ने उद्देश्यले त्यहाँ पठाइएको र हेलिकप्टर मार्फत शव सिरहाल ल्याइएर परिवारलाई जिम्मा लगाइने बताइएको छ। घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीय र परिवारजन कसरी विश्वस्त हुने भन्ने संचारकर्मीको प्रश्नमा मन्त्री गुरूङले भन्नुभयो, आफैले नै स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरेको बताउनुभयो। उहाँले सुनसरी र सिराहाका घटनाको अनुसन्धानको लागि अनुभवी अनुसन्धानकर्ता र विज्ञहरूलाई समेटेर समिति बनाइएको उल्लेख गर्नुभएको हो। घटनाको सत्य तथ्य सार्वजनिक गरी पीड़ित परिवार र जनतालाई निष्पक्ष अनुसन्धान भएको अनुभूति गराउने उद्देश्यले समिति बनाइएको उहाँले बताउनुभयो। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। सुनसरी घटनापछि उत्पन्न तनाव विस्तारै सामान्य बन्दै सुनसरीको दिवानगंज घटनापछि तराई मधेसका विभिन्न ठाउँमा एक हप्तादेखि भइरहेको तनाव विस्तारै सामान्य बन्न थालेको छ। विभिन्न जिल्लामा सद्भाव र्याली निकालिएको छ भने विभिन्न धार्मिक अगुवाहरूले सामाजिक र साम्प्रदायिक सद्भाव कायम राख्न अपील गरेका छन्। प्रधानमन्त्री सहित सत्तारूढ़ दल रासोपा र अन्य दलका नेता तथा सामाजिक संघ संस्थाका प्रतिनिधिहरूले तनाव कम गर्नको लागि संवाद अघि बढ़ाएका थिए। नेपाली सेना सहित दिने एउटा सुरक्षा निकायको समन्वय र सहकारीमा सुरक्षा फौजको प्रभावकारी परिचालनपछि शान्ति सुव्यवस्था क्रमशः सहज हुँदै गइरहेको छ। नेपाली सेनाको पूर्वी पितानपति गौरव कुमार रेग्मीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा सामान्यकरणतर्फ हुनु भइरहेको र सुरक्षा फौज हाई अलर्टमा रहेको समेत बताउनु भएको छ। यो खबर आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। सरकार र लघुवित्त पीड़ित बीच 5 बुधे सहमति। सरकार र लघुवित्त पीड़ित संघर्ष समिति बीच 5 बुधे सहमति भएको छ। सहमति अनुसार लघुवित्त पीड़ितका समस्या समाधानका लागि 15 दिनभित्र कार्यान्वयन योजना सहित सिफारिश पेश गरिनेछ। सहमतिसँगै लघुवित्त पीड़ितहरूले आन्दोलन तथा अनशनका कार्यक्रम स्थगित गरेका छन्। दुवै पक्षबीच लघुवित्त पीड़ितहरूको समस्या समाधानका लागि उपयुक्त विकल्प सहितको प्रतिवेदन पेश गर्न गठित कार्यदल 2081 साउन 22 गतेको प्रतिवेदन कार्यान्वयन कार्ययोजना सहित कार्यान्वयनका लागि 15 दिनभित्र अर्थ मन्त्रालयमा सिफारिश गर्ने पेश सहमति भएको छ। यस्तै समस्या परेका लघुवित्त ऋणीहरूको पुनरुत्थानका लागि
लागि पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्ने, कालो सूची र दिटो लिलामी सम्बन्धी विद्यमान व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यावहारिक समाधानका विकल्पहरू सिफारिश गर्ने दुवै पक्षबीच सहमति भएको छ। यसै गरी गहवर्गको इजाजत पत्र प्राप्त लोकवित्त वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकबाट जारी गरिएको सञ्चालन मार्गदर्शन 2081 पूर्ण कार्यान्वयन गर्ने र त्यसको नेपाल राष्ट्र बैंकले कडाईका साथ अनुगमन गर्ने सहमति भएको छ। यस्तै लोकवित्त वित्तीय संस्थाले ऋण असुलीका लागि यता नदिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर धरकबट गर्ने लगायतका कानून विपरीतका कार्यहरू उपर प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाउन गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिने तथा लघुवित्त तथा वित्तीय शोषण विरूद्धका संघर्ष समितिको तर्फबाट देशभर भइरहेको आन्दोलन तथा अनशनका कार्यक्रमहरू अन्त्य गर्ने सहमति पनि भएको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। पहिरो र बाढ़ीका कारण देशभरका विभिन्न राजमार्ग अवरूद्ध। अविरल वर्षपछि पहिरो तथा बाढ़ीका कारण देशभरका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सड़क खण्डमा सवारी आगमन प्रभावित भएको छ। नेपाल प्रहरीले शनिबार बिहान 5 बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सड़क पूर्ण रूपमा अवरूद्ध भएका र केही सड़कमा राति सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको बताउनुभयो। काभ्रे र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खोरकोट नेपाल थोक कटुन जेमेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गरी बेलुका 6 बजेदेखि बिहान 7 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। इलाम नगरपालिका 9 मेची राजमार्गमा वर्षाका कारण सड़क हिलामी भएपछि सवारी आगमन पूर्ण रूपमा बन्द गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका स्थित अरनीको राजमार्ग 0 किलो र कोदावरी क्षेत्रमा पहिरो खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। दोलखाको तामकोसी गाउँपालिका 5 किर्ने स्थित लामा साँगु रामेसाप सड़क खण्डमा समावेश तामाकोसी खोलाको बाहावले सड़क कटन गरेपछि केही दिनदेखि अवरूद्ध रहेको छ। वैकल्पिक रूपमा सड़क सञ्चालन भइरहेको छ। रसुवाको उत्तर गाउँपालिका 5 खाल्टे स्थित पासङ लम्बो सड़क खण्डमा त्रिशुली नदीको कटन गरेकाले उक्त सड़क पनि पूर्ण रूपमा अवरूद्ध छ। प्रहरीले वर्षायाममा पहिरो बाढ़ी तथा सड़क कटनको जोखिम उच्च रहेकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़कको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अप्नाउन सबैलाई अनुरोध गरेको छ। यो खबर पनि आज सबैजसो पत्र पत्रिकाहरूले नै लेखेका छन्। ब्रान्डिङको बलले 3 महिनामै डीडीसीको व्यापारमा 35% छलन। प्रधानमन्त्री र विभागीय मन्त्रीले ब्राण्ड प्रवर्धन गरेपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्था डीडीसीको व्यापारले गति लिएको छ। पछिल्लो 3 महिनामै संस्थाको समग्र कारोबार 35% बढ़ेको छ भने आमदानी समेतमा सुधार देखिएको छ। व्यापार विस्तारसँगै लामो समयदेखि भुक्तानीको प्रतीक्षामा रहेका दुग्ध किसानले पनि राहत पाउन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले 2 जेठमा फेसबुक मार्फत एक पोस्ट शेयर गर्दै डीडीसीको याकचीजको प्रवर्धन गर्नुभएको थियो। प्रधानमन्त्री शाहको साथ पाएपछि कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले 26 जेठको मन्त्री परिषदको बैठकबाट डीडीसीको प्रवर्धन गर्नुभएको थियो। मन्त्री चौधरीले सबै मन्त्रीलाई डीडीसीका उत्पादन दिएर ब्रान्डिङ गर्नुभएको थियो। डीडीसीका महाप्रवर्धन डाक्टर शरण पाण्डेले प्रधानमन्त्री र विभागीय मन्त्रीको साथले उत्साह थपिएको र व्यापारमा वृद्धि भएको बताउनु भएको छ। ब्रान्डिङसँगै व्यापारमा सबै सुधार आएको छ। 3 महिना यता व्यापारमा 35% वृद्धि भएको छ। व्यापारमा भएको वृद्धिले आमदानीमा समेत सुधार भएको छ। उहाँले भन्नुभयो, डीडीसीको योजना मानव संशोधन तथा बजार व्यवस्थापन विभागमा कार्यरत अर्थविज्ञ अञ्जन अधिकारीका अनुसार आर्थिक वर्ष 2082-83 अन्तिम 3 महिना वैशाख जेठ असारमा अघिल्लो आवकको 81-82 सोही अवधिसँग तुलना गर्दा 2 करोड़ रूपियाँ बढ़ेको कारोबार भएको छ। गत आर्थिक वर्षको अन्तिम 3 महिनामा 79 करोड़ रूपियाँ बरबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा 79 करोड़को कारोबार भएको उहाँले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्ष सोही अवधिमा 97 करोड़को व्यापार भएको थियो। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू।
पाकिस्तान स्थित 8,047 मीटर अग्लो ब्रक पीक हिमालमा गएको हिम पहिरोमा परि दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 बेडिङको अनुभवी अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड किली पेम्बा शेर्पा किलुको निधन भएको छ। किलुले विश्वका 8,000 मीटर भन्दा अग्ला सबै 14 हिमाल सफलतापूर्वक आरोहण गर्नुको साथै सगरमाथाको 15 पटक आरोहण गर्नुभएको थियो। उहाँले नेपालको पर्वतारोहण क्षेत्रमा अनुभवी र चर्चित गाइडका रूपमा परिचित हुनुहुन्थ्यो। प्रारम्भिक जानकारी अनुसार ब्रड पीकमा गएको हिम पहिरोमा परि चारजनाको शव फेला परेको छ। पहिचान भएका मृतक मध्ये किलु शेर्पा गोर्खा कपडा बहादुर गुरूङ तथा एक ओमाने नागरिक रहेको बताइएको छ। किलु शेर्पाको निधनले नेपालको पर्वतारोहण क्षेत्रलाई एक अनुभवी साहसी र अन्तर्राष्ट्रिय स्तरको गाइड गुमाएको छ। दोलखाको विभु गाउँपालिका वडा नम्बर 2 देउलाङका पति तमाङलाई हाडसे खोलाले बगाएर विपत्त हुनु भएको छ। अस्ति वडा कार्यालयको काम सकेर करिब 3:30 बजेतिर घरतर्फ फर्किनु भएको तमाङलाई करिब 4 बजे हाडसे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार वडा कार्यालयबाट काम सकेर घरतर्फ फर्कने क्रममा तमाङलाई खोलाले बगाएको हो। स्थानीय प्रहरी लगायतले खोजी कार्य जारी राखेका छन्। दोलखा चरीकोट बजार सड़क खण्डमा वातावरण संरक्षण तथा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले चेरीका बिरूवा रोप्न शुरू गरिएको छ। डिभिजन वन कार्यालय चरीकोटको पहल तथा भीमेश्वर नगरपालिका र टोल विकास समूहको सहकार्यमा उक्त सड़क खण्डमा चेरीका बिरूवा रोप्ने अभियान शुरू गरिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख अनिल रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार चरीकोट र दोलखाको हावापानी चेरी खेतीका लागि उपयुक्त भएकाले सड़कको किनारमा चेरीका बिरूवा रोपिएको हो। उक्त सड़क खण्डमा 165 बिरूवा रोपिने डिभिजन वन कार्यालय दोलखाले जनाएको छ। दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 का चस्मान तमाङ करिब 11 दिनदेखि विपत्त हुनुहुन्छ। यही साउन 5 गते राति जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर 9 को सिप्रिङ खोलामा आएको बाढ़ीले बगाएर विपत्त हुनुभएको तमाङको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय रामेछापले गत आर्थिक वर्ष 2082-83 समग्र शान्ति सुरक्षा अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्षमा रामेछाप जिल्लामा 189 विभिन्न प्रकृतिका मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो समाचारको अर्को बुलेटिन बिहान 8 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल
1: रमा? के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीग्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका, लादु घर भएका
8: ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
9: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?
1: यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
9: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।

0: केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
1: हाउ नानीको आज जन्मदिन पो हो, हौ केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ। पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पफ, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
3: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
2: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
2: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बासेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
0: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
2: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
0: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9841806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, वडा नम्बर 6, चोथाङ, दोलखा।
5: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
6: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
5: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
6: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।

0: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायो?
1: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
3: अविनाश, तिमी किन निराश छौ त?
4: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
3: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: ब्रुम ब्रुम
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 9 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन, मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो जेरी पसलसँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
3: नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
3: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआरा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपोच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
3: वाङ होबामेगो र गुरू डक्पो चासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना गोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेमके, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, छिले छिठो, साङडुप, साङयाङसा, छेडुप नाम्जे, छेबामे, छिठो लासो, फोबामे, मानिकाब्य, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
1: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
3: लास्टो फ्याफुल्ला टहिजीले नमस्कार।
4: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो?
1: होइन साइला दाई, के बिग्रियो? खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
4: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइन ठाउने कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
4: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
5: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510-89677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
6: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
7: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
6: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
7: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
6: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
7: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ, आफैलाई पनि त्याग्न सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
6: जिम्मेवारी वहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
7: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
6: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन, शारीरिक यातना त पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन, यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साटो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060, नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
10: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
11: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
11: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
11: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
1: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
11: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टमद्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
12: होइन, के एकले गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
12: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
12: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
12: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
13: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
1: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
13: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
14: पाँडे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
14: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
15: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट। पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
15: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टुनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
12: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ त के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा. सम्पर्कको लागि 98 41 57 70 69.
4: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.

0: हाम्रा सेवा तथा सुविधाहरू
1: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिप्योर, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई, तीन महिने सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
0: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
1: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
0: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California.
1: Extreme energy drink.
2: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यस्तो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: अरे यही थियो त, कहाँ सरेछ आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
0: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा पलान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
0: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
0: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
2: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
3: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
4: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि
0: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
6: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
7: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
1: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62 98-44-46-88-62।
0: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बिहानको 10 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887093, पान पसल साडो बाटो चरीकोट।
5: आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
6: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि, हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू, केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
7: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787, सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860589988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
3: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
3: यहाँ राई खन्यू कालोनी भारू किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिंगा भटमासे रक्त कमल डेस्मोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बासेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
8: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
3: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
8: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
3: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
8: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
3: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य,
8: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
9: The Rising Star.
10: Rising Star?
9: Rising Star?
11: Yes, the Rising Star School.
9: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
11: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
9: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
11: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
12: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
13: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
14: अविनाश, तिमी किन निराश छौ त?
15: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
14: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
15: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौतारिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुंगेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282।

0: कालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पाटी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पाटी खोला चरीकोटतिर लाग्यो है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे। किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसेदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
5: हेलो फ्याबुल्ला टासिदेले नमस्कार।
3: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौं। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
5: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
3: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
5: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल घ्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि ङोन्डो, क्याम्डो, सेम्के, हिगे, मेन्डल, लामा नाल्जोर, तिङजिन नामसुङ, नाङडुप, खिलेन छिटो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, छिटो लासो, खोबामे, मानिकाब्या, ताबैसे नर्बु, तुझे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
3: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ, सम्पर्क नम्बर 9866405008। नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
5: लास्टो फ्याफुल्ला तहिले नमस्कार।
6: बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
3: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
6: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रियो त, खोइ कामै गरिराखेको छैन भनेको। बनाइने ठाउँ नि कता हो यता, थाहा छैन, तिमीलाई केही थाहा छ?
3: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
6: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
7: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
3: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनुहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
6: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
8: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
9: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एक्लै गुनगुन गरिरहेको?

0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
1: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
2: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पंजा, शिवलिंग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलाखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
3: होइन, के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
4: हो पनि किन दुखे पक्छ। तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
3: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
4: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
3: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
4: भनी हो त। त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
5: हाम्रा सेवा तथा सुविधाहरू तामा, पितल, चरेस, स्टेल, फलाम, प्लास्टिक, फाइबरका झोलाहरू, कालो ड्रम, कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टिभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्, यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
5: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: कस्तो दाँत दुखेको, गिरा पनि सुन्ने छ ए बुढी, मलाई धामीकोमा लैजाऊ भन्या।
8: अब के गर्नु धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डिजिटल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
3: त्यहाँ चाहिँ के हुन्छ नि?
8: त्यहाँ के हुँदैन म पत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
9: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
3: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
2: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
0: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992। यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
2: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बिहानको 11 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
2: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
1: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
2: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपाल तर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल, कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
3: भारत तर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनः पुनः, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841 87093, पान पसल साडो बाटो चरिकोट।

0: Extreme Energy Drink.
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यस्तो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
1: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: आफै नै जागिर खाने मौका त आएको थियो नि,
4: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
1: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
6: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
7: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
3: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
1: के तपाईं ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुस्वाद मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिहा, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिहा, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60 प्रकाश थापा 9844-55-40-60 नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
9: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
3: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
1: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
10: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-89-87 सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-89-88 पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
1: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिम्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
1: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
5: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
1: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865-59-94 र 9816-85-49-63।
5: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
11: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
11: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
1: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
11: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
1: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
11: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो गरिसौं जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
12: The Rising Star. Rising Star? Rising Star?
13: Yes, the Rising Star School.
12: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
13: तीन दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
12: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
13: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल सरीकोट दोलखा
14: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
15: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
16: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईँलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020635649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851065046
17: अविनाश तिमी किन निराश छौ त
18: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
17: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
19: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282
20: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
2: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
2: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लागे है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
2: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73-107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपछ पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी मौसम पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन के एक्ले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालो भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजस्थान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू,
6: यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844649908 9844649908।
6: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
7: नमस्कार।
6: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
7: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी खुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
6: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेम पुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
7: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेमके, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, छिले छिठो, साङडुप, साङयाङसा, छेटुप नामजे छेबामे सिठो लासो होबामे मानिकाब्या ताब इजे नर्बु तुझे छेम्बो नामखै ग्याल्बो छातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
6: खोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफाछाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसा पानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बु सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बु सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852758994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
7: लासो फ्याफुल्ला तहिले नमस्कार।
8: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
6: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
8: हेर न भाइ, यो

0: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झना होस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो, खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला मध्याह्नको 12 बजेको छ।

0: शारीरिक रूपमा अशक्त हुँदैमा कोही व्यक्ति मानसिक रूपले अशक्त हुँदैन। अवसर पाउँदा उनीहरूले पनि सबलाङ्गले जतिकै काम गर्न सक्छन्। उनीहरूलाई पनि समाजमा हुने हरेक क्रियाकलापमा सहभागी गराऊ।
1: अपाङ्ग हित संरक्षणका लागि रेडियो सैलुङको सहकारी।

आँखा खुल्दा म अस्पतालमा थिएँ कि आफै कि भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाएँ तर सामलाई कतै देखिनँ। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानो? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानो रहिनन् अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक सातक शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपराह चार बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
2: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लो बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
2: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपड़ा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपड़ाहरू सिलाइन्छ र रेडीमेड कपड़ाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
2: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
3: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
4: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
3: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिए, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
6: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौं कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदैछ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
7: हाम्रा सेवा तथा सुविधाहरू, तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोलाहरू, कालो ड्रम कडा देक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
8: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ।
1: साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
7: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
3: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
8: नमस्ते डाक्टर सर।
9: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
8: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
9: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
8: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
9: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
8: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
9: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
8: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
9: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: कस्तो दात दुखेको, गिया पनि सुन्या छ, ए बुढी मलाई धामीकोमा लग्या भन्या
10: अब के गर्छ धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
5: त्यहाँ चाहिँ के हुन्छ नि
10: त्यहाँ के हुँदैन नपत्या सुन त
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
11: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577079
5: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
13: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
14: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ
10: अविनाश तिमी किन निराश छौ त
15: हेर न मेरो व्यवसायको कर तिर्नु पर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
10: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
16: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साध्दो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साध्दो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई सम्पर्क मोबाइल नम्बर 9844300282
17: हैन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
18: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
19: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा एन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851165046
0: सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
20: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टिटिप्यो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिजियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
13: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
20: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
4: इन्द्रणी फार्मेसी एन्ड थायराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: sip on ya.
1: Extreme energy drink.
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफै नै जागिर खाने मौका त आको थियो नि तर
1: तर सर केही सोचेर बस्ने होइन मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है
0: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि
1: हेर हेर यिनका मोटा बुद्धि जागिर खान पनि त सिप चाहियो नि त माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त
2: हो त नि दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मी ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा के तपाईँ डाले घाँस तथा फलफुलका बिरुवाको खोजीमा हुनुहुन्छ
2: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाली स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्
3: यहाँ राई खन्यु कालो निभारो किम्बु इन्दु इपिल इपिल मेन्दोला मोरिङ्गा भटमासे रक्त कमल डेसमोडियम सुपर नेपियर स्मार्ट नेपियर एच नेपियर मक्का क्रस नेपियर सुम्बा सेटेरिया बडहर जापानिज कटुस बकाइनो नीम टागी लगायतका बिरुवाहरू उपलब्ध छन् साथै एभोकाडो सुन्तला कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्
2: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस् 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ
3: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी मोबाइल नम्बर 9865 59 96 94 र 9816 5943
2: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ छोरीको चिना टिपन बनाउनु थियो मेरो पनि चिना हेर्नुपर्ने थियो अनि जडीबुटी पनि चाहिएको थियो यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ
4: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नुपर्छ नि त
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस् यहाँ हात हेर्ने चिना टिपन बनाउने झारफुक गर्ने आवश्यक परेका जडीबुटी मोहनी र छारे रोग पनि निको पारिन्छ सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62
5: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
3: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायणी कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star. Rising Star? Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा,
3: 3 दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता, प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, चरीकोट, दोलखा।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला दिउँसोको 3 बजेको छ।
7: पाइपिङ सोल्युसन्स,

नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तराई मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी, धनुषा र सिरोहामा कर्फ्यू हटाइयो, निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन, आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल, रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको दिवानगंज र कप्तानगंज घटनापछि उत्पन्न तनावग्रस्त बनेका मधेस र पूर्वी तराईका जिल्लाहरूको जनजीवन सामान्य बन्दै गएको छ। उग्र रूपमा भइरहेका प्रदर्शनहरू रोकिन थालेपछि जनजीवन सामान्य बन्दै गएको हो। तनाव कम भएसँगै जिल्ला प्रशासन कार्यालयहरूले पनि कर्फ्यू खुकुलो बनाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालय सुनसरीले 10 वटा पालिकामा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालका अनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै कर्फ्यू हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न 5 जना भन्दा बढ़ी व्यक्ति एकै ठाउँमा भेला हुन, जुलुस, प्रदर्शन, बैठक तथा धरना गर्न निषेध गरिएको छ। यस्तै धनुषाको जनकपुर क्षेत्र र सिराहाको लाहानमा पनि कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरिएको छ। सिराहाको गोल बजारमा भने कर्फ्यू यथावत छ, तर अहिले दिउँसो 2 घण्टाका लागि भने कर्फ्यू हुकुलो बनाएको प्रशासनले जनाएको छ। आपतकालीन स्थितिमा शान्ति सुरक्षा कायम गर्न जारी गर्ने सबैभन्दा कड़ा आदेश कर्फ्यू हो। निषेधाज्ञा कर्फ्यू भन्दा अलिक हुकुलो र नियन्त्रित व्यवस्था हो। यसमा अत्यावश्यक काम वा तोकेको समयमा हिडुल गर्न छुट हुन्छ, तर धेरै मानिस भेला हुन, जुलुस निकाल्न वा विरोध प्रदर्शन गर्न भने पूर्ण रूपमा रोक लगाइएको हुन्छ। सुनसरीको कप्तानगंजमा गएको आइतबार राति भएको घटनापछि पूर्वी तराईका विभिन्न जिल्लामा आन्दोलन र तनाव बढ़ेपछि प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा लागू गरेका थिए। प्रशासनहरूले अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाउँदै शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न निषेधाज्ञाको पालना गर्न सर्वसाधारणसँग आग्रह गरेका छन्। पर्वतारोहण संचालक संघ नेपालले पाकिस्तानमा हिम पहिरोमा परेका नेपाली पर्वतारोहीको खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनका लागि तत्काल उच्च स्तरीय कूटनीतिक पहल गर्न नेपाल सरकारसँग सार्वजनिक अपील गरेको छ। संघका महासचिव ऋषि भण्डारीले जारी गर्नुभएको अपीलमा विदेशी भूमिमा विपदमा परेका नेपाली नागरिकको उद्धार र सुरक्षामा राज्यको सक्रियता तथा कूटनीतिक पहल आवश्यक रहेको उल्लेख छ। यस्तै संघले नेपालको दिगो आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र भएको भन्दै पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड बन्न आफ्नै क्षमता बोकेको उल्लेख गरेको छ। संघले सरकारको समन्वय, कूटनीति पहल र सक्रियता अपेक्षा अनुसार प्रभावकारी देखिन नसकेको टिप्पणी पनि गरेको छ। निजी स्तरले नेपाली उद्धार पाइलट, उद्धार टोली तथा अन्य स्रोत साधन परिचालन गर्न तयारी देखाउँदा पनि आवश्यक सरकारी अनुमति र कूटनीतिक सहजीकरण समयमै हुन नसकेको भन्दै संघले यसलाई राज्य संयन्त्रको संस्थागत कमजोरीका रूपमा चित्रण गरेको छ। हिजो पाकिस्तानमा रहेको ब्रड पेक हिमालमा हिम पहिरो जाँदा कृतिमानी नेपाली पर्वतारोही निर्मल पूर्जासहित 10 जना आरोहीहरू बेपत्ता भएका थिए। तीमध्ये 4 जनाको शव भेटिएको छ भने निर्मल पूर्जासहित 6 जना अझै हराइरहेका छन्। यसैबीच आज पनि बेपत्ता आरोहीहरूको खोज तथा उद्धार अभियान चलिरहेको छ। ड्रोनबाट सम्भावित शव देखिएको ठाउँमा हेलिकप्टर र स्थल मार्ग दुवैबाट टोली परिचालन गरेको पाकिस्तानमा रहेको दूतावासले जनाएको छ। दूतावासका अनुसार पाकिस्तानका सुरक्षा निकाय र उद्धार समन्वयकर्ताले पुष्टि भएका विवरण मात्रै नेपाली दूतावासलाई उपलब्ध गराउने गरेका कारण आज थप विवरणहरू आइसकेका छैनन्। नेपाल ऑयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट

0: प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापक द्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 056-94-33-493-555।
4: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उद्योग विभागले 25 करोड़ रूपियाँ भन्दा कम स्थिर पुँजी भएका उद्योगको विभिन्न सिफारिशका काम प्रदेश सरकार र प्रदेश मातहतका निकायबाट हुने स्पष्ट पारेको छ। विभागले सार्वजनिक सूचना निकालेर प्रदेश सरकारको कार्यक्षेत्रभित्र पर्ने स्थिर पुँजी 25 करोड़ रूपियाँ भन्दा कम पुँजी भएका उद्योगको हकमा उद्योगको लागि आवश्यक पर्ने मेसिन, औजार, कच्चा पदार्थ सम्बन्धी कार्य प्रदेश सरकार र मातहतका निकायबाट हुने जनाएको छ। त्यसैगरी साइन आयात तथा कच्चा पदार्थ खपतको नम्स निर्धारण लगायतका अन्य छूट सुविधा सहुलियतका सिफारिशहरू सम्बन्धित प्रदेश सरकार र त्यस अन्तर्गतका निकायबाट हुने पनि विभागले स्पष्ट पारेको छ। विभागले उद्योग दर्ता र दर्तासँग सम्बन्धित अन्य थप 7 थरीका सेवा पनि अनलाइनबाट प्रवाह गर्ने भएको छ। विभागको सूचनामा यही आउन 18 गतेदेखि औद्योगिक व्यवस्थापन सूचना प्रणालीबाट थप 7 थरीका सेवा अनलाइनमा सम्पादन हुने उल्लेख छ। अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिन अघि भएको युवा नेतृत्वको प्रदर्शनका क्रममा आफूमाथि दुर्व्यवहार गर्ने प्रदर्शनकारीहरूलाई माफी दिने बताउनु भएको छ। ती प्रदर्शनले मोदी नेतृत्वको सरकारमाथि पछिल्ला वर्ष यताकै ठूलो राजनीतिक दबाव सृजना गरेको थियो। परीक्षाको प्रश्नपत्र चुहावट सम्बन्धी विषयलाई लिएर अनलाइन समूह कक्रोच जनता पार्टी सीजेपीले नयाँ दिल्ली सहित विभिन्न शहरमा प्रदर्शन आयोजन गरेको थियो। ती प्रदर्शनहरू बेरोजगारी र सुशासन सम्बन्धी असन्तुष्टिसँग जोड़िँदै गएपछि सरकारका लागि चुनौती बनेका थिए। भारतीय संचार माध्यम अनुसार प्रधानमन्त्रीप्रति अपमानजनक अभिव्यक्ति प्रयोग गरेको देखिने केही प्रदर्शनकारीका भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनीहरूले मोदी समर्थकको आलोचना तथा प्रहरी उजुरीको सामना गरिरहेका छन्। प्रहरीले सामाजिक सञ्जाल कम्पनी मेटा र एक्सलाई प्रधानमन्त्रीलाई लक्षित गरी बनाएको अपमानजनक तथा तोडमोड गरेका सामग्री हटाउन आग्रह गरेको जनाएको छ। मोदीले इन्स्टाग्राममा एउटा भिडियो सार्वजनिक गर्दै केही युवाले अत्यन्त आपत्तिजनक शब्द प्रयोग गरेका भए पनि उनीहरूलाई माफ गर्न चाहेको बताउनु भएको छ। प्रदर्शनकारी विरूद्ध दर्ता भएका प्रहरी मुद्दाबारे बोल्दै मोदीले युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा पनि मार्गदर्शन मार्फत सुधार गर्नुपर्ने बताउनुभयो। प्रदर्शनको दबावपछि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएको थियो। अब खेल खबर। स्पेनिस क्लब रियल मड्रिडका स्टार भिनिसियस जुनियरको भविष्य अनिलमा परेको छ। क्लबले नयाँ सम्झौताका लागि हालको प्रस्ताव नै अन्तिम भएको र यसभन्दा बढ़ी आर्थिक प्रस्ताव नबढ़ाउने स्पष्ट पारेको छ। यदि भिनिसियसले यो प्रस्ताव स्वीकार नगरे उनलाई क्लब छाड्न अनुमति दिइने जनाएको छ। अन्तर्राष्ट्रिय संचार माध्यम ESPNका अनुसार भिनिसियसको सम्झौता सकिन अब 1 वर्ष मात्र बाँकी छ। उनी विश्वकप पछि विदा सकेर पर्सीदेखि टोलीको प्री सिजन प्रशिक्षणमा फर्किनेछन्। त्यसपछि उनले रियल मड्रिडमै बस्ने या नयाँ क्लब रोज्ने भन्ने निर्णय लिन सक्ने बताइएको छ। गएको सिजन प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा भिनिसियस पूर्ण रूपमा सन्तुष्ट नरहेको चर्चा छ। यही कारण पनि उनको भविष्यबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन्। यता इंग्लिश क्लब आर्सनलले सम्भावित ट्रान्सफरको आर्थिक पक्षबारे अध्ययन गरिरहेको भए पनि अहिलेसम्म आर्सनल र भिनिसियस बीच कुनै औपचारिक छलफल नभएको बताएको छ। सन् 2018 रियल मड्रिडमा आबद्ध भएका भिनिसियस टोलीका प्रमुख खेलाड़ी मध्येका एक हुन्। समाचार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव कम हुँदै सुनसरी धनुषा र सिराहामा कर्फ्यू हटाइयो निषेधाज्ञा कायमै। पाकिस्तानको हिमालमा बेपत्ता नेपालीको उद्धारमा कूटनीतिक पहल गर्न सरकारलाई पर्वतारोहण संचालक संघको अपील। स्रोत र जनशक्ति परिचालनको अनुमति लिन सरकारले पहल नगरेको भनाई। ग्यास आपूर्ति सहज बनाउन निगमको निर्देशन। आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न उपभोक्तालाई अनुरोध। प्रदर्शनका क्रममा दुर्व्यवहार गर्ने युवालाई माफी दिने भारतीय प्रधानमन्त्री मोदीको भनाई। युवा अवस्थामा हुने गल्तीलाई कानूनी कार्यवाही भन्दा मार्गदर्शन मार्फत सुधार गर्नुपर्नेमा जोड़। र रियल मड्रिडमा भिनिसियसको भविष्य अन्यल। रकम नबढ़ाएको प्रस्ताव नस्वीकारे क्लब छाड्नुपर्ने।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
6: आँखा खुल्दा म अस्पतालमा थिएँ। क्याफेकी भाउजू मेरो बेड नजिकै सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झडी रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब। म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै वज्र खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे। रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल
2: पकायौ? मुनि, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नु हो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020-35-649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440-30282।

0: बुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङ सादो लखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
4: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
4: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरीकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
5: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
6: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
5: भारततर्फ हरिहर क्षेत्र पटना, मातृमोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारीदेवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणागाउँ, कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
6: थप जानकारीका लागि विष्णु अधिकारी, सम्पर्क नम्बर 98 41 87 07 93, पान पसल साडो बाटो चरीकोट।

0: त्यति बनाए पनि हुँदैन, के भएको होला यो, कतै बिग्रेको हो।
1: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
0: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
1: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
0: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
2: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
1: बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार, गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6-0 र 9855-10-89-677। बिहानी सिलाई मेसिन पसल, चरीकोट बीच बजार। होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
1: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि, त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
1: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ, साथै सुपथ मूल्यमा सिलाई सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860-29-43-26, 9860-29-43-26।
1: क्लासिक लेडिज टेलर्स, चरीकुट सातो बाटो, जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।
4: नमस्कार।
1: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
4: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुआ र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
1: वाङलुङ ठी गुफा राख्ने गुरु टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरुबाट।
4: वाङ होबमेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल घ्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेम्के, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, छिलेन छिठो, साङडुप, साङायाङसा, छेडुप नाम्जे, छेबामे, छिठो लाछो, होबामे, मानिकाव्य, ताबैजे नर्बु तुझे छेम्बो नामखै ग्याल्बो छ्यातों च्यान्तों आवश्यक अनुसार बसिने छ।
1: थोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसा पानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578094 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
4: लास्टो फ्याफुल्ला तहिले नमस्कार।
5: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन के एकले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर गिरराज लिर सल्ला र दाना पाइनुको साथै मकै च्याख्ला पिठो ढुटो पिना लोकल चामल भुस लोकल अण्डा बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844649708 9844649708।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
5: राँगाको मासु पाइने पसल भएको घर सँगै।
8: यो रेडियो सैलुङको समय सूचक हो।
9: अहिले अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजे दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगालु सैलुङ सिरेफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। पाकिस्तानको ब्रड पिक हिमालमा गएको हिम पहिरोमा परि दोलखाको गौरीशंकर गाउँपालिकाका गाइड किली शेर्पाको निधन। दक्षिण एसियाकै ठूलो मूर्ति दोलखाको जिरी नगरपालिका वडा नम्बर 3 निर्माणाधीन अवस्थामा। लगायतका स्थानीय प्रसंग सहित राजनैतिक नेतृत्वमा करूणा र सहानुभूति हुनुपर्ने नेपाली कांग्रेसको सभापति गगन कुमार थापाको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेपाली कांग्रेसको सभापति गगन कुमार थापाले राजनीतिक नेतृत्वमा करूणा र सहानुभूति हुनुपर्ने बताउनु भएको छ। ललितपुरको सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित विपद पूर्व तयारी तथा प्रतिकारी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेतृत्वको प्रमुख गुण मानवीय संवेदना हुनुपर्ने बताउनु भएको हो। सभापति थापाले आगामी साउन 24 गतेदेखि पार्टीले एनसी अभियान शुरू गर्न लागेको जानकारी दिनुभए। यस अभियान अन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर आफूलाई कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा संलग्न गराउनुपर्ने नीति लिएको उहाँले बताउनु भएको हो। दुई समुदायबीच उत्पन्न तनावको स्थिति सामान्य पार्न शान्ति सुरक्षा सुदृढ बनाउन गृहमन्त्री सुदन गुरूङ धनुषा पुग्नु भएको छ। अवस्थालाई सामान्य बनाउन र धार्मिक सामाजिक सद्भाव कायम राख्नको लागि गृहमन्त्री गुरूङले जिल्ला प्रशासन कार्यालय धनुषामा स्थानीय हिन्दूवादी संगठनका प्रतिनिधिसँग शनिबार भेटवार्ता गर्नुभएको हो। वार्तामा जिल्लाको समग्र शान्ति सुरक्षा अमन चयन कायम राख्ने विषय र दुवै पक्षबीचको समझदारी अन्त्य गर्नेबारे छलफल भएको छ। छलफलमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह, प्रतिनिधि सभा सदस्य मनिषा, हिन्दू सम्राट सेनाका प्रतिनिधि लगायतको सहभागिता रहेको बताइएको छ। सहकारी ठगी सम्बन्धी मुद्दाको शीघ्र न्यायिक निरूपणका लागि मुद्दाको चाप बढ़िरहेको जिल्ला अदालतमा तत्काल सहकारी कसुर हेर्न समर्पित इजालास गठन गर्न माग गर्दै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधान न्यायाधीशलाई प्रतिवेदन बुझाएको छ। उक्त विषय अध्ययन गर्न मन्त्रालयले कार्यदल गठन गरेको थियो। कार्यदलले बुझाएको प्रतिवेदनको सिफारिश अनुसार मन्त्रालयले समर्पित इजालास गठन गरिदिन सर्वोच्च अदालतमा अनुरोध गरेको हो। सर्वोच्च अदालतले 2082 माघ 11 गते जारी गरेको निर्देशनात्मक आदेशमा सहकारी कसुर सम्बन्धी मुद्दाको चाप बढ़ी भएका जिल्ला अदालतहरूमा आवश्यकता अनुसार समर्पित इजालस स्थापना गर्ने, अध्ययन गरी निष्कर्षका आधारमा कार्यान्वयन गर्ने भन्ने पछि मन्त्रालयले अध्ययन कार्यदल गठन गरेको थियो। सहकारी क्षेत्रको समस्या समाधानका लागि उच्च प्राथमिकता दिँदै मन्त्री प्रतिभा रावलले कार्यालयका सदस्यहरूसहित उक्त प्रतिवेदन सर्वोच्च अदालतका प्रधान न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रतिवेदन बुझाउनु भएको हो।

नेपाल आयल निगमले एलपीजी ग्यास आपूर्ति सहज बनाउन ग्यास वितरकलाई निर्देशन दिएको छ। निगमले आज विज्ञप्ति निकालेर बजारमा 14.2 किलो क्षमताको एलपी ग्यासको अभाव नरहेको स्पष्ट पार्दै आपूर्ति सहज बनाउन वितरकलाई निर्देशन दिएको हो। यस्तै निगमले उपभोक्तालाई पनि आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न र आवश्यक मौजात नगर्न आग्रह गरेको हो। निगमले असार 31 गतेको निर्णय अनुसार 14.2 किलो ग्यास

pode dizer. अब स्थानीय प्रसंगहरू पाकिस्तानको 8,047 मिटर अग्लो ब्रड पीक हिमालमा गएको हिम पहिरोमा परि दोलखाको गौरीशंकर गाउँपालिका उडान नम्बर 9 बेदिनका अनुभवी अन्तर्राष्ट्रिय पर्वतरोहण गाइड किली शेर्पाको निधन भएको छ। किलु विश्वका 8,000 मिटर भन्दा अग्ला सबै 14 वटा हिमाल सफलतापूर्वक आरोहण गर्नुको साथै सगरमाथाको 15 पटक आरोहण गर्नु भएको थियो। उहाँले नेपालको पर्वतारोहण क्षेत्रमा अनुभवी र चर्चित गाइडको रूपमा परिचित हुनुहुन्थ्यो। किलु शेर्पाको निधनले नेपालको पर्वतारोहण क्षेत्रले एक अनुभवी साहसी र अन्तर्राष्ट्रिय स्तरको गाइड गुमाएको छ। दोलखाको जिरी नगरपालिका वडा नम्बर 3 दक्षिण एसियाकै ठूलो निर्माणाधीन बौद्ध धर्मगुरु रिम्पोछेको मूर्ति निर्माण भइरहेको जिरी नगरपालिकाले जनाएको छ। निर्माणको अन्तिम चरणमा पुगेको रिम्पोछेको मूर्तिसँगै ध्यान केन्द्र र अन्य पूर्वाधारहरू निर्माण भइरहेको नगर प्रमुख मित्रबहादुर जिरीले जानकारी दिनुभयो। उहाँको अनुसार करिब 50 मिटर अग्लो यो मूर्ति दक्षिण एसियाकै अग्लो मूर्तिको रूपमा दावी गरिएको छ। ताइवानी फाउण्डेशनको सहयोगमा निर्माणाधीन मूर्ति तथा ध्यान केन्द्रको लगभग झण्डै 6 अरब भन्दा बढ़ी लागत लाग्ने अनुमान गरिएको छ। रासायनिक मल बिक्री वितरणको लागि सहकारीहरूलाई सूचीकृत हुन दोलखाको भामेश्वर नगरपालिकाले अनुरोध गरेको छ। चालु आर्थिक वर्ष 2083-84 को लागि नगरपालिका क्षेत्रभित्र रासायनिक मल बिक्री वितरण गर्न इच्छुक कृषि सहकारी संस्था अन्य सहकारीलाई सूचीकृत हुनका लागि जिल्लाको भामेश्वर नगरपालिकाले अनुरोध गरेको हो। नगरपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रम अनुसार रासायनिक मलको व्यवस्थित तथा प्रभावकारी आपूर्ति सुनिश्चित गर्न योग्य सहकारीले साउन 19 गते भित्र आवश्यक कागजात सहित निवेदन दिनुपर्ने नगरपालिकाले जनाएको छ। रामेछापको उमाकुण्डा गाउँपालिका वडा नम्बर 4 स्थित पीर्ति अस्पतालमा 24 घण्टा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। गाउँपालिकाको केन्द्र पीर्तिमा रहेको 500 को यस अस्पतालमा एम्बुलेन्स उपलब्ध भएसँगै स्थानीय नागरिकलाई सहज रूपमा आकस्मिक उपचार पाउन र समयमै ठूलो अस्पताल पुग्न ठूलो राहत मिलेको छ। हवस् त यो खबरसँगै अपरान्ह 4 बजेको सैलुङ फेरोफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: ख्याल राख्नुस्, तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
1: होसियार हुनुहोस्, जाड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ।

0: मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्। कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साथी, कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
3: धुलिखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक सेवा र NICU सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउ, सुखी र निरोगी हौ।
5: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै 125,000 बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन। स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
2: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510-66165 98510-66165।
6: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
7: पारे पनि किन दुखेको पक्ष हो? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने
6: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा भाँडा व्यवसाय गरौ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
7: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यहाँ साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
6: मेरी आमै नि गीताश्री स्टोर, त्यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनी?
7: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले चाहिँ उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
3: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
2: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
3: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510-68595 र 0949-421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510-68590।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
1: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
0: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
1: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
0: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
0: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
1: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
0: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
2: नमस्ते डाक्टर सर।
3: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
2: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
3: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
2: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
3: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
2: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
3: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
2: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
3: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
7: अब के गर्छ धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई।
6: त्यहाँ त के हुन्छ नि?
7: त्यहाँ के हुँदैन, म पत्या सुन त यहाँ।
0: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
8: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9141577069।
6: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
8: इन्द्र
9: र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
10: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि पाँच पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
11: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
10: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई तीन महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
10: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9141577।

0: Extreme Energy Drink.
1: के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्बुरेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली, चरीकोट, दोलखा।
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: यति बेला साँझको 5 बजेको छ।

0: रेडियो साइलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: तपाईं कति वर्षको जीवन चाहनुहुन्छ? एक वर्ष, दस वर्ष या सय वर्ष?
2: त्यसैले एक वर्षको लागि हो भने धान रोप्नुहोस्, दस वर्षको लागि हो भने रुख रोप्नुहोस् र सय वर्षको लागि हो भने वातावरणीय संरक्षणको शिक्षा दिनुहोस्।
3: वातावरण संरक्षणको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको प्रयास।
4: अरे यही थियो त, कहाँ सरेज आजकल?
5: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
4: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
5: हो नि रामा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
4: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
5: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
4: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
6: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
7: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
6: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
7: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार, मोटरसाइकल, स्कुटर सिक्ने नि, होइन त?
8: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
8: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 98-65-46-19-26 र गेलसाङ शेर्पा 98-16-8-30-10-7।
5: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बदा सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
10: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
5: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 98-44-46-88-62 98-44-46-88-62।
11: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
5: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा

0: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर एक पौटी सिम्पेमा रहेको राधाकृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
0: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टाँगी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509963।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327800 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851065046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधु बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधु बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: काली मा पनि हजुर मोटर जादो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
1: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
0: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि
0: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
3: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
2: हाम्रा सेवा तथा सुविधाहरू
0: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पार्टी खोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844000844 9048373107 र 9855100019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टी खोला चरीकोट दोलखा
4: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार

0: तथा बिरुवा पाइन्छन्। हजार भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किबीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
1: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
0: टाँसीदेली बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
2: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
3: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
2: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
3: ल बुबा, अब तपाई ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुनपुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा गोकुलधाम, वृन्दावन गोवर्धन, हरिद्वार ऋषिकेश परमार्थ निकेतन, रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल भदौ 29 गते, यात्रा अवधि 25 दिन, लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ।
5: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793, पान पसल साडो बाटो चरीकोट।
2: हस्तो फ्याबुल्ला टसिदेले नमस्कार।
4: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुवारा प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
4: वाङलुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबमेगो र गुरू डक्पो सासुङको वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोरमा
6: एक घण्टा बनाउने, त्यसै गरी तोर्ममा लाउने कार्गेन घेन एक घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकाको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेमेन च्योत र निङ्मा परम्परा अनुसार गुरुको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो, क्याम्डो, सेमके, हिगे, भेन्डल, लामा नालजोर, तिङजिन नामसुङ, नाङडुप, फिलेन्सिठो, साङडुप, साङयाङसा, छेडुप नाम्जे, छेबामे, सिठो लासो, खोबामे, मानिकाब्या, ताबैसे नर्बु, थुजे छेम्बो नामखै ग्याल्बो, छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिनेछ।
4: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसा पानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ, सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9852578994 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840926061 मा सम्पर्क गर्न सक्नुहुनेछ।
6: नमस्कार।
4: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
4: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
4: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
4: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि।

0: Mania, Extreme Energy Drink.
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला साँझको छ बजेको छ।

0: नमस्कार साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो समाचार रेडियो सैलुङ समुदायक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिक साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपाली कांग्रेसको संस्थापन, इतर पक्ष राष्ट्रिय भेलाको तयारीमा, शशांक कोइरालाको संयोजकत्वमा भेला आयोजना, आयोजक समिति गठन, राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा लिन नहुने सभापति गगन थापाको धारणा, पाकिस्तानको बर्ड पीक हिमालमा आएको हिम पहिरोमा परि साहसी आरोही निर्मल पूजा सहित छ नेपाली आरोहीको मृत्यु, आरोहीको साहस समर्पण र योगदान सधैँ प्रेरणादायुक्त रहने प्रधानमन्त्री पालेन्द्र शाहको भनाई, र मोरक्कोबाट स्पेन को सेटुटामा प्रवेश गर्ने क्रममा 57 प्रवासीको मृत्यु। अब समाचार विस्तारमा। नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा लिन नहुने बताउनु भएको छ। पार्टीको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज पार्टी कार्यालय सानेपानमा आयोजना गरेको विपद पूर्व तयारी तथा प्रतिकारे प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै सभापति थापाले जनसेवाको रूपमा राजनीतिलाई लिन नहुने बताउनु भएको हो। राजनीति केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा नभई सार्वजनिक र मानव सेवा सबैभन्दा ठूलो रूप मान्नुपर्ने उहाँले बताउनु भएको हो। उहाँले सिपमा आधारित विपद व्यवस्थापनमा जोड़ दिनुहुँदै विपदको समयमा उद्धार गर्ने भावना, इच्छा र स्वस्फूर्त कार्य मात्र प्राप्त नहुने समेत बताउनु भएको छ। नेपाली कांग्रेसको संस्थापन, इतर पक्षले पार्टी नेतृत्वको एकताको पहल नगरेपछि राष्ट्रिय भेला गर्न बाध्य भएको जनाएको छ। आज सम्पर्क कार्यालय चुनादेवीमा पत्रकार सम्मेलन गरेर नेता शशांक कोइरालाले पार्टी एकताको आफूहरूले अनवरत प्रयास गर्दा पनि असफल भएको बताउनु भएको छ। भेला आयोजक समितिका संयोजक समेत रहनुभएका नेता कोइरालाले भन्नुभयो, पार्टीभित्र सम्पूर्ण एकताको लागि अनवरत प्रयास, धैर्यता र पहल गर्दा गर्दै पनि पदीय जिम्मेवारीमा रहेका साथीहरूबाट सार्थक भूमिका नदेखिएपछि पार्टी नेता, कार्यकर्ता, जनप्रतिनिधि एवं शुभचिन्तकहरूमा देखिएको चिन्ता र निराशालाई सम्बोधन गर्न राष्ट्रिय भेला आयोजन गर्न हामी बाध्य भएका छौं। पार्टीभित्रको वर्तमान अवस्था, मुलुकमा देखिएको राजनैतिक, आर्थिक, सामाजिक तथा धर्म संस्कृति लगायतका नागरिक जनजीवनसँग जोड़िएको विविध गम्भीर सवालमा गहन छलफल गरी देखिएका हरेक चुनौतीमा सामना गर्न सक्ने वैचारिक, नीतिगत एवं संगठनात्मक दृष्टिकोणले नयाँ र स्पष्ट कार्यदिशासहित भेलाले तय गर्ने उहाँको भनाई छ। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा सरकार र हिन्दू सम्राट सेनाबीच धनुषामा भएको वार्ता निष्कर्षविहीन भएको छ। जिल्ला प्रशासन कार्यालय धनुषामा सरकार, हिन्दू सम्राट नेता तथा अन्य हिन्दूवादी संगठनका प्रतिनिधिहरूबीच करिब 2 घण्टा चलेको द्विपक्षीय छलफल कुनै निष्कर्षमा नपुगेपछि स्थगित गरिएको हो। वार्तामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य पनि सहभागी हुनुहुन्थ्यो। 2 घण्टाभन्दा बढ़ी समयसम्म चलेको छलफलपछि दुवै पक्षले केही समयको लागि विश्राम गरी पुनः वार्ता गर्ने सहमति गरेको बताइएको छ। पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिम पहिरोमा परि साहसी आरोही निर्मल पूजा नेम्स दाई सहित 6 जना नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेछ नेपालीमा पूजा सहित पोखर पूर्ण बहादुर गुरूङ, नेमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा, नावाङ थिन्दु शेर्पा रहनु भएको छ। आरोहण दलका 10 मध्ये अन्य 4 जना विदेशी रहेको बताइएको छ। बिहिबारदेखि हराइरहनु भएको आरोहीको बारेमा मृत्यु भएको पुष्टि आज भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आज फेसबुक मार्फत शोक सन्देश जारी गर्नुहुँदै आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको बताउनु भएको छ। उहाँले हिमालले धेरैलाई शिखरको गौरव दिने भए पनि कहिलेकाहीँ आफ्नो काखमा सधैँका लागि अगालेर राख्ने उल्लेख गर्नुहुँदै हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताउनु भएको छ। बालेन्दे ब्रोडपिकमा विश्व कीर्तिमान धारी निर्मल पूजा निम्स दाई सहित 6 जना नेपाली तथा अन्य 4 विदेशी आरोहीको दुःखद निधनले आफू स्तब्ध भएको उल्लेख गर्नु भएको छ। उहाँले निर्मल पूजा लगायत सम्पूर्ण दिवंगत आरोहीको भौतिक यात्रा मात्र रोकिएको भए पनि उनीहरूको साहस समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायुक्त र जीवित रहने विश्वास व्यक्त गर्नु भएको छ।
1: The Rising Star.
2: Rising Star?
1: Rising Star?
3: Yes, the Rising Star School.
4: व्यवस्थित भौतिक संरचना आवासीय शिक्षा बालमैत्री पठन पाठन दक्ष र अनुभवी शिक्षक व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा
3: 3 दशकको विश्वास उत्कृष्ट नतिजा गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा
4: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्
3: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल चरीकोट दोलखा
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz
0: गृहमन्त्री सुधन गुरूङले बहुतैको कालापानी वन प्रशासनसँग भएको विवादबारे अनुसन्धानबाटै मुद्दाको टुङ्गो लगाउने बताउनु भएको छ। स्थानीय र वन प्रशासनसँग भएको विवादमा झुट्टा मुद्दा लगाइएको भन्दै स्थानीय सुकुमवासी तथा व्यवस्थित बसोबासीले पीपी राजमार्गमा चक्का जाम गरेपछि गृहमन्त्री गुरूङले अनुसन्धानबाटै मुद्दाको टुङ्गो लाग्ने बताउनु भएको हो। आज धनुषाको लालगढ़मा संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै गृहमन्त्री गुरूङले सुकुमवासी तथा अव्यवस्थित बसोबासीहरूलाई लाल पूर्जा वितरणको लागि सरकारले गृह कार्य गरिरहेकाले संयमता अप्नाउन आन्दोलनरत पक्षलाई आग्रह गर्नुभएको हो। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले धार्मिक तथा साम्प्रदायिक द्वन्द्वले कुनै पनि देशलाई स्थायित्व र समृद्धितर्फ नभई गृहयुद्ध अस्थिरता र विनाशतर्फ धकेल्ने बताउनु भएको छ। द्वन्द्वले कुनै पनि पक्षलाई जिताउँदैन बरू सम्पूर्ण राष्ट्रलाई दीर्घकालीन संकटमा पार्ने उहाँको भनाइ छ। उहाँले सिरिया इराक लेबनान यमन सुडान अफगानिस्तान बोस्निया हर्जो गोभिना श्रीलंका लगायतका मुलुकहरूको उदाहरण दिनुहुँदै धार्मिक वा साम्प्रदायिक हिंसाले लाखौं नागरिक विस्थापित भएको ठूलो जनधनको क्षति भएको तथा राष्ट्रिय विकास दशकौं पछाडि धकेलिएको उहाँले बताउनु भएको छ।

0: उत्पादन क्षेत्र क्रमश घट्दै गएको देखिन्छ। बढ्दो शहरीकरण र वैदेशिक रोजगारीका कारण गाउँमा युवा जनशक्ति अभाव हुँदा कोदो खेती गर्दै गएको हो। यसै सन्दर्भमा हामीले दोलखाका केही कृषकहरूलाई कोदो कतिको रोप्ने गर्नु भएको छ भनेर सोधेका छौं।
1: जसले थामिस भिना पवार्नमे हाम्रोमा चाहिँ कोदो रोपिरहेछौँ, पहिलाको जति नै रोपिरहेछौँ। कोदो घटबाट हाम्रो छैन, कोदो चाहिँ हामीले एकदम रोपिरहेछौँ। हामी चाहिँ रक्सी सक्सी केही पनि बनाउँदैनौँ, खालि ढिँडो अनि रोटी अनि त्यो पुवा र त्यस्तोमा हामी चाहिँ त्यो गर्छौँ। हामीले कोदो रोप्न सबै छोडेको छौँ। बाँदरले चाहिँ यति नराम्रो दुःख दिन्छ, सटी सोहोर्ने खाइदिने बाँदरले अति नै दुःख दिन्छ।
2: जानुका सिरिष्ट धेरैले छोडिसक्यो, अलिअलि रोप्छन्, रोप्नै झ्याउ लाग्ने के, कोही कहिले रोप्छन् कोही कहिले रोप्दैन। घाँसोलाई बाँदरले हार केही राख्दैन, खेत रोप्छ बाँदरले खाएर केही राख्दैन, कमाइ गर्नु छोडिसके सबैको बाँझो छ बाँझो।
3: मेरो नाम सिर्जना खान, हाम्रो कोदो रोप्छौँ हाम्रो गाउँमा, टन्नै रोप्छ, ढिँडोहरू रोटीहरू सबै खान्छौँ, फरक छैन हाम्रो गाउँमा रोप्दैछौँ।
4: गणेश बहादुर श्रेष्ठ, हेडपु अघि त धेरै रोप्थ्यो तर अहिले पनि तीन भागमा एक भाग रोप्दैछन्। जन पनि अलिक कम भयो अनि कोदोमा त्यति फाइदा नभएको कारणले रोप्नलाई चाहिँ कम गरे। गाउँमा मान्छे नै कमी भइसक्यो, त्यहाँ माथि बाँदरले दुःख दिन्छ, त्यो कारणले पनि रोप्न छोडे।
5: आफै नै जागिर खाने मौका त आएको थियो नि,
6: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
5: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
6: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारि कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
7: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
8: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
7: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
9: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
8: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
10: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
9: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा। के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
0: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधाकृष्ण घाँसेबाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
9: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेसमोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर।

0: सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
1: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3,000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
0: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816509463।
1: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौं।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। पाकिस्तानको 8051 मिटर अग्लो ब्रड पीक हिमालमा गएको हिम पहिरोमा परि दोलखाको गौरीशंकर गाउँपालिका नम्बर 9 बेदीका अनुभवी अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड किली पेम्बा शेर्पा किलुको निधन भएको छ। किलुले विश्वका 8000 मिटर भन्दा अग्ला सबै 14 हिमाल सफलतापूर्वक आरोहण गर्नुको साथै सगरमाथाको 15 पटक आरोहण गर्नुभएको थियो। शेर्पा नेपालको पर्वतारोहण क्षेत्रमा अनुभवी र चर्चित गाइडको रूपमा परिचित हुनुहुन्थ्यो। किलु शेर्पाको निधनले नेपालको पर्वतारोहण क्षेत्रले एक अनुभवी, साहसी र अन्तर्राष्ट्रिय स्तरका गाइड गुमाएको छ। जिरी नगरपालिकाको वडा नम्बर 3 दक्षिण एसियाकै ठूलो निर्माणाधीन बौद्ध धर्मगुरू रिम्पोछेको मूर्ति निर्माण अन्तिम चरणमा पुगेको छ। निर्माणको अन्तिम चरणमा पुगेको रिम्पोछेको मूर्तिसँगै ध्यान केन्द्र र अन्य पूर्वाधारहरू निर्माण भइरहेको नगर प्रमुख मित्रबहादुर जिरेलले जानकारी दिनुभयो। उहाँका अनुसार करिब 50 मिटर अग्लो यो मूर्ति दक्षिण एसियाकै अग्लो मूर्तिको रूपमा दावी गरिएको छ। ताइवानी फाउण्डेशनको सहयोगमा निर्माणाधीन मूर्ति तथा ध्यान केन्द्र निर्माणको लागि करिब 6 अरब रूपियाँ लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ। रासायनिक मल बिक्री वितरणको लागि सहकारीहरूलाई सूचीकृत हुन दोलखाको व्यवसाय नगरपालिकाले अनुरोध गरेको छ। चालु आर्थिक वर्ष 2083-84 लागि नगरपालिका क्षेत्रभित्र रासायनिक मल बिक्री वितरण गर्न इच्छुक कृषि सहकारी तथा अन्य सहकारीहरूलाई सूचीकृत हुनको लागि जिल्लाको भीमेश्वर नगरपालिकाले अनुरोध गरेको हो। नगरपालिकाको कृषि शाखाको वार्षिक कार्यक्रम अनुसार रासायनिक मलको व्यवस्थित तथा प्रभावकारी आपूर्ति सुनिश्चित गर्न योग्य सहकारीले यही साउन 19 गतेभित्र आवश्यक कागजात सहित नगरपालिकामा निवेदन पेश गर्नुपर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। रामेछाप कोमाकुण्डा गाउँपालिका वडा नम्बर 4 स्थित पीडिटी अस्पतालमा 24 घण्टा आकस्मिक एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। गाउँपालिकाको केन्द्र पीडितमा रहेको 500 शैयाको अस्पतालमा एम्बुलेन्स उपलब्ध भएसँगै स्थानीय नागरिकलाई सहज रूपमा आकस्मिक उपचार पाउन र समयमै ठूला अस्पताल पुग्न ठूलो राहत मिलेको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतले फैसला सुनाएका दण्ड जरिवाना कार्यान्वयनमा अपेक्षित प्रगति हुन नसकेको पाइएको छ। आर्थिक वर्ष 2082-83 अन्त्यसम्म दण्ड र जरिवाना लागेका 2804 जनामध्ये 274 जनाले मात्रै फैसला कार्यान्वयन गर्दै कैद वा जरिवाना भुक्तान गरेका छन्। बाँकी 2530 जनाको लगत चालु आर्थिक वर्ष 2083-84 जिम्मेवारीका रूपमा सरेको छ। सिन्धुलीको कमलामाई नगरपालिकाले अनुदानमा उपलब्ध हुने रासायनिक मलको व्यवस्थित बिक्री तथा वितरणको लागि सहकारी संस्थाहरूलाई आवेदन दिन आह्वान गरेको छ। नगरपालिकाको कार्यालय सिन्धुली माढीले सूचना जारी गर्दै नगर क्षेत्रभित्र रहेका इच्छुक सहकारी संस्थालाई मल बिक्री वितरण व्यवस्थापनमा सहभागी हुन आग्रह गरेको हो।

0: Drink on ya. Extreme energy drink.
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाको लागि 551 सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ। आज एक पत्रकार सम्मेलन आयोजना गर्दै डाक्टर शशंक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी गराएको हो। त्यस्तै 16 अन्य विभिन्न समिति पनि बनाइएको कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। इतर पक्षले काठमाण्डुमा साउन 29 गतेदेखि 31 गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको छ। नेकपा एमाले बागमती प्रदेशको मुख्यमन्त्रीका लागि संसदीय दलका नेता नफेर्ने भएको छ। पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल सहित हिजो बेलुका बागमती प्रदेशका प्रदेश समितिका नेताहरूसँगको छलफल गरी संसदीय दलका नेता नफेर्ने निर्णयमा पुगेको बताइएको छ। संसदीय दलका नेतामा जगन्नाथ थपलियालाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने निर्णय भएको छ। बागमती प्रदेश नेकपा एमालेका मुख्य सचेतक एकलाल श्रेष्ठले विधि र पद्धति अनुसार नै मुख्यमन्त्री चयन हुने बताउनु भएको हो। नवलपरासी पश्चिमको सुनवाल नगरपालिका छमा मासामार्ने क्रममा करेन्ट लागेर एक पुरूषको मृत्यु भएको छ। आज दिउँसो सुनवाल छ बिसासय बस्ने 33 वर्षीय मोहम्मद फेरादन मियाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। घर नजिकै रहेको बन्द खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते हुनुभएको मियालाई देवदह मेडिकल कलेज भलोही रूपन्देहीमा उपचारको लागि लगिएको थियो। उपचारकै क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। मोर्कुकबाट स्पेनको उत्तर अफ्रिका भूभाग स्याउटामा करिब 60,000 आप्रवासी प्रवेश गरेपछि स्पेनमा ठूलो सीमा संकट उत्पन्न भएको छ। स्थानीय संचार माध्यमको अनुसार यो भीड़का क्रममा कम्तीमा 57 जनाको मृत्यु भएको छ। स्पेनका प्रधानमन्त्री पेडो सान्चेजले घटनालाई स्पेनको भौगोलिक सार्वभौमिकतामाथिको उल्लंघन भन्दै यसको दोष मानव तस्कर गर्ने अपराधी गिरोहलाई दिनुभएको छ। यस घटनापछि इटालीले स्पेन संघको युरोपेली संघको सीमा रहित सेन्जेन व्यवस्था अस्थायी रूपमा निलम्बन गरेको छ। हाल स्पेनको सर्वोच्च अदालतले स्याटु वा मेलिला पुग्ने प्रयासका क्रममा समुद्रमा रोकिएका प्रवासीलाई तत्काल मोर्को फर्काउन नपाइने फैसला गरेको थियो। प्रधानमन्त्री सान्चेजका अनुसार मानव तस्करी गिरोहले यही फैसलाको गलत व्याख्या गर्दै सामाजिक सञ्जाल मार्फत ठूलो संख्यामा मानिसलाई स्याटुतर्फ आउन उक्साएका थिए। उहाँले मोर्कको अधिकारीहरूसँग भएको छलफलबाट पनि यही निष्कर्ष आएको बताउनु भएको छ। स्पेनी अधिकारीहरूको अनुसार हिजो साँझ 48,000 भन्दा बढ़ी आप्रवासी स्वेच्छाले मोर्को फर्किसकेका छन्। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। नेपाली कांग्रेसको संस्थापन इतर पक्ष राष्ट्रिय भेलाको तयारीमा शशंक कोइरालाको संयोजकत्वमा भेला आयोजक समिति गठन। राजनीतिलाई शक्ति र सत्ता प्राप्त गर्ने माध्यमको रूपमा लिन नहुने सभापति गगन थापाको धारणा। पाकिस्तानको ब्रोड पीक हिमालमा आएको हिम पहिरोमा परि साहसी आरोही निर्मल पूजा सहित 6 नेपाली आरोहीको मृत्यु। आरोहीको साहस समर्पण र योगदान सधैं प्रेरणादायुक्त रहने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। र मोर्कोकबाट स्पेनको स्याटुटामा प्रवेश गर्ने क्रममा 57 आप्रवासीको मृत्यु। हवस्त सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो
4: बुबा? एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो हेर न छोरी विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौ भनेको सुनेको छैन ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो
4: ल बुबा अब तपाई ढुक्क हुनुहोस् तपाईँको सपना अब पूरा हुनेछ किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गङ्गोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि
5: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर
4: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम कर्णाली पुल महाकाली पुल घोडाघोडी ताल कैलाली बुद्ध जन्मभूमि कपिल वस्तु श्रीजी शाश्वत धाम नवलपरासी देवघाट धाम चितवन पशुपतिनाथ काठमाडौँ
5: भारततर्फ हरिहर क्षेत्र पटना मातृ मोक्ष धाम पुनः पुनः महाश्रद्धा स्थल गया काशी विश्वनाथ चौरासी घाट दर्शन विन्ध्याचल पर्वत बिन्दावासिनी त्रिकोण यात्रा प्रयागराज स्नान मनगद कृपालु धाम नैमिषारण्य अयोध्या श्रीराम जन्मभूमि मथुरा गोकुलधाम वृन्दावन गोवर्धन हरिद्वार ऋषिकेश परमार्थ निकेतन रामझुला धारीदेवी यमुनोत्री गंगोत्री केदारनाथ बद्रीनाथ माणागाउँ कैचीधाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस् प्रस्थान मिति 2083 साल भदौ 29 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्नेछ
4: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841887993 पान पसल साडो बाटो चरीकोट
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

यसै कारण तिमीलाई जे असल लाग्छ त्यसलाई अरूले खराब भन्न नदेऊ। पवित्र धर्मशास्त्र बाइबलमा रोमीको पुस्तक 14 अध्यायको 16 पदमा उल्लेख गरिएको यो समय सान्दर्भिक नीति वचनसँगै कार्यक्रम सायडबलीमा हार्दिक स्वागत तथा अभिवादन जय मसीह व्यक्त गर्दछु। कार्यक्रम सुनेर बस्नुभएका तपाईँ सम्पूर्ण इसाई तथा गरिसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह कृपा र आशिष सदैव सबैमा रहिरहोस् भन्ने कामना तथा हृदयदेखिको हाम्रो प्रार्थना छ। पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तुको बारेमा चर्चा गर्न कार्यक्रम इसाई डबलीको यो 73 श्रृंखलाको साथमा हामी उपस्थित भइसकेका छौं। कार्यक्रम इसाई डबली दोलखा सदरमुकाम चरिकोट स्थित चरिकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिँदै आइएको छ। तपाईले यो कार्यक्रम रेडियो सेलुङ समुदाय क्याथम 92.7 मेगाहर्ज मार्फत दोलखा र आसपासको जिल्लामा अनि हाम्रो वेबसाइट www.radioselung.org लगइन गरी संसारको जुनसुकै कुनामा नेपाली समय अनुसार प्रत्येक शनिबार साँझ 36 देखि 37 बजेसम्म सुन्न सक्नुहुनेछ। आदरणीय श्रोता, यस कार्यक्रममा हामी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विषयवस्तु तथा प्रभु येशु ख्रिष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर विभिन्न अतिथिसँगको कुराकानी, ख्रिष्टीय भजन, आजको वचन मार्फत आत्मिक ज्ञान, विविध बाइबलीय विषयवस्तु, जीवन परिवर्तनका घटनाहरू र समय सान्दर्भिक प्रसंगहरूमाथि छलफल गर्दै आइरहेका छौं। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अवमूल्यन, घृणा, दोष तथा धार्मिक सम्प्रदायलाई निरुत्साहित गराई सामाजिक र धार्मिक सहिष्णुता खलबल्याउनु हाम्रो चाहना होइन। यस कार्यक्रमले कुनै एक धर्मको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशु ख्रिष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हितसहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समृद्ध राष्ट्र निर्माणमा टेवा पुर्याउनु नै कार्यक्रमको मुख्य उद्देश्य हो। श्रोता साथी, कार्यक्रमको आजको अंकमा पनि हामी एक युवा मित्रको जीवन गवाही प्रस्तुत गर्न गइरहेका छौं। भूटानको साम्ची जिल्ला स्थित बल्के मेनामा जन्मिएर नेपालमा हुर्कनुभएका इसाई युवा मित्र पत्रुस तमाङ हाल अमेरिकाको पोर्टल्याण्ड स्थित ओरिगन क्षेत्रमा बसोबास गर्दै आइरहनु भएको छ। सन् 1991 देश निकालाको पीड़ाबाट हिँड्नुभएका तमाङज्यूले कारिदास नेपालको सहायतामा नेपालको बेलनागी तथा खुतनावारी भन्ने स्थानमा बाल्यकाल बिताउनुभयो। हाल उहाँ पोर्टल्याण्ड स्थित पोर्टल्याण्ड पेन्टिकोस्टल नेपाली चर्चमा सेवा गर्दै हुनुहुन्छ। बाल्यकालदेखि कुलतमा फस्नुभएका उहाँले जीवनको युवा अवस्था रंगीन हुन्छ भन्ने कल्पना पनि गर्नुभएको थिएन। यद्यपि परमेश्वरको प्रेम र बोलावट कस्तो हुँदो रहेछ भन्ने कुराको प्रत्यक्ष महसुस गर्नु भएको छ। एक साधारण मानिस कुन हदसम्म झर्दा पनि परमेश्वरले त्याग्नुहुन्न र कुनै टुटेको व्यक्तिलाई उहाँले कसरी रूपान्तरण गर्न सक्नुहुन्छ भन्ने जीवित उदाहरण आजको अतिथि हुनुहुन्छ। बाल्यकालदेखि नै जीवनको अनेकौं रंगहरूसँग खेल्दै आउनुभएका पत्रुस तमाङले हाल सेवकाई मार्फत आफ्नो जीवन पूर्ण रूपमा परमेश्वरलाई समर्पण गर्ने अठोट गर्नु भएको छ। ख्रिष्टलाई पछ्याउनु, फरक धर्म अपनाउनु भन्दा पनि सत्यतालाई चिनेर त्यससँग सम्बन्ध गाँच्नु हो भन्ने उहाँको बुझाइ छ। अत एक साधारण मानिसलाई परमेश्वरले असाधारण रूपमा प्रयोग गरेर हजारौं मानिसहरूमाझ कसरी सेवा गर्न सकिन्छ भन्ने विषयवस्तुमा गरिएको कुराकानी पक्कै पनि तपाईँको लागि आशिषित हुन्छ भन्ने मेरो विश्वास छ। साथमा जीवनको रहस्यलाई बुझ्दै गर्दाको रोमाञ्च घटनाहरू पक्कै पनि मननयोग्य विषयवस्तु रहने नै छन्। कार्यक्रमको यो अंश हामीले मेरो जीवन गवाही नामक पोडकास्टबाट उद्धृत गरेका हौं। झट्ट सुन्दा अपत्यारिलो र अवास्तविक लाग्ने पत्रुस तमाङको जीवन गवाहीद्वारा ईश्वरीय कार्यशैली र व्यवस्थित जीवन यात्रा कसरी सम्भव हुन्छ भन्ने बारेमा बुझ्न चाहनुहुन्छ भने अबको करिब 45 मिनट हामी सँगसँगै यात्रा गर्नुहोला। तर कार्यक्रमको प्रारम्भमा यो एउटा ईसाई भजन राख्ने अनुमति चाहन्छु।

0: इसाई श्रष्टाहरूको मिठो आवाजमा गाइएको यो भजन सँगै आउनुहोस् श्रोता, अब हामी कार्यक्रमको अर्को प्रस्तुतिको बारेमा छलफल गरौं। अब प्रसारण गर्न लागेको आजको वचन नामक प्रस्तुति आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट उद्धृत गरिएको हो। आजको वचन नामक पुस्तिका नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका हो। आउनुहोस् श्रोता, अबको प्रस्तुतिमा हामी पनि यो सन्देश सुनौं र मनन गरौं।
1: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश,
2: परिवर्तन गर्न इच्छुक हुनुहोस्। आजको बाइबल लेखण्ड पहिलो तिमोथीको पुस्तक 4 अध्यायको 15 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, यी कर्तव्यहरू पालन गर, तिमीहरूमा नै लागिबस ताकि तिम्रो प्रगति सबैले देखुन्। परिवर्तन बिना प्रगति हुन सक्दैन भन्ने कुरा बुझ्नुहोस्। अब हामी परिवर्तनकै लागि परिवर्तनको माग गर्दैनौं, त्यो चाहिँ बेचैनीको एउटा गुण र भित्री द्वन्दको लक्षण हुन सक्छ। परिवर्तनले ठूलो अवसरका साथै सम्भाव्य हानि समेत ल्याउन सक्छ। सबै प्रगतिले परिवर्तन उत्पन्न गर्दछ, तथापि सबै परिवर्तनले प्रगति उत्पन्न गर्दैन। तर नेतृत्व विशेषज्ञ म्याक्स डिप्रीले भने झैं, हामी जे छौं त्यस्तै रहेर हामी जे हुनुपर्छ त्यो बन्न सक्दैनौं। यदि तपाई वृद्धि हुन चाहनुहुन्छ भने तपाई परिवर्तन गर्न इच्छुक हुनुपर्छ। प्रशान्त युद्धका नायक जनरल डगलस म्याकार्थले भनेका छन्, जीवन चाहिँ बनिँदै जाने जीवन्त प्रक्रिया हो। यदि तपाईले गत वर्ष नयाँ रुचिहरू थप्नु भएन, यदि तपाई उही पुराना विचारहरू सोच्दै हुनुहुन्छ, उही व्यक्तिगत अनुभवहरू बताउँदै हुनुहुन्छ, उही अनुमानित प्रतिक्रियाहरू जनाइरहनु भएको छ भने व्यक्तित्वको मृत्यु भइसकेको छ। कि तपाईले त्यो अन्तिम खण्ड बुझ्नुभयो, मृत शरीर कठोर बन्दै जान्छ, अनि यो तपाईसँग सम्बन्धगत रूपमा, पेशामा र आत्मिक रूपमा समेत यस्तो हुन सक्छ। पहिलो तिमोथी 4 पाउलले आफ्नो आत्मिक छोरा तिमोथीलाई मण्डलीको नेतृत्व लिनका लागि सल्लाह दिइरहेका छन् जब पाउल उपलब्ध हुने छैनन्। अनि उनले तिमोथीलाई पाउलले उनलाई प्रेम गरेको कारणले मात्र नेतृत्वको उत्तराधिकारी बन्न नसक्ने बताए, बरु उनले यसको लागि काम गर्नु पर्थ्यो, अनि यसको अर्थ उनले आफैमा काम गर्नु थियो। यी कर्तव्यहरू पालन गर, तिनीहरूमा नै लागिबस ताकि तिम्रो प्रगति सबैले देखुन्। हामी सबैको जीवनमा अवसरहरू आउँछन्, तर तयार भएका व्यक्तिहरूले मात्रै तिनलाई चिन्छन् र पक्रिन्छन्। यसको अर्थ वृद्धि हुन, अनुकूल गर्न र परिवर्तन गर्न इच्छुक हुनु हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।

युट्युब आजको सन्देश अब भने कार्यक्रमको मुख्य भाग तर्फ जान चाहन्छौ। मैले अगाडि नै भने अनुरूप आजको श्रृंखलामा हामी एक इसाई युवा मित्र पत्रुस तमाङको जीवनमा परमेश्वरले गर्नुभएको आश्चर्यजनक कार्यहरूको यो अपत्यारिलो तर सत्य गवाही प्रस्तुत गर्न गइरहेका छौं। विभिन्न समस्या र सतावटहरूको बावजूदमा पनि यसुलाई रोज्नुभएका उहाँको जीवन अनुभव तथा चुनौतीहरूको सम्मिश्रण सहित कार्यक्रमको यो अंश हामीले तयार पारेका छौं। यस खण्डमा प्रस्तुत गवाहीद्वारा इसाई जीवनमा देखा पर्ने अनेकौं किसिमको समस्या तथा यो यात्रामा देखिएको थकानलाई मेटाउनको लागि गरिएको संघर्षको बारेमा जान्न सक्नुहुनेछ। कार्यक्रमको यो खण्डलाई आउनु श्रोता अब हामी निरन्तरता दिउँ।

जय मसीह सबैजनालाई म स्वागत गर्न चाहन्छु है। आज विशेष गरी म मेरो जीवन गवाई बोल्नको निम्ति यहाँ उपस्थित भएको छु। अनि सुरुमा म येशु ख्रीष्टले चाहिँ मेरो लाइफ, मेरो जीवन चाहिँ अनि मेरो परिवारको जीवन चाहिँ है परिवर्तन गर्नुभएको कारणले गर्दाखेरि यसलाई म लाइफ चेन्जिङ गवाई भनेर नामीकरण म दिन चाहन्छु। कृपया तपाईँहरूलाई म स्वागत गर्न चाहन्छु। सुरुमा म परमेश्वरलाई हृदयबाट म धन्यवाद दिन चाहन्छु। उहाँले यो समय मलाई अगुवाई गर्नुभयो, मलाई यो समय दिनुभयो अनि मलाई यस ठाउँसम्म यो गवाई बोल्नको निम्ति उहाँले मलाई योग्यको बनाउनु भयो। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि विशेष गरी म अहिले हाल पोर्टल्यान्ड ओरिगनमा अहिले म बसोबास गर्दछु र मेरो पास्टरको नाम चाहिँ पल घिसिङ र पास्टरनी आमाको नाम चाहिँ प्रीता घिसिङ र मेरो चर्चको नाम चाहिँ पोर्टल्यान्ड पेन्टिकोस्टल नेपाली चर्च। अहिले म यहाँ सेवकाई गरिरहेको छु। अनि मेरो जन्म चाहिँ भुटानको साम्ची डिस्ट्रिक्ट अनि ब्लक मेनामा भएको। करिब म अथवा म चाहिँ चार वर्षको उमेरमा हुँदा चाहिँ

स्थानमा चाहिँ हामी नेपालमा आएर बसोबास गर्यौं. क्यारिट युएनएचसिआर, क्यारिटस नेपाल अनि है रेड क्रस सोसाइटी जस्ता संस्थाहरूले त्यतिखेरको समयमा चाहिँ हामीलाई हेरचाह गरेको थियो. हामी सानै थियौं है, त्यही 4 वर्षको उमेरमा हामीलाई त्यति राम्रो थाहा नभए पनि, त्यति राम्रो है त्यो इमेज थाहा नभए पनि हामीलाई बुवा आमाले यस्तो भयो उस्तो भयो यस्तो दुःख थियो भनेर भन्नुहुन्थ्यो. अनि साथसाथै हामीलाई त्यहाँनिर हामीलाई चाहिँ बेर्नाङ्गी भन्ने ठाउँमा लिएर राखियो. 91 र 92 को बीचमा चाहिँ हामीलाई बेर्नाङ्गी 1 मा राखियो अथवा बेर्नाङ्गी 2 त्यो बेर्नाङ्गीमा चाहिँ हामीलाई राखियो. त्यस पछाडि हामीलाई फेरि रिसेटल गरियो. त्यहाँ हामी रिसेटल गरेपछि हामी फेरि यता खुत्नाबारीमा हामीलाई लिएर राखियो. अनि हामी त्यहाँ खुत्नाबारीमा भन्ने ठाउँमा चाहिँ हामी लगभग 21 वर्ष जति त्यहाँनिर हामी त्यो ठाउँमा चाहिँ है कस्तो नाजुक स्थितिमा कस्तो है अभावमा त्यो ठाउँमा 21 वर्षसम्म हामी त्यहाँनिर गुम्सिएर बस्यौँ. म तपाईँहरूलाई मेरो वास्तविक जीवन गवाई म यहाँबाट अब सुरु गर्न चाहन्छु. करिब म त्यसरी नै दिन बित्दै जाँदाखेरि जब म क्लास 8 कक्षामा पुगेपछि 8 कक्षासम्म चाहिँ मेरो पढाइ मेरो आफ्नो है पढाइको स्थान चाहिँ राम्रै थियो है. त्यहाँबाट क्लास 8 करिब 2005 को कुरा हो यो. त्यतिखेरको समयमा क्लास 8 पुगिसकेपछि त्यहाँनिर एउटा नराम्रो बानी नराम्रो हेबिट चाहिँ है मैले त्यतिखेरको समयमा चाहिँ सिक्न पुगे. त्यो चाहिँ स्मोकिङ गर्ने बानी थियो है. स्मोकिङ गर्दै गर्दै जाँदाखेरि 2 सालसम्म एकदमै बढ्ता गरेर फ्रिक्वेन्टली स्मोकिङ गर्न थालेपछि फ्रिक्वेन्टली चाहिँ स्मोकिङ गर्दै जाँदाखेरि साथीहरूसँग गुलमिल साथीहरूसँग चाहिँ है एकदमै इन्भल्भ भएर एकदमै इन्भल्भमेन्ट बढेपछि चाहिँ स्मोकिङ साथसाथै ड्रिङ्क्स लगभग 2005 चाहिँ ड्रिङ्क्स र स्मोकिङ दुवै एकैचोटि मैले त्यतिखेरको समयमा चाहिँ स्टार्ट गरिसकेको थिएँ. तर 2 वर्षसम्म चाहिँ एउटा एडिक्सनमा परिसकेको थिइनँ. मलाई नभई नहुने प्रकारको थिएन. 9 चाहिँ ठिक ठिकैको हुँदाखेरि खाने त्यस्तै थियो. तर जब क्लास 10, 11, 12 जब क्लासको स्तर बढ्दै गयो त्यति कति धेरै अत्याधिक रूपमा चाहिँ स्मोकिङहरू गर्ने अत्याधिक रूपमा ड्रिङ्क्सहरू गर्ने अत्याधिक रूपमा चाहिँ है संलग्न हुने साथीहरूको पार्टीमा अनि झैझगडामा अनि हरेक कुरो त्यो अहिले भन्दाखेरि चाहिँ सांसारिक कुरोहरूको त्यो बढी मात्रामा है झैझगडाहरू अनि ड्रिङ्क्सहरू यस्तो कुरोहरूमा चाहिँ इन्भल्भ भइरहने अथवा भइरहेको अवस्था थियो. त्यतिखेरको समयमा पनि हामी खुत्नाबारीमा हुँदाखेरि चाहिँ फाटाफुटा रोड उदो यताउता चर्च छेउछाउतिर जाँदाखेरि त्यहाँनिर विश्वासी दाजुभाइ दिदीबहिनीहरू देखिन्थ्यो. अनि कतिपय समयमा त हामीले उनीहरूलाई हामीले खिल्ला गरेको उनीहरूलाई हामीले जिस्काएको अवस्था त्यतिखेरको समयमा 2007-08 हामीले त्यस्तो खालको इन्भाइरोमेन्ट थियो. अब हामीले सुसमाचार पनि कतिचोटि हाम्रो क्लासमेट हाम्रो साथीभाइहरू है हाम्रो है मित्रहरूबाट हामीले कति धेरै सुनिन्थ्यो. तर उल्टै हामीले उनीहरूलाई जिस्काउने उल्टै हामीले चाहिँ उनीहरूलाई चाहिँ खिल्ला गर्ने है उल्टै हामीले ननाथारी भन्ने त्यस्तो इन्भाइरोमेन्ट थियो. त्यस्तो हुँदै हुँदै अब एकदमै इन्भाइरोमेन्ट चाहिँ हाम्रो फ्युचर चाहिँ एकदम ब्राइट हुनको साटो डार्क भइरहेको अवस्था थियो. अनि दिनदिनै अब त इभन हामी स्टुडेन्ट लाइफमा है पैसा अभावमा पनि हामी कति धेरै है कस्तो कस्तो गरेर है कस्तो कस्तो विचारहरू ल्याएर कस्तो कस्तो तरिकाहरू ल्याएर हामीले पैसाहरू जुटाएर है हामी ड्रिङ्क्सहरू गर्ने है स्मोकिङहरू हेभी स्मोकिङहरू गर्ने त्यस्तो अवस्था यस्तो धेरै बिग्रिरहेको अवस्था थियो. एउटा फ्युचर थिएन. त्यस्तो हुँदाहुँदै करिब 2011-12 चाहिँ जब हामीले कलेज लाइफ हामीले सिद्ध्यायौँ त्यस पछाडि चाहिँ फेरि हामीले एउटा योजना बनायौँ. अब हामी

भित्र टिचिङ गर्न जाने, पैसाको अभाव, पैसा छैन, पैसाको धेरै अभाव हुन्थ्यो, धेरै हामीलाई चाहिन्थ्यो, अनि आमा बुबासँग पनि त्यस्तो खर्च हुँदैन थियो। त्यो भएको कारणले गर्दाखेरि हामीले हामी साथीहरू मिलेर बाहिर टिचिङ गर्न जाने भनेर चाहिँ हामीले सरसल्लाह गर्यौँ। अनि जब हामी टिचिङ गर्न भनी है हामी बाहिर गयौँ, बाहिर गइसकेपछि हामी यस्तो ठाउँमा पुगेछ फेरि है, यति धेरै प्रयोग गर्ने है ड्रिङ्क्स अल्कोहलको कुराहरू भयो, राइस बियरहरू भयो, अनि यस्तो नाना थरी, इभन उनीहरूले बिहानदेखि बेलुकैसम्म उनीहरूले त्यो नराम्रो कुराहरू चाहिँ ड्रिङ्क्सहरू युज गर्ने ठाउँमा, फेरि त्यस्तो ठाउँमा हामी पुगेछौँ। यदि तपाईँहरूलाई थाहा छ भने, यदि पहाडतिर तपाईँहरू जानुभयो भने, टिचिङमा तपाईँ जानुभयो भने, त्यहाँनिर तपाईँले है खालि तपाईँले प्रत्येक घर घरमा चाहिँ उनीहरूले चाहिँ बनाएर राखेको हुन्छ है, तिन पाने भन्छ है, अनि निगारहरू बनाएर राखेको हुन्छ प्रत्येक घरमा। तपाईँहरू पहाडतिर जानुभएको भए तपाईँहरूलाई थाहा हुन्छ यो कुराहरू। अनि एक वर्षसम्म त्यहाँनिर यस्तो ठाउँमा चाहिँ बितायो, फेरि यस्तो ठाउँमा चाहिँ त्यो मेरो जीवन बित्यो, एकदमै धेरै, इभन बिहान खाजाको समयमा पनि अल्कोहल कुराहरू अनि ड्रिङ्क्स कुराहरू लिने, स्मोकिङहरू लिने, अनि बिहान खाजादेखि लिएर ब्रेक लन्चमा पनि त्यस्तो प्रकारको कुराहरू लिने, अति अत्याधिक ग्रुपमा लिइसकेपछि जब म घर फर्केँ अनि मात्रै मलाई थाहा भयो कि आई निड है, मलाई चाहिँ म जिउनको लागि चाहिँ अब मलाई अरू कुरा होइन, मलाई रक्सी चाहिन्छ, म जिउनको लागि चाहिँ अब मलाई अब यहाँनिर मलाई मात्ने कुरो, नसा लाग्ने कुरो चाहिन्छ भन्ने कुरा जब म घर फर्किसकेँ अनि मात्रै मलाई थाहा भयो। अनि घरमा आएपछि अलिअलि पैसा कमाएर ल्याएको पैसा, सबै कुरो चाहिँ सबै कुरो खाएरै, सबै कुरो पिएरै, सबै कुरो स्मोक ड्रिङ्क्स गरेरै सबै कुरोहरू सक्यो, 20-30-25 हजार, 10-15 हजार कति जुटाएर ल्याएको सबै, घरमा घरको लागि पनि छैन, फ्युचरको लागि पनि छैन। एक डेढ महिना त त्यो पैसाले थाम्यो, हेर्नुहोस् है, थाम्यो, तर त्यस पछाडि पैसाको अभाव फेरि हुन थाल्यो। त्यस पछाडि जे भेटायो, नसा लाग्ने कुरो जे भेटायो त्यही खाने। इभन हामीले चाहिँ त्यो डेन्ड्राइट भन्छ, त्यसलाई डेन्ड्राइट भन्छ, त्यो ल्याक्टोफोनको चक्लेट, त्यो एकदम दह्रो चक्लेट हुन्छ, त्यो ल्याक्टोफोनको चक्लेटभित्र चाहिँ डेन्ड्राइट चाहिँ निचरेर लायो, अनि निचरेर लाइसकेपछि चाहिँ त्यो भित्र नेम नेम हुन्छ, अनि त्यसलाई प्लास्टिकले यसरी घोल्यो र यसरी नाक र मुख लाएर चाहिँ यसरी सुँगेको है, त्यस्तो नसा चाहिन थाल्यो अब। अनि अब हेभी अरू ड्रिङ्क्सहरू किनेर खाऊ भने पैसा सिद्धियो, अब त्यस्तोतिर अब जे नसा लाग्छ त्यही कुरोहरू खान थालियो। अब अल्कोहल कुराहरू गर्नुहुन्छ भने तपाईँ अल्कोहलले त अब माथ लाग्न छोडिसक्यो, अनि गाँजा भन्नुहुन्छ भने हामीले अब त्यतिखेरको समयमा सबै कुरोहरू सिकियो, सबै कुराहरू चाखियो। गाँजा चाहिँ हामीले कसरी, त्यसलाई वाटर पट भन्छ, वाटर पट भनेको चाहिँ त्यो पेप्सीको बोतल अथवा अरू कुनै बोतलमा चाहिँ भुँडीमा दुलो पार्यो, अनि गाँजा भरेको त्यो पट चाहिँ त्यो दुलो परेको भुँडीमा हाल्यो, अनि त्यहाँबाट त्यो पटमा चाहिँ पटभित्र चाहिँ थोरै पानी लगाएको हुन्छ, अनि मुखबाट चाहिँ त्यो पटमा आगो लगाएर चाहिँ मुखबाट हामीले तान्थ्यौँ, नसा लाग्थ्यो, वा मजा आउँथ्यो, आनन्द आउँथ्यो। यस्तो अब पैसाको अभावमा अब सबै जिन्दगी बर्बाद गरिसक्यो, अब यसरी हुँदैन, यस्तो प्रकारले हुँदैन, यसरी हामीले जिन्दगी बर्बाद गर्नु हुँदैन, यति धेरै बुवा मम्मीले चाहिँ, यति धेरै बा आमाले चाहिँ दुःख गरेर चामल बेचेर कनिका बेचेर चाहिँ कति धेरै दुःख गरेर हामीलाई बा हायर स्कुल आइए पास गराइदिनु भयो, अनि त्यसको नतिजा यो हो भन्ने खालको सोचाइहरू आउन थाल्यो। त्यस्तो हुँदाहुँदै फेरि हामी अब चाहिँ चेत खुल्छ कि भनेर फेरि हामीले साथीहरू भेला गरेर हामी फेरि टिचिङ, त्यतिखेरको समयमा टिचिङ भन्ने चाहिँ भुटनी श्रीफुजी क्याम्पको मान्छे अथवा कोही बाहिर गएर म टिचिङ गर्छु भन्यो भने सर्टिफिकेट लिँदैन थियो त्यतिखेरको समयमा, किनकि क्याम्पको पढाइ चाहिँ एकदमै राम्रो थियो, एकदमै स्ट्रिक्ट थियो त्यतिखेरको समयमा, 2011-12 तिरको कुरा चाहिँ म तपाईँहरूलाई भन्दैछु। अनि फेरि हामीले साथीहरू भेला गरेर चाहिँ हामी फेरि टिचिङमा गयौँ। टिचिङ गएको कहाँ भन्नुहुन्छ, रामेछापमा गइसकेपछि त्यहाँ फेरि अत्याधिक रूपमा त्यो म गएको ठाउँमा म गएको प्रत्येक ठाउँमा खालि त्यस्तै नसा सम्बन्धी
कामहरू हुने अत्याधिक रूपमा चलाउने त्यहाँ रामेछाप मन्थली छेउमा टिचिङ गर्न गएको त्यहाँनिर त्यहाँ पनि अत्याधिक रूपमा चाहिँ उनीहरूले जाँड रक्सी चाहिँ मैले त्यहाँनिर कम्ती नै पाएँ तर गाँजा चाहिँ यत्रो नानीदेखि लिएर ठुलो ठुलो यत्रो नानीदेखि लिएर है कुब्री परेको बुढोहरूले पनि त्यो के अरे चौतारामा बसेर बिहानदेखि बेलुकासम्म तान्ने ठाउँमा फेरि त्यहाँनिर त्यस्तो अवस्थामा पुगेछ. त्यहाँ गएर अति धेरै अत्याधिक रूपमा चाहिँ यताउता साथीहरू सम्बन्ध बढाउँदै जाँदाखेरि त्यहाँ पनि त्यो ठाउँमा पनि अत्याधिक रूपमा एक वर्षसम्म चाहिँ गाँजा अत्याधिक रूपमा त्यो ठाउँमा चाहिँ धेरै लियो. फेरि घर फर्क्यो केही पैसा लिएर सबै नसामा सिद्धियो. सबै कुरो चाहिँ जति पनि मैले कमाएँ लगभग म तपाईँलाई छोटकारीमा बताउन चाहन्छु. त्यस पछाडि घरमा आइसकेपछि त्यो पैसा मैले घरमा एक पैसा पनि मैले घरमा बुवा मम्मीलाई चाहिन्छ भनेर दिएर सबै कुरोहरू पैसा मैले खाएरै सिद्धाएँ. साथीहरूसँग पार्टी गरेर साथीहरूसँग चाहिँ है मौज मस्ती गरेर चाहिँ त्यो पैसा चाहिँ सबै सिद्धियो. दुःख लाग्छ अहिले सम्झिँदाखेरि, दुःख लाग्छ अहिले बुझ्दाखेरि. त्यो पैसा मैले फ्युचरको लागि सेभ गरेको भए, त्यो पैसा मैले बुवा मम्मीलाई केही खर्चको लागि दिएको भए कति राम्रो हुन्थ्यो होला भन्ने अहिले सोचाइ आउँछ. त्यस पछाडि घरमा आए त्यो पैसा जति पनि कमाएको पैसा थियो त्यो पैसा नै खाएर सिद्धियो. अनि फेरि त्यहाँबाट चाहिँ हामीलाई फेरि यता रिसेटलमेन्ट गरियो. त्यहाँबाट फेरि हामीलाई यता रिसेटलमेन्ट पत्री गरियो. पत्रीमा आएर त्यहाँनिर पत्रीमा आइसकेपछि त्यहाँ मेरो एकजना साथी हुनुहुन्थ्यो. उहाँ मेरो सर पनि अनि उहाँ मेरो मित्र पनि मिल्ने है अत्याधिक रूपमा मिल्ने. अनि उहाँले भन्नुभयो, उहाँ चाहिँ फेरि भन्नुहुन्छ भने कति धेरै बिहानदेखि तपाईँ त उहाँलाई भेट्नु जानुहुन्छ भने बिहानदेखि बेलुकासम्म उहाँ खाइरहेको अवस्थामा ड्रिङ्क्सै गरिरहेको अवस्थामा ड्रिङ्क्स केही जहिले पनि ऊ चाहिँ त्यस्तै अवस्थामा भेटिने प्रकारको साथी थियो. उहाँ मेरो सर पनि आदरणीय सर पनि हुनुहुन्छ. उहाँ चाहिँ अब खुद्नाबारीदेखिको सँगै उहाँले मलाई पढाउनु भएको, उहाँले मलाई चाहिँ शिक्षा दिनुभएको. तर उहाँ चाहिँ ड्रिङ्क्स हेभी गर्ने अनि एकदमै स्मोकिङहरू हेभी गर्ने थियो. अनि उहाँ साथीले मलाई भन्नुभयो कि अब यहाँ बसेर हुँदैन, हामी टिचिङ गर्न जानुपर्छ भने हामी फेरि त्यहाँबाट टिचिङ गर्न गयो. टिचिङ गर्न गइसकेपछि हामी इलामको कटुसे भन्ने ठाउँमा गएर बस्यौँ. त्यहाँ हामी एक साल हामी त्यहाँनिर मेहनत गरेर बस्यौँ. उहाँले चाहिँ दैनिक रूपमा उहाँ चाहिँ अब बस्तीमा बसेको कारणले गर्दा उहाँ चाहिँ दैनिकै उहाँले पिउने खाने गर्नुहुन्थ्यो. तर म चाहिँ अलिक प्यारेन्टल बसेको कारणले गर्दाखेरि म चाहिँ त्यति धेरै मौका पाउँदैन थियो. तर पनि विकेन्ड हुनुहुँदैन थियो, एकदम जेसुकै साथीहरूले जे ल्याउँछ त्यो कुरोहरू लिएकै छ. एकदमै त्यो बढी मात्रामा विकेन्डमा लिने अनि त्यो साथीले चाहिँ अत्याधिक रूपमा लिइरहेको अवस्था थियो. त्यहाँ चाहिँ अलिकति मलाई कन्ट्रोल भएको जस्तो भयो. अनि एकचोटि के भयो भन्दाखेरि मैले सुसमाचार पनि धेरैचोटि सुन्दै जाँदाखेरि त्यतिखेरको समयमा मैले इलाम जस्तो ठाउँमा एउटा ब्रदरले मलाई आएर सुसमाचार सुनाउनु भएको अझै पनि इमेज आउँछ त्यो घटनाको. त्यतिखेर मैले त्यो ब्रदरलाई मैले कति धेरै नराम्रो कुराहरू भने, कति धेरै हकारे, कति धेरै चाहिँ है त्यो ब्रदरलाई चाहिँ मैले अहिले सम्झिँदाखेरि माया लाग्छ. बिचरा कति धेरै मैले त्यो ब्रदरलाई मन दुखाउने गरी त्यतिखेरको समयमा भनेको थियो. त्यतिखेर समय मलाई यीशु ख्रिस्ट चाहिँ उद्धार मुक्तिदाता जीवन दिनुहुने परमेश्वर अथवा यीशु ख्रिस्ट चाहिँ हामीलाई छुटकारा गर्नुहुने, हामीलाई माया गर्नुहुने अनि मृत्यु पछाडिको जीवन दिनुहुने चाहिँ यीशु ख्रिस्ट भनेर मैले त्यहाँनिर त्यो ब्रदरको मिठो आवाजमा त्यो सुनेको थिएँ. त्यस पछाडि घरमा आयौँ. घरमा आइसकेपछि हाम्रो घरको माहौल चाहिँ कस्तो छ भने हामी चाहिँ हाम्रो परिवार चाहिँ हामी बुद्धिस्ट परिवार हो. बुद्धिस्ट परिवार भएको कारणले गर्दाखेरि वी आर सो डिभोटेड. हामी चाहिँ एकदमै डिभोटेड नै थियौँ. तर पनि एक प्रकारको त्यो हुनुपर्ने मानव जातिमा हुनुपर्ने गुण अनि एउटा मानिस भइसकेपछि दे सुड हेभ अ फ्युचर, उनीहरूको एउटा फ्युचर हुनुपर्छ र लक्ष्य हुनुपर्छ भन्ने कुरो चाहिँ दिमागमा घुसेको थिएन. दिमागमा त्यो कुरोहरू आएको थिएन. जति नै हामीले धर्मकर्म गरे पनि हामीलाई एक प्रकारको त्यो भित्रबाटको आनन्द, भित्रबाटको एउटा सन्तुष्टि चाहिँ थिएन. किनकि म आफै पनि एउटा एडिक्सन जस्तो अनि एडिक्सनमा परिसकेको अवस्था थियो. अनि म आफै आफ्नो जीवन देखेर मलाई धिक्कार लाग्थ्यो. आफ्नै जीवन देखेर चाहिँ म आफै निराश हुन्थे. अनि
तर पनि घर परिवारको माहौल चाहिँ एउटा धर्म कर्ममा पूजा आर्जामा ध्यान मन तन लाउने अवस्था त्यस्तै प्रकारको हाम्रो ब्याकग्राउन्ड थियो. वी आर सो डिभोटेड है, त्यस्तो प्रकारको डिभोटेड हाम्रो फ्यामिली अथवा हामी चाहिँ त्यस्तो प्रकारको ब्याकग्राउन्डबाट हामी हुर्केर आएको. अनि त्यस पछाडि है म तपाईँलाई अघिकैबाट जोड्न चाहन्छु, जब कटुसे इलामबाट चाहिँ म घर फर्केँ, केही पैसा रकम लिएर घर फर्केँ, तपाईँ भन्नुहुन्छ भने मैले कति त्यो कुरा दोहोऱ्याएको भन्नुहुन्छ, तर त्यो पैसा पनि मैले इभन होइन मलाई भविष्यमा चाहिन्छ र मैले यो कुरो सेभ गर्नुपर्छ. मेरो बुवा मम्मीलाई तरकारी तिउन आलु सब्जी नुन किन्ने पैसा चाहिन्छ होला भनेर मैले त्यो पैसा अलिकति पनि छुट्याएन. त्यो पैसा मैले मेरो आफ्नो व्यक्तिगत स्वार्थको लागि, मेरो नसालाई है नियन्त्रण गर्नको लागि मैले त्यो पैसा त्यतिकै कति पैसा लिएर आएको त्यो सबै कुरोहरू सिद्धियो, सबै कुराहरू चाहिँ नाश भयो, नथिङ. अनि त्यस पछाडि अब साथी पनि अनि मित्रहरू पनि हामीले त्यतिखेरको समयमा अत्याधिक रूपमा अब खाने भनेपछि ऊ पनि साथी, ऊ पनि साथी, सबै साथी साथी हुन्थ्यो. सबैको सबै गेट टुगेदर भइसकेपछि एउटाले के गर्ने, एउटाले के गर्ने, एउटाले के गर्ने, पार्टी हुने होइन, अनि मोस्ट मस्त गर्ने, झैझगडा गर्ने. झैझगडामा त कति सिडब्ल्युटीमा अनि आर्मीको मा कतिचोटि कतिचोटि परियो परियो होइन, कतिचोटि लगेर थुन्यो थुन्यो, तर पनि केही गर्दा भएन. नसा भन्ने कुरो चाहिँ यस्तो रहेछ, नसा भन्ने कुरो चाहिँ तपाईँ हामीले चाहेर पनि त्यसलाई हामीले चाहिँ नियन्त्रण गर्न नसकिने रहेछ. एकदमै अब जे गरेर पनि जस्तो गरेर पनि अब चाहिने भनेपछि त्यस्तो प्रकारको अवस्थामा पुगिसकेको अवस्था थियो. त्यही हुँदाहुँदै त्यहाँबाट त्यो पैसा सिद्धेपछि फेरि अब पैसाको अभाव भयो, अनि फेरि न्यू होराइजन एकाडमी अब पथरीबाट आउनुहुने जसलाई पथरी जो जो पथरीबाट आउनुभएको छ उहाँहरूलाई थाहा छ, न्यू होराइजन एकाडमी भन्ने उहाँहरूलाई स्कुल थाहा छ. त्यो स्कुलमा मैले उहाँ मेरो मित्र सर र म भएर चाहिँ त्यहाँनिर जोइन गऱ्यौँ. अनि त्यहाँ जोइन गरेपछि जोइन गर्दै जाँदाखेरि अब मन्थली 3000 सुरु गरेको, 2300 सुरु गरेको, 2300 सुरु गरेको, पछाडि पैसा 4000 उहाँहरूले इन्क्रिज गर्नुभयो. अनि पैसाहरू त्यहाँ पनि अलिअलि जोडिँदै थियो, अलिअलि आउँथ्यो, तर त्यो पैसा आएको कुराहरू सबै खाइन्थ्यो होइन, सबै कुराहरू खाएरै सिद्धिन्थ्यो. अनि हाम्रो घरको अगाडि चर्च थियो, फेरि हेर्नुहोस् है, हाम्रो घरको अगाडि चाहिँ चर्च थियो, सेवा सङ्गतिहरू हुन्थ्यो, तर हामीलाई के थाहा, हामीलाई सेवा सङ्गति भनेको के थाहा, उहाँहरूले सेवा सङ्गति गर्दै जाँदा हामी कतिचोटि सेवा सङ्गति उहाँहरूले गर्दै गर्दा हामीले जिस्कायौँ पनि, कतिचोटि हामीले करायौँ पनि होइन, कतिचोटि हामीले चाहिँ नराम्रो कुराहरू सोच्यौँ. अगाडि नै चर्च थियो, तर कहिलेकाहीँ चाहिँ मेरो एकजना ब्रदर दाजु भन्छु म उहाँलाई, म जोजो भन्छु, उहाँले चाहिँ मलाई कतिचोटि चाहिँ मलाई सुसमाचार गर्नुभएको, तर म कुरा सुन्दै भए पो हामी एउटा हामी त यस्तो पो त हाम्रै ठिक छ भन्ने खालको हामी थियौँ. अनि त्यो हुँदाहुँदै एक दिन मेरो घरमा सबैभन्दा पहिला मेरो भाउजू हुनुहुन्छ, मेरो भाउजूको नाम चाहिँ दिलु तितुङ हो. सबैभन्दा अगाडि चाहिँ उहाँले प्रभुलाई पाउनु भएको थियो, अनि इभन अरू कसैले पनि प्रभुलाई पाएको थिएन. अनि उहाँहरू चाहिँ 2012-13 बिचमा उहाँ अमेरिका आइसक्नु भएको थियो, अनि यहाँ आएर अमेरिका आएर चाहिँ जो जोले पनि मेरो दाजुले पनि अनि उहाँहरूले पनि प्रभुलाई पाइसक्नु भएको रहेछ. अहिले बुझ्दाखेरि उहाँले हाम्रो निम्ति पनि प्रार्थना गर्नुहुन्थ्यो भनेर उहाँहरूले भन्नुहुन्छ. अनि उहाँहरू आइसक्नु भएको थियो, उहाँहरू अलरेडी यता आइसक्नु भएको थियो, अनि हामी मात्रै बिचमा त्यहाँनिर प्रभुलाई पाएको थिएनौँ. हामी चाहिँ एकदमै डिभोटेड, जरा गाडिएको भन्छ अनि कठोर भन्छ, नहल्लिने प्रकारको, इभन हल्लाउँदा पनि नहल्लिने प्रकारको चाहिँ हामी एउटा है हाम्रो आफ्नो एउटा थियो, आफ्नो आस्था, आफ्नो विश्वास थियो. त्यो हुँदाहुँदै अब सबैभन्दा पहिला भाउजूले ग्रहण गरिसकेपछि उहाँले पहिल्यै ग्रहण गरिसक्नु भएको रहेछ. अनि त्यस्तै प्रकारले जिउने क्रममा एक दिन के भयो भन्दाखेरि हाम्रो बुवाले चाहिँ विश्वास गर्यो अरे भने मैले सुने, अनि मेरो त दिमाग फेरि त्यो करेन्ट लागेको जस्तो भयो, रिस पनि उठ्यो, के भएको भन्ने पनि भयो. अनि उहाँले चाहिँ सुसमाचार सुन्नु भएछ र उहाँले ग्रहण गर्नुभएछ. त्यतिखेरको समयमा चाहिँ रिस उठ्यो, तर अहिलेको समयमा चाहिँ हामीले ढिलो गरेछौँ
ढिलो भयो भन्ने प्रकारको सोचाइ आउँछ। अनि त्यतिखेरको समयमा एकदमै त्यो भ्रिस पनि उठ्यो, एक प्रकारको के हो यो भन्ने प्रकारको पनि भयो। अनि गएर सोद्धाखेरि साँच्चै नै मेरो बुवाले चाहिँ प्रभुलाई पाइस घुँडा टेकिसक्नु विश्वास चाहिँ गरिसक्नु भएको रहेछ। अनि म उहाँले भन्नुभयो कि मैले चाहिँ विश्वास गरिसके, मैले चाहिँ अब मलाई भएन होइन, अनि मलाई चित्त बुझेन, मलाई यस्तो भयो, त्यो भएर मैले आफ्नो व्यक्तिगत मेरो आफ्नो समयमा मैले ग्रहण गरे भन्ने प्रकारको कुरा गर्नुभयो। अनि मैले लो है भनेर छोडिदिइराखेँ, तर म चाहिँ म गर्ने छैन, म विश्वास गर्ने छैन भनेर मैले उहाँहरूलाई भने। त्यस पछाडि त्यो हुँदाहुँदै हाम्रो परिवारमा है त्यस्तै प्रकारको कहिले काहीँ के हुने, कहिले काहीँ के हुने, त्यस्तै प्रकारको अभावहरू हुने, किनकि अब कमाउने थिएन, अब अभाव त सबैलाई थियो हुन्थ्यो होला होइन, तर हामीलाई अत्यधिक रूपमा चाहिँ अभावहरू भएको अवस्था थियो। अनि एक दिन घर परिवारले चाहिँ अब बिहे गर्नुपर्छ, अब चाहिँ बिहे गरेपछि चाहिँ बा अलिकति एउटा लाइन पक्रिन्छ कि अत्याधिक रूपमा त्यो सेवनहरू गर्नु छोड्छ कि एउटा लाइन पक्रिन्छ कि भन्ने प्रकारको उहाँहरूको एउटा सोचाइ आएछ। र उहाँहरूले मेरो विवाह गरिदिनु भयो, लगभग 2014 उहाँले मेरो विवाह गरिदिनु भयो। स्टिल अब मैले विश्वास गरेको छैन, अनि मेरो विवाह पनि एउटा सांसारिक प्रकारले नै गरिएको थियो। अनि बिहे पछाडि हामीले सुसमाचार फेरि एकचोटि सुन्यौं हाम्रो एकजना जो भन्छु म ब्रदर भन्छु, उहाँले चाहिँ बारम्बार मलाई आएर सुसमाचार, उहाँ चाहिँ अहिले पेन्सिल्भेनियामा हुनुहुन्छ सायद होइन, उहाँले मलाई सुसमाचार सुनाइबस्नुहुन्थ्यो। अनि मलाई चाहिँ हेत के को हामी त अब एक प्रकारको हामी अर्कै प्रकारको हाम्रै ठिक छ हामी टेर्दैन थियो। अनि त्यस्तो हुँदाहुँदै अनि अब विवाह भएपछि अति झन् धेरै प्रब्लम क्रिएट भयो। कसरी भन्दाखेरि जति पनि कमाएको पैसाहरू सेभ नगर्ने, जति पनि कमाएको पैसाहरू चाहिँ आफूले नराख्ने फ्युचरको लागि, परिवारलाई पनि नदिने, आफू सबै खाने भएपछि त्यहाँनिर ठुलो प्रब्लम्सहरू क्रिएट भयो, हुँदै आयो। त्यहाँदेखिको झन् धेरै समस्याहरू क्रिएट हुँदै आयो। अनि प्रब्लम्सहरू त यति धेरै आउने, झन् व्यावहारिक उयसमा फँसिसकेपछि, व्यावहारिक ढङ्गमा परिसकेपछि अति धेरै अत्याधिक रूपमा चाहिँ है प्रेसरहरू आउने, अनि अति धेरै प्रब्लम्सहरू आइरहेको अवस्था थियो। अनि एक दिन के भयो भन्दाखेरि म तपाईँहरूलाई यहाँनिर अन्तिममा म तपाईँलाई के भन्न चाहन्छु भने, यहाँनिर मेरो 2014 अथवा 2014 र 2015 को बीचदेखि यताको जीवन तपाईँ हेर्नुहुन्छ भने, मैले क्लास 8 मैले त्यो कुरालाई लिँदै लिँदै मलाई खोक्रो बनाइरहेको, मलाई मेरो भित्रको शरीरको अङ्गहरू पनि खोक्रो बनाउँदै आएको अनुभव भइरहेको थियो। अनि विभिन्न प्रकारको रोगले पनि च्याप्न खोज्ने, अनि लगभग 14-15 वर्षको दूरीमा चाहिँ अत्याधिक रूपमा चाहिँ मैले सेवन गरेको कारणले गर्दाखेरि आफै गलेको जस्तो हुने, अनि भित्र अलिकति केही टुटफुट भएको जस्तो अनुभवहरू हुने, अनि इभन मसँगै है अहिले म तपाईँलाई यो भन्न चाहन्छु, मसँगै खाने, मसँगै हिँड्ने, मसँगै सुत्ने मान्छे इज नो मोर इन द वर्ल्ड। उसको डक्टरको भनेअनुसार चाहिँ उसको भित्रको त्यो सबै आधी गुदीहरू, सबै भित्रको मुटु कलेजहरू डढेको थियो अरे उसले अत्याधिक रूपमा सेवन गरेको कारणले है। त्यस्तो धेरै अत्याधिक रूपमा कस्तो धेरै सेवन गर्ने अवस्था त्यतिखेरको समयमा थियो, नभई नहुने अवस्थामा गुज्रेर आइरहेको समयमा, ती माथि घरको समस्या अनि फ्यामिलीको एउटा समस्याहरू एउटा व्यावहारिक ढङ्गमा फँसिसकेपछि कुन प्रकारको जीवन हुनुपर्ने हो भन्ने कुराहरू थिएन मेरो दिमागमा, एउटै मात्रै थियो त्यो चाहिँ रक्सी र नसाको कुराहरू थियो। अनि एक दिन के भयो भन्दाखेरि त्यही मण्डली अथवा हाम्रो घर अगाडिको त्यो भवन अथवा त्यो चर्चको पास्टर एक दिन हाम्रो घरमा आउनुभयो र भन्नुभयो, भाइ बहिनी दुवैजना तपाईँहरू राम्रो पढ्नु भएको छ, शिक्षा ज्ञान बुद्धि छ, तर तपाईँहरूको जीवनमा हुनुपर्ने जीवन चाहिँ यो होइन, तपाईँहरूमा हुनुपर्ने जीवन चाहिँ माथिल्लो तहको हुनुपर्छ, किनकि तपाईँहरू शिक्षित हुनुहुन्छ, तपाईँहरू चाहिँ ज्ञान हासिल गर्नुभएको हुनुहुन्छ, तपाईँहरू ज्ञान हासिल गरेर पनि तपाईँहरूको जीवन यति धेरै अन्ध

है कचेडाहरू विभिन्न कुरोको त्यो खानु हुने नहुने कुराहरू सबै कुराहरू त्यत्रो वर्ष मैले बित्थामा व्यर्थमै मैले चाहिँ फ्यालेछु भन्ने प्रकारको यो भित्र आत्माले भित्र यो हृदयले चाहिँ मलाई भन्यो। अनि मलाई पास्टर बाबुको भनाई उहाँ पास्टर स्टिल उहाँ चाहिँ अहिले सुसमाचार सुनाउनु हुने पास्टर चाहिँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ। उहाँको नाम चाहिँ तिलक लामिछाने है। उहाँले मलाई यस्तो मजाले उहाँले आफ्नो जीवन परिवर्तन भएको उहाँले आफ्नो जीवन परिवर्तन भएको भन्ने कुराहरू जब उहाँले मलाई उहाँले सुसमाचार अथवा उहाँले आफ्नो जीवन गवाई उहाँले सुनाउनु भयो तब मेरो हृदयको भित्रबाट चाहिँ एउटा आवाज आयो, मेरो जीवन त यो होइन रहेछ, अब चाहिँ मैले म फरक प्रकारले म जिउनु पर्ने रहेछ अनि म चाहिँ यो गर्नको लागि चाहिँ म संसारमा आएको होइन रहेछ, म पनि मेरो पनि एउटा लक्ष्य रहेछ, मेरो पनि एउटा सिद्धान्त रहेछ, मेरो पनि एउटा है फ्युचर रहेछ भन्ने प्रकारको त्यो प्रकारको खुलासा भयो। अनि उहाँले कति मजाले कति मिठो आवाजमा मैले उहाँले मलाई सुसमाचार गर्नुभयो अनि मैले है 2014 अगस्ट 1 चाहिँ मैले घुँडा टेकेँ। अनि म तपाईँलाई अर्को कुरो यहाँ के बताउन चाहन्छु भने यहाँ फेरि जब मैले विश्वास गरेँ, विश्वास गरिसकेपछि केही महिना चाहिँ नि त्यस्तो त्यस्तै प्रकारको त्यस्तै घुलमा त्यस्तै प्रकारको चाहिँ लाइफ थियो, किनकि कस बसेको थियो नि त, कस थियो त्यस्तै प्रकारको संलग्न है त्यस्तै प्रकारको इभेन्ट्सहरूमा पार्टीहरूमा त्यस्तै प्रकारको चाहिँ है हुलमुलमा चाहिँ हिँड्न डुल्न अनि इच्छा लाग्ने विश्वास गरिसकेपछि पनि त्यो प्रकारको हुँदो रहेछ। तर कति कति जनाको गवाई कति मैले प्राय जस्तो गवाईहरूमा चाहिँ विश्वास गरेर सबै कुरोहरू चाहिँ मैले छोडिदिएँ, सबै कुरोहरू चाहिँ मैले नराम्रो खानुदेखि लिएर नराम्रो बोल्नु नराम्रो हेर्नु दृष्टिले हेर्नुदेखि लिएर सबै कुरोहरू मैले छोडेँ भन्नुहुन्छ। तर मेरो चाहिँ के भने विश्वास गरिसकेर पनि धेरै महिनासम्म चाहिँ त्यो कस बसिरह्यो, पिउन छोडेको थिएन, ड्रिङ्क्स एन्ड स्मोकिङ मैले छोड्न सकेको थिएन। तर एक दिन के भयो भन्दाखेरि एउटा आराधना संगतिमा चाहिँ येशु ख्रीष्टको अभिषेक चाहिँ उहाँले जब मलाई मेरो हृदयलाई छुनुभयो, करिब 4 महिना पछाडि उहाँले मेरो हृदयलाई छुनुभयो, उहाँले मेरो हृदयलाई चाहिँ अँगाल्नुभयो, उहाँले मलाई उहाँको बाहुलीमा लिनुभयो, उहाँले मलाई स्वर्गको अभिषेक दिनुभयो, त्यतिखेर त्यो एनोइन्टिङ पछाडि चाहिँ मलाई एउटा शक्ति मैले शक्ति पाएँ। त्यो शक्ति चाहिँ त्यो मेरो नसासँग लड्ने शक्ति थियो। मलाई त्यो मैले दिनमा 15-20 चाहिँ मैले स्मोकिङ गर्थे। तर जब मलाई येशु ख्रीष्टले छुनुभयो, जब येशु ख्रीष्टले चाहिँ मलाई अँगाल्नुभयो अनि साथसाथै जब मैले प्रभु येशु ख्रीष्टलाई चाहिँ विश्वास गरे भित्र हृदयबाट, विश्वास मात्रै गरेर हुँदैन रहेछ, हामीले छुटकाराहरू नपाउने रहेछ, तर भित्र हृदयबाट जब हामीले विश्वास गर्ने गर्छौ, भित्र हृदयबाट उहाँलाई हामीले स्वीकृति दिन्छौ, उहाँलाई हामीले अधिकार उहाँको अधिकारलाई हामी जम्न दिन्छौ भने अनि मात्रै हाम्रो जीवनमा उहाँले काम गर्नुहुँदो रहेछ। मैले उहाँलाई विश्वास भित्रबाट विश्वास गर्न थाले, विश्वासको बिउ चाहिँ येशु ख्रीष्टले मलाई त्यो अभिषेकमा चाहिँ लगाइदिनु भएको रहेछ। अनि मैले विश्वास भित्रबाट गर्न थालेपछि के भयो भन्दाखेरि मलाई मेरो तन मन ध्यान चाहिँ अब येशु ख्रीष्टपट्टि लम्किन थाल्यो, येशु ख्रीष्टपट्टि चाहिँ म अगाडि बढ्न थाले। त्यस पछाडि अब जुन कुराहरू म लिन्थे, जुन कुराहरू म खान्थे, इभन मैले स्मोकिङ देख्दाखेरि जसरी तपाईँले अन्डा खाँदा त वाक्कै हुन्छ नि, एउटै कुरो मात्रै खाँदा वाक्कै हुन्छ नि, अब त म वाक्कै भयो भन्छौ नि, त्यस्तो प्रकारको फिलिङ चाहिँ मैले स्मोकिङको गन्ध आउँदा चाहिँ स्मोकिङको त्यो राप गन्ध आउँदा चाहिँ मलाई त्यस्तो प्रकारको फिलिङ भयो, वाक आउने। ड्रिङ्क्सको कुरा गर्नु त्यही प्रकारको, सुन्नु पनि मलाई त्यही इच्छा नलाग्थ्यो, मलाई त्यो खानु त कुरै छोडौ, त्यहाँदेखिको यता चाहिँ मलाई पुरै त्यो विश्वासको छाप अथवा विश्वासको त्यो बिउले चाहिँ मेरो त्यो नसालाई चाहिँ थिचिसकेको रहेछ। त्यहाँदेखिको ठ्याक्कै त्यो

एकदेखिको यता है एकचोटि पनि खानु मन लागेन, एकचोटि पनि मैले त्यसलाई छुनु परेन, रिच हुनु परेन, अनि एकचोटि पनि मैले त्यो कुरोलाई फेरि हात हाल्न परेन, एकचोटि पनि मैले त्यो कुरोलाई चाहिँ है अँगाल्नु परेन, किनकि भित्रबाट मलाई जब येशु ख्रीष्टले भन्नुहुन्छ त्यो कुरो चाहिँ नखा, त्यो कुरो चाहिँ नगर, त्यो कुरो चाहिँ गर, त्यो कुरो चाहिँ नगर, जब मलाई येशु ख्रीष्टले त्यो कुराहरू भन्नुहुन्छ भित्रबाट, अनि त्यो कुराहरू जब मैले गर्दै गएपछि अहिले तपाईँ हेर्नुहुन्छ भने मेरो जीवन हेर्नुहोस्, मेरो जीवन म कम्पेयर पनि गर्न चाहदिनँ पहिलाको जीवन र अहिलेको जीवन, किनकि येशु ख्रीष्टको अनि येशु ख्रीष्टको चाहिँ समय हुन्छ, येशु ख्रीष्टको समयमा चाहिँ सबै कुरोहरू बनिँदै सबै कुरोहरू इस्टाब्लिस हुँदै एउटा ब्यालेन्समा चाहिँ येशु ख्रीष्टले आज तपाईँ हाम्रो जीवनलाई चाहिँ अगाडि बढाउनुहुन्छ। यति मात्रै हो, तपाईँको विश्वासले काम गर्नुपर्छ, तपाईँको भित्र आत्माले काम गर्नुपर्छ। अहिले अहिले तपाईँ हेर्नुहुन्छ भने जुन प्रकारको समस्या, जुन प्रकारको त्यो घिनलाग्दो के अरे वर्कहरू भयो, प्रब्लम्सहरू भयो, विभिन्न प्रकारको चाहिँ विभिन्न प्रकारको समस्याहरू भयो, घर फ्यामिली समस्याहरू भयो, विभिन्न प्रकारको नाइबरको समस्या भयो, आफ्नो व्यक्तिगत समस्याहरू भयो, अनि विभिन्न प्रकारको कुराहरू है विभिन्न प्रकारको कुराहरूले अहिले है अहिलेको अवस्थामा चाहिँ ती कुराहरूलाई सजिलैसँगले हामीले झेल्न सकिन्छ। त्यतिखेरको समयमा चाहिँ के हुन्थ्यो भने त्यतिखेरको समयमा चाहिँ अभावै अभाव, कसैले पनि साथ नदिने, कसैले पनि नअँगाल्ने, कसैले पनि हामीलाई ऊर्जा नदिने, कसैले पनि हामीलाई चाहिँ राम्रोसँग नजरले नहेर्ने, कसैले पनि हामीलाई चाहिँ विचारा नभन्ने, किनकि हाम्रो व्यवहारले गर्दा, हाम्रो है जिउने शैलीले गर्दा, हाम्रो व्यवहारिक कुराहरू ढङ्गले गर्दाखेरि ती कुराहरू भएको थियो। तर जब जब जब बिस्तारै विश्वास गरिसकेपछि ती कुराहरूले चाहिँ हामी ती कुराहरूबाट चाहिँ आज हामीलाई येशु ख्रीष्टले चाहिँ बिस्तारै टाढा टाढा हुन त अहिले पनि विश्वास गरिसकेपछि पनि धेरै समस्याहरू आउँछ, धेरै प्रब्लम्सहरू आउँछ, तर त्यसको सोल्युसन चाहिँ हामीलाई येशु ख्रीष्टले दिनुहुन्छ, त्यसको समस्या चाहिँ अहिले हामीलाई प्रभु येशु ख्रीष्टले दिनुहुन्छ। अनि म तपाईँहरूलाई अन्तिममा है मेरो टेस्टिमनी चाहिँ एउटा लाइफ चेन्जिङ, अनि मलाई येशु ख्रीष्टले नै म ठोक्पा दिएर भन्छु, त्यत्रो वर्षसम्म एक्काइस र उता भुटानदेखि आउँदा 4 वर्ष भनेपछि 25 वर्षसम्म चाहिँ अन्धकारको कुराहरूमा न त फ्युचर थियो, न त लक्ष्य थियो, न त केही थियो, तर मात्र पाँच वर्ष भयो येशु ख्रीष्टलाई भित्रबाट विश्वास गरेको। अहिले तपाईँ हेर्नुहुन्छ भने अहिले हाम्रो जीवन, आई डोन्ट नो अदर, मेरो जीवन चाहिँ एउटा नयाँ आशा, नयाँ ऊर्जा, नयाँ शक्ति, नयाँ कुराहरूले आज भरिएको छ। आज नराम्रो सोचहरूबाट, नराम्रो कुराहरूबाट, ती मात्रै नभएर यो संसारमा भइजेल मात्रै नभएर म मृत्यु भइसकेपछि पनि पछाडि चाहिँ हाम्रो जीवन छ। आई एम सो ह्याप्पी, म धेरै खुसी छु, मैले येशु ख्रीष्टलाई चाहिँ उद्धार अनि मुक्तिदाता भनिकन ग्रहण गर्ने मौका पाए। म पास्टर आदरणीय हाम्रो पास्टर तिलक लामी छाने पास्टरलाई म हृदयबाट म धन्यवाद दिन चाहन्छु, र यो मेरो गवाईलाई यतिमै राख्न चाहन्छु, र परमेश्वरलाई हृदयबाट धन्यवाद दिन चाहन्छु, ताकि यो गवाई चाहिँ बोल्नको निम्ति यो प्लेटफर्म चाहिँ ब्रदरले मलाई यो मौका दिनुभयो। अनि आशा गर्दछु यो छोटो गवाईले तपाईँको जीवनमा केही कुराहरू ऊर्जा मिल्नेछ, आशिष मिल्नेछ। हवस् त, सबैलाई जय मसीह।

0: श्रोता साथी तपाईं अहिले इसआईडब्ल्यू सुनिरहनु भएको छ। कार्यक्रममा विशेष गरी पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तु तथा प्रभु येशू ख्रीष्टको सन्देशलाई केन्द्रबिन्दु बनाएर यसैको सेरोफेरोमा विभिन्न सामग्रीहरू प्रस्तुत गर्ने जमर्को गरेका छौं। रेडियो सेलुङ सामुदायिक एफएम चरिकोटको स्टुडियोमा तयार पारिएको यस कार्यक्रम चरिकोट क्वाइनोनिया मण्डलीको साझेदारीमा र देश तथा विदेशमा छरिएर रहनुभएका इसाई मित्रहरूको आर्थिक सहायतामा सञ्चालन गरिएको हो। यो एक आध्यात्मिक कार्यक्रम हो र यस कार्यक्रम मार्फत प्रसारण गरिने सामग्री वा विचारले कुनै पनि निश्चित धार्मिक समुदायको अवमूल्यन गरी सामाजिक र धार्मिक सहिष्णुतामा प्रहार गर्नु हाम्रो अभिप्राय होइन। यस कार्यक्रमले कुनै एक धर्मको समर्थन, धर्म परिवर्तन वा वर्तमानमा भएको वैज्ञानिक खोज अनुसन्धान तथा नेपालको संविधानको विरोध पनि गर्दैन। हामी सबै धार्मिक समुदायको सम्मान गर्छौं, सबै व्यक्तिको आस्थाको उच्च कदर गर्छौं, नेपालको संविधानको पालना गर्छौं र आदरणीय तथा धार्मिक जीवनयापनका लागि प्रोत्साहन गर्छौं। श्रोता, यस कार्यक्रमद्वारा व्यक्त गरिने हरेक अभिव्यक्ति, विचार र धारणा पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएको विषयवस्तुमाथि प्रकाश पार्न र प्रभु येशू ख्रीष्टले प्रचार गर्नुभएको सन्देशहरूलाई उजागर तथा चर्चा गर्न समर्पित छ। परमेश्वरको महिमा र मानिसको हितसहित आत्मिक उत्थान तथा धार्मिकताले राष्ट्रलाई उचाल्छ भन्ने अभिप्रायका साथ सुखी र समृद्ध राष्ट्र निर्माणमा टेवा पुर्याउने उद्देश्यले प्रसारित यस कार्यक्रमबाट पवित्र धर्मशास्त्र बाइबलमा उल्लेख गरिएका विविध विषयवस्तुको बारेमा सतही झलक पाउनुभयो भन्ने मेरो विश्वास छ। यति मात्रै होइन श्रोता, तपाईँले कार्यक्रममा सुन्नुभएको विषयवस्तुको बारेमा पुनः एकपटक मनन गरेर दैनिक जीवनमा लागू गर्नुहुनेछ र अझ बढ़ी खोज अनुसन्धान गर्नुहुन्छ भन्ने मेरो ठम्याई पनि छ। आजलाई भने हामी कार्यक्रमको अन्तमा आइसकेका छौं। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? कार्यक्रमको बारेमा सरसल्लाह, सुझाव वा गुनासो पछन् कि अथवा कार्यक्रममा प्रत्यक्ष रूपमा जोड़िएर आफ्नो धारणा, प्रतिभा, गवाही, अन्तर्वार्ता वा आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले म प्रस्तुतलाई वा रेडियो सेलिङको प्रशासन शाखामा सिधै सम्पर्क राख्न सक्नुहुनेछ। अन्तमा आजको यस कार्यक्रममा इसाई जीवनको अनुभव, विभिन्न सतावट र संघर्षको कहानी र परमेश्वरको अद्भुत प्रेमको जीवित साक्षी पत्रुस तमाङज्यूको उत्साहपूर्ण जीवन रेकर्ड गरिदिनुहुने मेरो जीवन गवाही नामक युट्युब च्यानलको समूहप्रति हामी आभारी छौं। साथै कार्यक्रम सञ्चालनार्थ आर्थिक सहयोग गर्नुहुने मित्र माया सिजाली र रेडियो सेनुङले उपलब्ध गराएको स्टुडियो प्रति हामी सम्पूर्ण इसाई परिवार कृतज्ञ तथा आभार व्यक्त गर्दछौ। हाम्रो आउँदो कार्यक्रमहरूमा पनि यहाँहरूको साथ र सहयोगको अपेक्षा सहित कार्यक्रम सुनेर साथ दिनुभएको लागि तपाईँ सम्पूर्ण श्रोतालाई पनि हृदयदेखि नै धन्यवाद छ। हामी तपाईँ सम्पूर्ण इसाई तथा गैर इसाई मित्रहरूमा हाम्रो परमेश्वरको अनुग्रह, कृपा र आशिष सदैव सबैमा रहिरहोस् भनी हृदयदेखि नै प्रार्थना गर्दछौं। श्रोता, जीवन तपाईँको हो, तसर्थ आफ्नो जीवनको लागि असल कुरा रोज्नुहोस् भन्ने अनुरोध सहित कार्यक्रम इसाई डबलीको यो अंकबाट म प्रस्तुता र सम्पूर्ण निर्माण टोली विदा चाहन्छौ। नमस्कार, जय मसीह।
1: हेलो, फ्याबुल्ला टसिदेले नमस्कार।
2: यही मिति 2083 साल साउन 11 गतेदेखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
1: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकर लोक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ ठी फुआ र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
2: वाङ लुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
1: वाङ होबामेगो र गुरू डक्पो सासुङ्गो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोफेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा तोना गोसुम को पूजा शिष्या को पूजा थुनसुम को पूजा धुनसुर को पूजा लोकक को पूजा नाग पूजा सी ज्योतिष सिकाउने बारे रा खांडो गेंगेन च्योत रा निंगमा परम्परा अनुसार गुरु को छाम साथै अन्य आवश्यक अनुसार प्रैक्टिकल गराइने छ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नाल्जोर तिङजिन नामसुङ नाङडुप छिलेन्सिठो साङडुप साङायाङसा छेडुप नाम्जे छेबामे सिठो लासो होबामे मानिकाब्या ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
2: फोवा तीन दिन बसिनेछ र वाङ दुई दिन हुनेछ। गुफा छाम बस्ने स्थान टाँसी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका नौ चिसा पानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरु पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम सहयोगी जिल्ला लामा संघ दोलाखा भीमेश्वर नगरपालिका नौ टाँसी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008 नगर लामा संघ सचिव निङमार लामा 9512758894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
1: लासो फ्याफुल्ला टहिले नमस्कार।
3: कति बनाए पनि हुँदैन, के भएको होला, यो कति बिग्रेको हो।
2: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ कता हो यता थाहा छैन, तिमीलाई केही थाहा छ?
2: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीज बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइटमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर, लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
2: बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार गीताश्री स्टोरको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864060 र 9510896677। बिहानी सिलाई मेसिन पसल चरीकोट बीज बजार।
5: ख्याल राख्नुहोस्, तपाईँ स्वस्थ हुनु तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
6: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं, यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने तपाईँ हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
5: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
6: याद राख्नुहोस्, जाँड रक्सीको सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
5: होसियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
6: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
5: जिम्मेवारी वहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
6: त्यसैले आजैबाट सचेत बनौं, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
5: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: सार्वजनिक हितका लागि कालिन्चो गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
7: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
7: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडीमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
7: प्रोपाइटर सबिना फुयाल। थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकुट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
2: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
2: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494120 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एक्लै गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालो भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशान चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार, भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै। पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
3: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
1: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
4: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
5: पाडे पनि किन दुखेको पक्ष, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
4: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा पितल, चरे सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लाग्यो छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
5: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकुटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
4: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
5: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू, तामा पीतल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
6: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकाको 8 बजेको छ।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठुलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
5: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
4: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
5: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
4: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
5: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
4: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
5: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
4: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
5: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
4: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
5: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
4: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
5: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
4: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान, सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन,
1: ट्याब र टेलिभिजन कम्मलबाट जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: कस्तो दाँत दुखेको पनि सुन्या छ ए बुढी, मलाई धानीको लैजा भन्या।
9: अब के को धानीको मानी, धानीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
8: त्यहाँ चाहिँ के हुन्छ नि,
9: त्यहाँ के हुँदैन म कति आए सुन त यहाँ।
3: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
10: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841 57 69।
8: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
11: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
12: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
13: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
15: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
12: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
15: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841 57 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
12: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: California. Extreme energy drink.
1: के तपाईं चरीकोट काठमाडौं यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि त्यसो हो भने अब रुझ्नुहोस् खानादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौं जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीच बीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्ब्रेसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिकै। सम्पर्क नम्बर 97-61-13-21-44 र 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहजता र विश्वासिलो यात्राका लागि खानादेवी यातायात प्रणाली चरीकोट दोलखा।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
1: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
1: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
1: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68, बलराम कर्मचार्य 98-44-13-83-14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: आफ्नो जागिर खाने मौका त आएको थियो नि, तर
1: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
0: आफ्नो अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिएको नि।
1: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
2: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
3: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
2: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
4: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
3: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
5: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
6: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नुपर्छ नि त।
4: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844 46 88 62 9844 46 88 62।
7: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
4: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844 55 40 60, प्रकाश थापा 9844 55 40 60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
8: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
0: हाउ नानीको आज जन्मदिन पो हो, केकको लागि त चिन्तै लिनु पर्दैन नि हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ 15 मिनेटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनेटमै तयार पारिन्छ।
9: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189987। सरिस्मा श्रेष्ठ, मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी, साधो बाटे चौकी पछाडि, भीमेश्वर कोल्ड स्टोर सँगै।
4: के तपाईँ डाले घाँस तथा फलफूलका बिरुवाको खोजीमा हुनुहुन्छ?
8: यदि त्यसो हो भने दुलखाको मेलुङ गाउँपालिका वडा नम्बर 1 पौटी सिन्टेमा रहेको राधा कृष्ण घाँसे बाले स्रोत केन्द्र तथा नर्सरीलाई सम्झनुहोस्।
4: यहाँ राई खन्यु, कालो निभारो, किम्बु, इन्दु, इपिल इपिल, मेन्दोला, मोरिङ्गा, भटमासे, रक्त कमल, डेस्मोडियम, सुपर नेपियर, स्मार्ट नेपियर, एच नेपियर, मक्का क्रस नेपियर, सुम्बा सेटेरिया, बडहर, जापानिज कटुस, बकाइनो, नीम, टागी लगायतका बिरुवाहरू उपलब्ध छन्। साथै एभोकाडो, सुन्तला, कफी र अकबरे खुर्सानीका बिरुवाको लागि पनि हामीलाई सम्झनुहोस्।
8: आजै सम्पर्क गरी आफूलाई चाहिने बिरुवा अर्डर गर्नुहोस्। 3000 भन्दा बढी बिरुवा खरिद गर्नेलाई तोकिएको मूल्यमा 10% छुट वा दोलखा जिल्लाभित्र निशुल्क डेलिभरीको व्यवस्था गरिन्छ।
4: सम्पर्कका लागि नर्सरी सञ्चालक उदीप शिवाकोटी, मोबाइल नम्बर 9865596994 र 9816589963।
8: यदि तपाईहरूसँग पनि उत्पादित कफीको गुणस्तरीय दाना छ र कहाँ लगेर बेच्ने भन्ने चिन्तामा हुनुहुन्छ भने पनि हामी उचित मूल्यमा खरिद गरिदिनेछौ।
10: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लान्छु भनेर भन्न नसक्ने माया गर्ने आँट किन गर्नु?
1: माया गर्न आँट होइन, मूल्य गर्दो रहेछ।
2: हजुर
1: मुखी आमा, हाले
0: एक मुठी सबको लागि यही घर नभए अरू के जाने सक्छ? बोल्दिनँ।

0: ठुलो गार्डन, खुला स्पेस, बाल बालिका देखि परिवार सम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेशन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा। रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: The Rising Star.
3: Rising Star?
2: Rising Star?
4: Yes, the Rising Star School.
2: व्यवस्थित भौतिक संरचना, आवासीय शिक्षा, बालमैत्री पठन पाठन, दक्ष र अनुभवी शिक्षक, व्यवस्थित फुटसल सहितको खेलकुदको सुविधा।
4: तीन दशकको विश्वास, उत्कृष्ट नतिजा, गुणस्तरीय अनुशासित र आधुनिक शिक्षा,
2: कक्षा नर्सरीदेखि 12 सम्मको शिक्षा, तपाईँका बाल बालिकाको उज्जवल भविष्य हाम्रो प्रतिबद्धता। प्राविधिक सिप सहित आधुनिक गुणस्तरीय शिक्षाका लागि सर्वदा हामीलाई विश्वास गर्नुहोस्।
4: सम्पर्क गर्नुहोस् द राइजिङ स्टार स्कुल, सरीकोट, दोलखा।
5: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
6: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
7: अविनाश, तिमी किन निराश छौ त?
8: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
7: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: ब्रुम ब्रुम उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
1: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
2: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग है साथी हो।
3: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
2: हाम्रा सेवा तथा सुविधाहरू।
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ

हेर्नका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसेलिङ सेन्टर पार्टिकुला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-000-844 9848-73107 र 9855-00-19। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनापा छ पार्टी खोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङसा दोलखा।
3: यो तीर्थयात्रा लाने कुरा त रेडियोमा धेरै सुनियो, तर यो विश्व प्रख्यात केदारनाथ बद्रीनाथ यमुनोत्रीतिर चाहिँ कसैले नलाने रहेछन् कि क्या हो?
1: बुबा एक्लै बसेर के गुनगुन गर्दै हुनुहुन्छ?
3: ए छोरी पो, हेर न छोरी, विभिन्न ठाउँमा तीर्थयात्रा लाँदैछौ भनेको सुन्नमा आउँछ, तर कसैले पनि यो केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश जस्ता प्रख्यात ठाउँमा लान्छौं भनेको सुनेको छैन। ती ठाउँको पनि दर्शन गर्ने मेरो ठूलो सपना थियो।
1: ल बुबा, अब तपाईँ ढुक्क हुनुहोस्, तपाईँको सपना अब पूरा हुनेछ, किनकि हाम्रै चरिकोटबाट भारतको प्रसिद्ध धार्मिक स्थानहरू केदारनाथ बद्रीनाथ यमुनोत्री गंगोत्री हरिद्वार ऋषिकेश लगायत प्रख्यात ठाउँको तीर्थयात्रा हुँदैछ नि।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर, उत्तराखण्ड चारधाम यात्रा गर्ने सुवर्ण अवसर।
5: प्रसिद्ध दर्शनीय स्थलहरू नेपालतर्फ जनकपुर धाम, कर्णाली पुल, महाकाली पुल, घोडाघोडी ताल कैलाली, बुद्ध जन्मभूमि कपिलवस्तु, श्रीजी शाश्वत धाम नवलपरासी, देवघाट धाम चितवन, पशुपतिनाथ काठमाडौँ।
4: भारततर्फ हरिहर क्षेत्र पटना, मातृ मोक्ष धाम पुन पुन, महाश्रद्धा स्थल गया, काशी विश्वनाथ, चौरासी घाट दर्शन, विन्ध्याचल पर्वत, बिन्दावासिनी, त्रिकोण यात्रा, प्रयागराज स्नान, मनगद, कृपालु धाम, नैमिषारण्य, अयोध्या श्रीराम जन्मभूमि, मथुरा, गोकुलधाम वृन्दावन, गोवर्धन, हरिद्वार, ऋषिकेश परमार्थ निकेतन, रामझुला, धारी देवी, यमुनोत्री, गंगोत्री, केदारनाथ, बद्रीनाथ, माणा गाउँ, कैची धाम लगायतको तीर्थयात्रा गरी आफ्ना पूर्वज पितृहरूको उद्धार गर्ने सुवर्ण अवसर भएकोले चाँडै सम्पर्क गर्नुहोस्। प्रस्थान मिति 2083 साल।

0: 14 गते यात्रा अवधि 25 दिन लागत खाना बस्न सुविधा सहित 52,000 लाग्ने छ।
1: थप जानकारीका लागि विष्णु अधिकारी सम्पर्क नम्बर 9841870793 पान पसल साधु बाटो चरिकोट।
2: हस्तो फ्याबुल्ला टसिदेले नमस्कार।
0: यही मिति 2083 साल साउन 11 गते देखि बौद्ध धर्म माहेन निङमा परम्परा अनुसार गुफा छाम बस्ने भएकोले सम्पूर्ण दोलखा जिल्लाभरि बस्नु भएको लामा गुरूहरूलाई यसै सूचनाको साथ हार्दिक निमन्त्रणा गर्दछौ। साथै हिमालदेखि तराईसम्म देशभरि बस्नुभएका लामा गुरूहरूले पनि उपस्थित भई सुविधा लिन सक्नुहुनेछ।
2: दोलखा जिल्ला भीमेश्वर नगरपालिकाको लामा संघको आयोजनामा हुन गइरहेको निङमा परम्पर ढकरलुक कुञ्जो चिन्दुई अनुसार छाम गुफा वाङ लुङ छी फुवा र प्रशिक्षण साथै प्र्याक्टिकल हुने जानकारी गर्दछौ।
0: वाङ लुङ ठी गुफा राख्ने गुरू टुल्कु साङ्गे सेडु प्रेमपुच्छेबाट, प्रशिक्षण प्रवचन दैनिक खेम्बो सोनाम छिरिङज्यूबाट, प्र्याक्टिकल लोपेन गुरूबाट।
2: वाङ होबमेगो र गुरु डक्पो सासुङगो वाङ अन्य आवश्यक अनुसारको वाङ हुनेछ। लोपेनले गराउने प्र्याक्टिकल ग्यालिङ 1 घण्टा बजाउने र तोर्मा 1 घण्टा बनाउने, त्यसै गरी तोर्मामा लाउने कार्गेन घेन 1 घण्टा लगाउने प्र्याक्टिकल हुनेछ र अन्य ग्रहहरू शान्ति ग्रह पूजा गर्नेको बारेमा घ्यासी पूजा, तोना घोसुमको पूजा, शिष्याको पूजा, थुनसुमको पूजा, धुनसुरको पूजा, लोकको पूजा, नाग पूजा, सी ज्योतिष सिकाउने बारे र खाण्डो घेन च्योत र निङमा परम्परा अनुसार गुरूको छाम साथै अन्य आवश्यक अनुसार प्र्याक्टिकल गराइनेछ। गुफा बस्ने तरिका यस प्रकार छ कि गोन्डो क्याम्डो सेमके हिगे भेन्डल लामा नालजोर तिङजिन नामसुङ नाङडुप छिलेछिठो साङडुप साङयाङसा छेडुप नाम्जे छेबामे सिठो लाछो होबामे मानिकाव्य ताबैसे नर्बु थुजे छेम्बो नामखै ग्याल्बो छ्यातोङ च्यान्तोङ आवश्यक अनुसार बसिने छ।
0: फोवा 3 दिन बसिनेछ र वाङ 2 दिन हुनेछ। गुफा छाम बस्ने स्थान टासी छोइलिङ गुम्बा भीमेश्वर नगरपालिका 9 चिसापानी। बस्ने मिति 2083 साल साउन 13 गते गुरू पूर्णिमाको दिनबाट शुरू भई भदौ 12 गते जनै पूर्णेको दिन समापन हुने। आयोजक भीमेश्वर नगरपालिका लामा संघ अध्यक्ष खेम्बो सोनाम, सहयोगी जिल्ला लामा संघ दोलाखा, भीमेश्वर नगरपालिका 9 टासी छोइलिङ गुम्बा परिवार। थप जानकारीको लागि नगर लामा संघ अध्यक्ष खेम्बो सोनाम छिरिङ सम्पर्क नम्बर 9866405008, नगर लामा संघ सचिव निङमार लामा 9512775894 र जिल्ला लामा संघ अध्यक्ष डुक्पा लामा 9840927661 मा सम्पर्क गर्न सक्नुहुनेछ।
2: लासो फ्याफुल्ला टहिलेले नमस्कार।
3: कति बनाए पनि हुँदैन, के भएको होला यो, कति बिग्रेको हो।
0: होइन साइला दाई, के बिग्रियो, खटङटङ खटङटङ पार्दै हुनुहुन्छ त।
3: हेर न भाइ, यो लुगा सिलाउने मिसिन बिग्रेर खोइ कामै गरिराखेको छैन भनेको, बनाइने ठाउँ नि कता हो यता, थाहा छैन तिमीलाई, केही थाहा छ?
0: किन थाहा नहुनु नि साइला दाई, चरीकुट बीच बजारमा बिहानी सिलाई मेसिन पसल छँदैछ नि, त्यही गए भइहाल्यो नि। मलाई पनि एउटा नयाँ सिलाई मेसिन चाहिएको छ, म पनि त्यतै जान लागेको।
3: ए हो र, कस्तो साइडमै राम्रो कुरा गर्नुभयो बाबुले, म पनि यो मेसिन लिएर हिँडिहाल्छु।
4: हजुर लुगा सिलाउने विभिन्न किसिमका सिलाई मेसिन बिक्री वितरण तथा मर्मत गरिनु परेमा सधैँ हामीलाई सम्झनुहोस्।
0: बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार गीताश्री स्टोरको ठीक अगाडि। थप जानकारीको लागि सम्पर्क नम्बर 9864-6 र 9510-89-6077। बिहानी सिलाई मेसिन पसल चरीकोट बीच बजार।
5: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ख्याल राख्नुहोस्। तपाई स्वस्थ हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार विहारमा परिवर्तन गरेनौ भने तपाई हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
0: सम्झनाहोस्, जाड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्न पुग्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाड रक्सीको सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउनु बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पीर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन्छ अनि लिएको, चार पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बहाना मात्र हुन्। यसै कारण
0: होसियार हुनुहोस्। जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै बखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता वा आमा त्याग्न सक्नुहुन्छ। आफैलाई पनि त्याग्न सक्नुहुन्छ। तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवारी बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईसँग खर्च हुँदैन। औषधि खान पैसा हुँदैन। तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौ र अकाल हुने मृत्युबाट जोगियौ। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर हुनुहुन्छ। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायत हुनुहुन्छ।
0: साँच्ची कतै बालबालिकाहरूमाथि दुर्व्यवहार त भइरहेको छैन? शारीरिक यातना त पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बालबालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बालबालिकाहरूलाई कतै मनोसामाजिक परामर्शको आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन नम्बर 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: सार्वजनिक हितका लागि कालिन्चो गाउँपालिका र बेगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
2: होइन ए बहिनी, यो चरीकोटमा तिमी किन यताउति गरिरहेकी छौ?
3: हेर्नु न दाई, मलाई एकै ठाउँमा कपडाहरू किनेर सिलाउनु थियो, अब कहाँ जाने होला भनेर यताउता खोजिरहेको नि।
2: लौ बहिनी, यति कुराको लागि भौतारिनु पर्दैन नि। हाम्रै चरीकोट बीच बजारमा महालक्ष्मी विकास बैंकको पछाडिपट्टि रहेको क्लासिक लेडिज टेलर छँदैछ नि। त्यहाँ लेडिजका लागि चाहिने सबै कपडाहरू पाइन्छ र सिलाइन्छ पनि।
3: ए हो र दाई, उसो भए म मात्रै होइन मेरा साथीहरूलाई पनि लिएर क्लासिक लेडिज टेलर्स गइहाले।
2: हजुर, यहाँ लेडिजका नयाँ नयाँ डिजाइनका पीस तथा थानका कपडा पाउनुका साथै आकर्षण डिजाइनमा कुर्ता सरवाल, ब्लाउज, लेहेङ्गा, चोली लगायतका कपडाहरू सिलाइन्छ र रेडिमेड कपडाहरू फिटिङ पनि गरिन्छ। साथै सुपथ मूल्यमा सिलाइ सम्बन्धी तालिमहरू समेत प्रदान गरिन्छ।
3: प्रोपाइटर सबिना फुयाल, थप जानकारीका लागि सम्पर्क मोबाइल नम्बर 9860293426, 9860293426।
2: क्लासिक लेडिज टेलर्स, चरीकोट सादो बाटो जेरी पसल सँगैको गल्लीबाट भित्र माथिल्लो बाटोमा महालक्ष्मी विकास बैंकको ठिक पछाडिपट्टि। धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
5: हाम्रा सेवाहरू
2: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।

0: निकाल्ने
1: बाल विशेषज्ञ द्वारा सेवा उपलब्ध गराइन्छ।
0: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
1: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस दुलिखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। दुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा। होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: होइन, के एक्लै गुनगुन गरिरहेको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिजातको चल्ला पालो भनेर सोचेको।
2: अनि के भयो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार बालु खोलामा सरेको छ नि।
1: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
1: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला, राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
1: होइन, के एकले गुनगुन गरिरहेको?
0: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरिराजको चल्ला पालौ भनेर सोचेको।
1: अनि के भयो त, लगेर पाले भइगयो नि?
0: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
1: ए, दुर्गायन राजेशाना चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
2: हजुर, हाम्रा सेवाहरू
0: यहाँ बोइलर, गिरिराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
1: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
2: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
0: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: तपाईँले आफ्नो लागि मात्र सोच्दा अरूलाई नकारात्मक असर गरेको हुन सक्छ।
4: हो, राति अबेरसम्म हल्लाखल्ला गर्दै हिँड्ने यो व्यवहारले वृद्ध वृद्धा तथा बालबालिका सबैभन्दा बढी प्रभावित हुन सक्छन्।
3: सोच्नुहोस्, तपाईँ अरूलाई सुख दिन सक्नुहुन्न भने दुःख दिने अधिकार पनि त छैन।
5: जनहितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz।
3: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ। खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त।
6: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
3: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
6: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
3: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पोखेर गइरहेको छ कि?
6: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
3: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
6: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
3: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
6: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
3: यसबाट जोगिन ध्यान पुर्याउ। सुत्नुभन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
5: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz को सन्देश।
1: यो रेडियो सैलुङको समय सूचक हो। यति बेला बेलुकीको 10 बजेको छ।

0: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: यसका साथै रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सम्पूर्ण प्रसारण यही बन्द हुन्छ। भोलि बिहान 5 बजे पुनः तपाईँहरूसँग आवाजको तरंग मार्फत जोडिन उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि हामी सबैलाई विदा दिनुहोस्। शुभरात्री।

నారాయణం. అవ యో పతాయిని వేయకు శ్రీ హరివంశ పురాణ్ హరివంశ ప్రభకు యోధ్యాయులు గడి కడ కతి కురకు విస్తారు గడిచవన్న సొన్న సౌనగాది వనికన సౌనగాది నామరికా అఠాసి హజార్ ఇసురుగా ప్రతి గురు శుద్ధ జిల్లి పతం సైని కథారు ల్యాయరు యత వైశంపాయన నామరికా గురులు రాజా జన్మిదయలే ల్యారు పతం శైలి కథారు ల్యాయరు हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गर्न लागिरहेका छौँ. राजन अब त्यसै मौकामा यतापट्टि के भइरहेको छ त भन्ने होस्ला भनेदेखि हरेक किसिमले गरिकन उतापट्टि जब त्यस्तो गरेर अब के गर्ने त अब सन्तान भन्ने चिज के गर्दाखेरि म होला भनेर भन्ने कुरा राजा हरिचन्द्रलाई हरेक हरेक हरेक हरेक हरेक हरेक किसिमका जुन हो उतापट्टि त्यस्तो भइरहेको छ. अब सबैभन्दा ठुलो को त भने सदा भने हजुर हाम्रो गुरु पुरोहित. गुरु पुरोहितलाई कहिले पनि सानो नछाणौ, हुँदैन सानो ठान्नु हुँदैन. अनि फेरि एकदम हामीहरू ठुलो ठान्नुपर्छ, विद्वान ठान्नुपर्छ, सारा सम्पूर्ण कुरा गरिन्छ. सबैभन्दाको ठुलो के छ, विश्वास छ संसारमा. अनि यजमानले पनि जो विश्वास गर्ने पुरोहितलाई, आफ्नो जो पुरोहितले पनि, अनि यो गुरुले पनि आफ्नो यजमानहरूलाई एकदम विश्वास गर्ने सारा राम्रो गर्नुपर्छ महाराज. हेर्नुहोस् अब त्यस्तो गर्नु भन्यो. अनि हेरे अब के चाहिँ गर्ने हो त भन्दाखेरि भएन भएन. घरको जो पुरोहित भन्ने कुरा त हरेक किसिमका जुन कुल देवता समान हो. हेर्नु त सारा सम्पूर्ण कुराहरू अब यस्ता देवी देवताहरू घरका कुल वायु देवी पितृ इत्यादि सारा सम्पूर्ण कुरा कसको अधीनमा हुन्छ तपाईँले सल्लाह भनेदेखि अनि गुरु पुरोहितको जो अधीनमा हुन्छ. अनि फेरि ती गुरु पुरोहितले केही रड्काए भनेदेखि तिनलाई जो अनि चौपट्ट रिस उठ्छ र तिनले केही विघ्न बाधा गर्छन्. अनि फेरि अब ती देवताहरूलाई जो एकदम राम्रोसँगले गरिकन उतापट्टि शान्ति गराउन सकियो पहिल्यैबाटै भनेदेखि अनि फेरि बडा राम्रो गर्छन् महाराज. हेर्नुहोस् अनि त्यो कार्यमा कुनै विघ्न र बाधा केही पनि नपरोस् भनेर भन्नका खातिरमा सबैभन्दा पहिला के गर्नुपर्छ भनेर सोध्दा भने सिद्धिदाता गुरु गणेशजीको आह्वान गर्नुपर्छ. महाराज पहिला गणेशको आह्वान गरिसकेपछि आफूले जो मानिएका जो घरका कुल देवता, वायु देवता, देवी देवता, पितृ देवता, इष्ट देवता, ग्राम देवता, गोठ देवता, क्षेत्र देवता, नाग देवता, इष्ट आशामुखी देवताहरू भए, आकाशका तितेश्वरी देवताहरू भए, पातलका नाग भूमि तितेश्वरी, यी सम्पूर्णलाई जो पहिले आफूले जो आह्वान गर्नुपर्छ. लहरीवश त उहाँहरूले केही चढाउन बनाउन ओर्न केही गर्न भुलिएको रहेछ भने पनि अनि फेरि गुरु पुरोहितले जब त्यसरी सम्पूर्ण अनि आह्वान गरिसकेपछि अनि त्यति भइसकेपछि उपरान्त त उतापट्टि कस्तो हो त भन्ने छ भनेदेखि अनि सबै कुरा त्यो भएर अनि त्यो भएपछि अनि त्यो कार्यमा विघ्न र बाधा केही पनि पर्दैन. ल हेर त ती सबै देवताहरू कसको अधीनभित्र, आफ्नो गुरु पुरोहितको अधीनभित्र हुनुहुन्छ. गुरु पुरोहितहरूले अनि बुझाउन त्यसरी चाहिँ सकेको हुन्छ. गुरु पुरोहितहरूले जो त्यसरी ती देवताहरूलाई खेलाउन सकेको हुन्छ. अनिखेरि उहाँहरूले जो अनि ल यस्तो गर्नुहोस् भनेर भन्दाखेरिमा त्यस्तो गर्ने, यस्तो नगर्नुहोस् भन्दाखेरिमा त्यस्तो नगर्ने, त्यस्ता त्यस्ता किसिमको जुन शक्ति सबै जो गुरु पुरोहितबाट हुन्छ. त्यस हेतुले गर्दाखेरिमा हजुर हामीले पनि गुरु पुरोहितलाई एकदम ठुलो छान्नुपर्छ. ल्याएरिबस त अब यतापट्टि जुन हो जन्मदातामा के हो पिता र माता, उतापट्टि जुन हो जुन ज्ञान देनेहरू मध्येमा जो गुरु जुन अब मुख्य मूल अक्षर देखाउने जुन चिनाइदिने अझ अब क भन्ने चिज त ठुलो छान्नुपर्छ हामीहरूले. अनि क भन्ने र ए भन्ने एक भन्ने चिज यो एकदम सीताले गरेको जो ठुलो चिज हो. त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ कहिल्यै पनि सानो नठानौ सानो नठानौ. अनि फेरि हामीहरूले बडो एकदम विचार गरेर अनि फेरि काम गर्दै गर्दै गर्दै गर्दै गर्दै गर्दै गर्दै लैजानुपर्छ महाराज भनेर भन्ने त्यस्तो विचार गरिसकेपछि उपरान्त अनि फेरि अब के गर्ने त भन्दाखेरिमा त आहा न भएन. आफ्नै जो गुरु पुरोहित वशिष्ठ गुरुलाई पो अनि वशिष्ठ गुरुको शरणमा पर्नु पर्यो भन्ने राजा हरिचन्द्रले त्यस्ता किसिमको चाहिँ विचार गर्नुभयो र अनि फेरि आफ्नो जो गुरु पुरोहितको आह्वान गर्नुभयो. गरिसकेपछि प्रातः गुरु पुरोहित आउनुभयो, वशिष्ठ नामेरका जुन गुरु आउनुभयो. आइसकेपछि हो महाराज हजुरको के को खातिरमा जस्तो मलाई सम्झना भयो, म त बडो खुसी भएँ. अनि के पर्यो यस्तो सजिलो पर्यो कि अप्ठ्यारो पर्यो कि हजुरलाई कुन कुरा पर्यो अब यो कुरा एकदम हजुरले जो मर्जी होस् त भनेर भन्ने कुरा. अब यजमानलाई सजिलो पर्दाखेरिमा पनि गुरु पुरै चाहिन्छ, अप्ठ्यारो पर्दाखेरिमा पनि गुरु पुरै चाहिन्छ महाराज. हेर्नुहोस् सजिलो अप्ठ्यारो जो सुकै बेलालाई पनि अनि गुरु पुरित भन्ने चिन्ता भयो हुँदैन.
हर्षलाई पनि गुरुपुरे चाहियो, विष्णुलाई पनि गुरुपुरे चाहियो। ल हेर्नुहोस् त, जस्तोमा पनि गुरुपुरे त नभइकन हुँदै हुँदै ल, अनि अब कतैबाट केही आसोज परि आयो भनेदेखि अब के गर्नु पर्यो, यसो पञ्चगव्य अनि प्राशन गर्नु पर्यो, गहुँत खानु पर्यो भनेको मतलब। अनि फेरि अब त्यो गहुँतको खातिरमा पनि कसद्वाराबाट गर्ने त भने, अनि फेरि गुरु पुर्याएको अनि फेरि वचनद्वाराबाट त्यो अनि पञ्चगव्यलाई सिद्ध पारेर त्यहाँबाट अनि फेरि एकदम मन्त्रले परिपूर्ण पारेर उहाँको बाहुलीबाट जो दिइसकेपछि मात्रै, अनि फेरि हामीले जो सेवन गरिसकेपछि उपरान्त अनि फेरि हाम्रो शरीर शुद्ध हुन्छ, सारा सम्पूर्ण कुराहरू शुद्ध हुन्छ। महाराजहरू अनि त्यसरी जो गहुँत खाँदा ओर्दा कहीँबाट केही आसोज अथवा केही जुठो सुतको केहीको चाहिँ परि आएर त्यसरी जुन अब हामीले अन्तिम दिनमा चोखिनु पर्ने हो, चोखिनु पर्दाखेरि के गर्नुपर्छ त भन्ने सल्लाह दिए सबैभन्दा पहिला, अनि फेरि हामीले अब त्यो ती दिन आसोजभित्रमा परिएका त्यस्ता किसिमको जुन भित्र लगाइएका ती कपडाहरू जो फुकाल्ने, फुकालेर त्यहाँबाट अलिखेरि राख्ने, त्यहाँबाट स्नान गर्ने, त्यहाँबाट अरू शुद्ध कपडाहरू जुन पहिरिने, अनि फेरि योग्य पवित्र जनै पहिरिने महाराज। अब यस्तो सुतकले जुठाले त्यस्ता किसिमले जो देखेको छोएको जो जनै हामीहरूले लाउनु मिल्दैन, अनि फेरि त्यो सफा भइसकेपछि त्यसलाई छोडिदिए त्याग दिइहाल्ने अर्को राम्रो चाहिँ जनै, अनि फेरि त्यसरी चाहिँ फेर्नुपर्छ, अनि फेरि त्यो जनैहरू फेर्ने, अनि फेरि त्यस्तो गरेर अनि फेरि जो कपडाहरू फेरिसकेपछि अनि फेरि गुरुको मुखारविन्दबाट पाएका त्यस्ता किसिमका जुन दीक्षा भए, गायत्रीहरू भए, हरेक किसिमका जो चिजहरू त्यसरी हामीहरूले जुन जप्नु पर्दछ महाराज। अब त्यसरी जप्ने भर्ने अब त्यो किन जप्ने त भन्ने सल्लाह भन्ने शक्ति छ, शक्ति छ महाराज। हेर्नुहोस् त्यो दीक्षाभित्र गायत्रीभित्र शक्ति छ, शक्ति बढेर जाओस्, जुनसुकै कुरालाई पनि त हजुर हामीलाई शक्तिको आवश्यकता पर्दछ। हेर्नुहोस् त हामीहरूले जो पढ्न कुण्डनलाई पनि शक्ति छैन भनेदेखि हुँदैन, उतापट्टि जुन हो केही जो पुरुषार्थ पराक्रम केही गर्नु पर्यो भने पनि शक्ति नभइकन हुँदैन, अनि शक्तिको त्यति ठुलो आवश्यकता छ भनेदेखि हामीहरूले जुन शक्ति बढाउनका खातिर के गर्नुपर्छ भन्ने सल्लाह भने, गुरुको मुखारविन्दबाट पाएका यस्ता किसिमका जुन दीक्षा र गायत्री हामीहरूले जप्नु पर्दछ महाराज। हेर्नुहोस् त्यसरी हामीहरूले जो जप्नुपर्छ, असाध्य जप्नुपर्छ, अनि जब त्यसरी जो जपिसकेपछि अनि शक्ति भन्ने चिज प्रशस्त मात्र जो पाइन्छ, यस यस्ता यति नै गरिकन जो पाइन्छ, जब त्यति भयो त्यति भइसकेपछि उपरान्त अहिले सबै कुरा त्यो भएर ल अब के चाहिँ गर्ने हो त भनिसकेपछि, अनि फेरि त्यहाँबाट त्यो भइसकेपछि मात्रै अनि फेरि अनि त्यो पञ्चगव्यहरू जो खाने गुरुको मुखारविन्दबाट जुन त्यसरी मन्त्र लगाएर बनाएको अनि फेरि गुरुको बाहुलीद्वाराबाट अनि फेरि जो अनि त्यसरी ग्रहण दिएको अनि त्यो हो पञ्चगव्य खाइसकेपछि उपरान्त अनि फेरि एकदम पहिला चाहिँ हातमा लिने आफ्नो शरीरमा सर्किने, सर्किसकेपछि उपरान्त अनि फेरि मात्र चाहिँ खाने, खाइसकेपछि अनि फेरि हातमुख खुल्ला गर्नुपर्छ, हातमुख खुल्ला नगरिकन कहिले पनि हुँदैन महाराजहरू, त्यो भइसकेपछि मात्रै अलिखेरि शुद्ध हुन्छ ल। अब त्यति गर्नकै खातिरमा पनि को चाहियो त भने सर भने गुरुपुरे चाहियो, गुरुपुरे नभइकन भएन ल। अब त्यो कुरो त सानोतिनो थियो त नि ल, हेरिबस त यत्रो जुन ठुलो कुरो पर्न पायो त्यो त, त्यसैले गर्दाखेरिमा अनि हामीहरूले जब त्यसरी गुरुपुरोहितलाई त्यसरी जो मान्नु पर्दछ, अनि अब जो गुरु पुरोहितलाई नै गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात परम्परमा तस्मै श्री गुरु वेदम भनेर भनिएको छ। प्रभु हजुर नै के हुनुहुन्छ भने ब्रह्माजी हजुर नै हुनुहुन्छ गुरु ब्रह्मा, गुरु विष्णु विष्णु जो हो ब्रह्माजीले सृष्टि गर्ने भने त्यहाँबाट अहिले पालना गर्ने चाहिँ को त भने सदा भन्दाखेरि जो विष्णु अनि जो पालना गर्ने गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर उतापट्टि जो महेश्वर लिन गर्ने पनि हजुर नै हो, अनि गुरु अनि गुरु साक्षात परम्परामा तस्मै श्री गुरु विष्णु, यस्ता किसिमको जो साक्षात परमात्मा प्रभु भगवान् गुरुदेवलाई हाम्रो जो बारम्बार नमस्कार छ प्रभु भनेर हरेक किसिमले गरिकन उतापट्टि जो स्तुति गर्नुपर्दछ महाराजहरू। अनि फेरि त्यसरी जो स्तुति गर्ने हाम्रो चलन छ, स्तुति गर्नुपर्दछ प्रातःकाल भनेको बिहानै उठेर ओछ्यानबाट उठ्ने साथमा, अनि फेरि हामीहरूले त्यसरी जो स्तुतिहरू गर्नुपर्छ, पहिला जो पृथ्वीको स्तुति गर्ने अनि फेरि त्यहाँबाट उतापट्टि सम्पूर्ण जो गुरुको स्तुति गर्ने हरेक किसिमका त्यो तीर्थादीहरूको जो स्तुति गर्ने, अब यस्ता जो गङ्गे चाहिँ मिने चाहिँ गोदावरी सरस्वती
भित्रहरूमा सिन्धु काभ्रे जल श्री शरदेव गुरु भनेर भन्ने कुरा यथायथ किसिमको जो हो हरेक किसिमको स्तुतिहरू हुन्छन्। ती स्तुतिहरू गरेर त्यहाँबाट अलिकति जो उता सफा गर्ने काम गर्नुपर्छ, अलिकति त्यस्तो गर्दै गर्दै लानु पर्छ महाराज। त्यस कारणले गर्दाखेरि म गुरु पुरोहित भन्ने कुरा ठूलो हुनुहुन्छ र गुरु पुरोहितलाई ठूलो ठान्नुपर्छ। त्यस्तै राजा हरिचन्द्रले पनि अब के गरे त भनेदेखि अब गुरु पुरोहितलाई नै ठूलो ठान्ने यस्ता किसिमको जो प्रयास हो त गर्दै हुनुहुन्छ। यो सौनका आधीन हाम्रोका 88,000 शिष्यहरू हो भनिकन 88,000 ऋषिहरूका प्रति गुरु शुद्धजीले बताउनु भएको र अलिखेरि अब सैनिक कथाहरू ल्याएर अरे अब यतापट्टि के भयो त भन्ने सल्लाह भन्दाखेरि सैनिक कथाहरू ल्याएर अनि जन्मे वैष्णव पायन नामका गुरुले उतापट्टि राजा जन्मेजयलाई बताउनु भएको जुन किसिमको कथाहरू हुन् सैनिक कथाहरू ल्याएर अनि हाम्रा आदरणीय श्रोता महानुभावहरूमा ल्याइकन यो कथाहरू चाहिँ प्रस्तुत गरियो। अब यो कथाले धर्ममा धर्म, अर्थमा सम्पत्ति, कामनामा इच्छा, मुक्तिमा गति चार किसिमको फल मिलोस् भनेर भन्ने र अढैया शनिश्चरहरू शान्ति हुन्, साढे सात आदि गरिएका ग्रहहरू शान्ति हुन्, उल्का भ्रामरी शान्ति हुन्, राहु संकट आदि गरेका ग्रहहरू शान्ति हुन्, कल्याण होस्, मंगल होस्, पवित्र होस्, उदय होस् भनेर भन्ने यस्ता किसिमको जुन शुभकामना शुभ आशीर्वादहरू गर्दै यो हरिवंश पुराणको हरिवंश पर्वको यो अध्यायले गरिकन यथामति विस्तार गरियो। हे कृष्ण वृन्दावनको बिहारी, हे सत्यको सुन्दर रूपधारी, हे विश्वव्यापी त्रयता पहारी, उद्धार हाम्रो गर हे मुरारी। देवकी सुत गोविन्द वासुदेव जगतपते, देवमे स्तनयम् कृष्ण त्वमहं शरणं गत। देवकी सुत गोविन्द वासुदेव जगतपते, रक्षामे स्तनयम् कृष्ण त्वमहं शरणं गत। नारायण ओम श्री कृष्णा।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर नमस्कार, म झलक प्रसाद शिवाकोटी, कालिन्चौ गाउँपालिका, वडा नम्बर 7, भवटिनी। गुणरत्न मालाको चरपट मन्जरीको अलिकति भजन कीर्तन गाउन लागिरहेको छु, यहाँ सबैले सुनिदिनुहुन्छ भन्ने आशा राखेको छु। भजनारायण भजनारायण भजनारायण सज्जन हो, मर्नु छ निश्चय भोलि कि परिसी छ सहारा उस दिनको। भजनारायण भजनारायण भजनारायण सज्जन हो,

देह छनाङ्गो कपडा छैन अञ्जलि बाहेक बर्तन छैन भिख गरी खान्छन् रुख मणि बस्छन् तर पनि आशै तिर मन लान्छन् भजनारायण भजनारायण सजन हो जब तक धनको लाउँछ धारो तब तक सबले मान्छ पियारो वृद्ध हुँदा जब बल टुटी जाला बन्ला घरमा सबको हेला भजनारायण भजनारायण भजनारायण सजन हो कति मोही छन् कति रङ्गिँदैछन् कति लटाका प्रेम हुँदैछन् तर छन् ज्ञान बिना सब अन्धा बुढीमै ठिक छ सबको धन्दा।

पछि संसार टुन भज नारायण भज नारायण भज नारायण सजन हो इत मित सुतर जन तन धन नारी गोठ रखेत पशु घर बारी सबै जाहिका ताही रहनेछन् तिमी कनै मले खैचिलिनेछन् भज नारायण भज नारायण भज नारायण सजन हो कस

यो सब चक चक सपन सरियो भजनारायण भजनारायण भजनारायण सजन हो।

बिगुतार नादु बिगुतार म देवी प्रसाद गोली म दुई चार वर्षले घुम्न म सहरिङ इलाममा आइराखेको छु। आमा बाबुलाई रुवाई दुःख दिन्छन् छोरा र नातेहरू, सासुलाई पनि रोउँछन् दोरो दोरो स्वानी बुहारीहरू, घर जाई बस्नु त कतिजनाहरू शङ्खा नमानिकन, स्वानी चाकरी त पनि केही गुन्जरा घर लङ्कले कर्दन, जेठीलाई सलाई कान्छे तिरका होलान् छ ते सन्तति, तिनलाई मात्रै घरमा दिनेछन् हिंसा र धनै सम्पत्ति, गाई ब्राह्मण गरी पाजनको उदाहरण केही पनि गर्नु छैन करापे दुःख वर्जन देवान् लिठो भने सिङ्गो पारी।

अली गर्नु लुने कहिलै टिको लगाए भई बस्नु पर्दछ नारी जनहरूले सोझो पति कै गरे नकल झकल सङ पारी फरिया मुजा पछाडि धरी ऐ भाँडी कबरा लगाउँछ नकली लाउँछ लुगा मन परे छोरा छोरी कुट्ने रिसाई गरेर लाते मार्थे भूमिमा सातो खाइदिन्थे ती जानको त्यसै दिनै काममा छोरा छोरी कुट्ने रिसाई गरेर गाली दिने कर्कसा साँझमा बत्ती नबाल्ने घरमा फोहर गर्ने सर्वदा जोगी जनम त द्वार मर्ख लगाए कसै कराए पनि दीक्षा झट्टै नदिकन इलम लागे फर्केनु भने यो कलिमा यस्तै हुनेछ यो कलिमा यतै हुनेछ ब्रह्मा विष्णु महेश्वर यो धरतीमा आइदेऊ ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ ऐको सिर्फ विदेशको नयाँ सिटी लैजाऊ ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ ब्रह्म विष्णु महेश्वर यो धरतीमा आइदेऊ ऐको सिटी विदेशको नयाँ सिटी लैजाऊ ऐको सिटी विदेशको नयाँ सिटी लैजाऊ बाँचिन्जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने बाँचिन्जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने बाँचिन्जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने बाँचिन्जाल धन सम्पत्ति जम्मा गर्नु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने लायौ खायौ अन्तिममा छोडेर जानु पर्ने जति धन भए पनि छोडेर जानु पर्छ जति धन भए पनि छोडेर जानु पर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ कालुसँग लडाई गर्न कुन चाहिँ अघि सर्छ राम भजौ श्याम भजौ भजौ सीताराम।

एउटा पानी परो पिपलको पातामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा रामको औठी सीताको आतामा कृष्णजीको दयालु मनात दन्त छोडी जाँदैन मनन्त कृष्णजीको बत्तीसे दन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त दन्त छोडी जाँदैन मनन्त कृष्णजीको

हमारा पौवा घर मेरो आले पूर्णा गाउँ हो। म टेक बहादुर सुवेडी 78 वर्षको भएँ। म सैलुङ एफएममा एउटा सिलोक भरौँ भनेर अनिखेर आएको। सारा धर्म पुराण बिकाएकै बता कथा सुनि लागे फेरि सुधाउन कन त आइसौनौ भनेकै मने हे सर्वतरे के सुनाउनु भयो है धेरै कथाहरो सुन्छौ फेरि पनि सुनाउनु अवर्लेला कथाहरो जो सुन्दा हुँदै तिर्ते छैन कहिले इच्छा भरि आउने सुन्दामा फल पाउने पछि पनि मुक्ति समेत पाउने यस्तो प्रसन्न सुनिसकेर मुनिको बेसाई भने लाउ भनी आज्ञा गर्नुभयो उसै बखतमा बेस्रामा पारो भने जस्तो श्री सुखदेवदेखि पहिले मैले सुनेको थिएँ त्यस्तै रीतिसितले पुराणहरू कविता गर्दो भए देवी भगवती कथा मेरो सारै बिताराई गर्छु अब देवीको महिमा अपार बुझ हैली लाउनै कैसब यो संसार बनाउँदा भगवती आधार शक्ति बनी प्राणी सृष्टि गरेर पालना गरे संहार गर्दै पनि आधा शक्ति भवानी कै आदिनामा संसारको तबद छ तस्मत कारण यो अनन्त महिमा सम्पूर्ण जो जान्दछ ब्रह्मा विष्णु न सदा शिव पनि आराधना गर्दछन् जन्मैनन्ति पनि अपार महिमा लाचारीमा पर्दछ बेग्लै नाम भएर दापर पछि श्रे व्यास भिन्न थिए 27 अघि भएसके 28 भए एकै बेला थियो अगाडि पढाने थिएन केही पनि हुन न ब्रह्म अल्प बुद्धि पछि काइ पढुन् कसरै भने तिमाथि करुणा गरे राजाले एक भेद देखे अनि चारै भेदहरू बनाइदिनु भो होला सजिलो भने त्यो वेदान्त जानै त गर्न नहुने श्री शूद्रलाई भनी गर्नुभो रचना पुराण इतिहास तिनका निमित्त पनि यही सम्पूर्ण पुराना व्यास मुनिले जो जो बनाइदिए छोरा श्री सुखदेवले अनि पछि सम्पूर्ण जाने मैले श्री सुखदेवदेखि पहिले सम्पूर्ण जाने जस्तो जानेले अगाडि तिमीमा सोही बताइदिए बेग्लै नाम भएर दापर पछि श्री व्यास भिन्न थिए 27 अघि भइसके 28 भए एकै वेद थियो अगाडि पढ्ने थिएन केही पनि हुन न ब्रह्म

0: ये संपूर्ण पुराना व्यासा मुनि ले जो जो बनाई दिए छोरा श्री सुखदेव ले अनि पाछै संपूर्ण जाने ले मैले श्री सुखदेव देखी पाइले संपूर्ण जाने ले जस्तो जाने ले अगाडि तिमीमा सोही बताए दिए बाबा श्री हरि नाम सम्झन हो भन्ने छ छोरो भए गर्ला काज क्रिया पछाडि उसले आफू मरे गए गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कृते रहे लोकमा पानी पिण्ड चलो उतारा भयो स्वर्गादिकै भोगमा संसारी भए जन्मिए पछि उहाँ जतले वंशै भयो त्यसको संख्या यहाँ उहाँ न त कहाँ त जन्म व्यर्थ गयो कष्टारितसितले सुपुत्रमा पनि पैदाइ गरौंलाई अब भन्दै व्यास गए समेरु गिरीमा उहाँ पुगे है जब बिना त बिखे कुमार भएका जो भरमा चारै थिए यस्ता नारदजी उसै बखतमा आई अगाडि भए सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि सोधे चित्त विकार भो किन भनी ती व्यास लाए अनि पूजा नारदको गरेर तिनाले भन्दा भए यो पनि हे सर्वतरे के मलाई अब त आशा भयो पुत्रको कसले खुसी भए दिनन्द्र वरदानी छा पुराय हुन्छ यो पुत्रोपादनको निमित्त अहिले कुन देवताई दान गरौ यसै कारणले विकारैमा भए सचै पाउँ बरो श्री व्यासको प्रसन्न सुनेर तहाँ भन्दा भए नारद फेरि हे व्यास जो यो तिमीले मलाई सोधिले उनी भक्ति ठुलो लगाई कुन देवता ध्यान गरौ भनेर सोध्यौ तिमीले भ्रमण परेर यस निमित्त भन्छु पहिले भएको श्री विष्णुले जो छ अघि गरेको
1: म मेरो घर गौरीशंकर गाउँपालिका वार्ड नम्बर 4 हो म मेरो नाम सीता उप्रेती हो राजा जंगलमा शिकार गर्दै एक्लै गएका थिए तिर्खाले जल खोजी खोजी बनामा हेरेर घुम्दै गए घाँस काट्नु भनेर गए कि भिरामा टीको खस्यो पातैमा जसको थियो लहना उसैको गहना सिन्दुर पर्यो माथैमा काकोइली बनमा ढुकुर जुरेली रानी चरी धोबिनी

केशर कागेश्वर बागेश्वर फनल मणेश्वर पाटन कुम्भेश्वर सुनकोटी शर्मा रहे किभ्रिंगेश्वर लेले मतिलेश्वर जय गर दर्शन प्रभु करूं छलीला उन्हीं को चल न चोर प्रभु विषय अरुका कुनै को राम हुनु परमात्मा ते कहाँ भिखारी ये श्लोकमा छन् पररूपधारी।